विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 म्यान पावर कम्पनीका सञ्चालकहरू प्रत्येकको निवेदनमा गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समय सीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाइ छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यान पावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह्न दैनिकमा खबर छ। यसैबीच नेपालले सो लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएसनले मलेसिया सिन्डिकेट विरुद्ध मङ्गलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएसनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरुद्ध एकता भईबद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान सुरु गरेको समेत जनाएको छ।

0: नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढाउन सहज नहुने देखिएको हो।
2: नेपाली काँग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत काँग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागि जानकारी दिएको हो। काँग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थामा अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानापाको प्राङ्गणमा विभिन्न क्षेत्रका 90 बढी स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरुद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 सँग तथ्य पार्टी मिडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेसनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति संवाद श्रृङ्खला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ्ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल दानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।

0: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढेर 1,87 अर्ब रुपैयाँ पुगेको छ।
1: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गते पछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दु भन्दा तल झरेको हो।
2: पूर्वको मेची पश्चिमको महाकाली दिसोमले बाँडेको छ सबैतिर खुसियाली।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर
0: भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारु भन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्।
1: अब खेल र खेलाडीको प्रसंग। अस्ट्रेलियामा भएको टप N20 सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो।
0: अब विचार विश्लेषणको पालो। विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ। नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन, राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ। मन्त्रालय र बजेट शुरूआत मात्र हुन्, वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली, वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ।
1: आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ। किसान बाँचे मात्रै कृषि बाँच्छ, कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ। त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनु पर्छ। यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ। सम्भवतः यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ। आजको कारोबार दैनिकमा छापिएको छ।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: बालमुटु रोग सम्बन्धी विशेषहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घन्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189-53
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलिया संस्थासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: स्वदेश टाइम चेक इस समय सूचक का साथमा
8: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि। सम्पर्क 0556-5569-53, 98550-77061 र 98550-77053।
9: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
10: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 9 गते मंगलबार सन् 2026 अगस्त 25 तारिक साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सप्तरीको अपन एफएम 104.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।

0: र आरोपीका बयान छताछुल्ल दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क
1: 15,000 मेगावाट बिजुली होल्ड 281 आयोजना पीपीए को पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि सुरु हुँदै
0: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो एकद्वार प्रणाली मार्फत तीन तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड
2: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस् माथिबाट नीति निर्माण होस् करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ त्यो स्काटर चाहिँ भइरहन्छ
1: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू गर्ने तयारी
0: र टप इन टी20 क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स डट puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन
4: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ

0: लागि बाली टूर युरो पेन्ट्स घरमा रहिन रंगाउनुहोस् सपना पनि।
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
5: काया कैरनमा अब खबरको सिलसिला। गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ। त्यस्तै विद्यमान कानुनी प्रणाली समेतको विषयमा बहस सुरु भएको छ। घटनाको 6 दिन सरकारले पीडित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तर अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोडिएका मन्त्रीहरूले पीडित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्थाकै उल्लङ्घन गरे। सरकार र पीडित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीडित बालिकाको गोपनीयता उल्लङ्घन गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, कानुन मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीडित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानुन बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानुनी प्रावधानको उल्लङ्घन गरिएको हो। नेपालको अपराध पीडित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीडितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर बलात्कारको घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन बनेको, पीडितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमारका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ। उनी विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। पछिल्लो 5 अपराध तथ्याङ्क खेलाउँदा 7614 बालिका बलात्कारका घटनाबाट पीडित भएका छन्। यो कुल घटनाको 63.72% हो। बलात्कारपछि कतिपयको हत्या भएको छ। बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन। दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: 3 लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पिपिएको पर्खाइमा छन्। पिपिए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रुपियाँको निजी लगानी समेत रोकिएको छ। सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पिपिएको अनिश्चिततामा परेका हुन्। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्सन सम्झौता गरेका 54 आयोजनाका 4966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढाउने संकेत दिएको थियो। तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ्न सकेन। 4 दिन भित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो सो 2026 आजदेखि सुरु हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका 2 र 4 पाङ्ग्रे नयाँ ब्रान्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजदेखि सुरु हुन लागेको अटो सो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डन जुब्ली पनि अटो सोमा सेलिब्रेसन गरिँदैछ।
6: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले FWCMSबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यान पावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाङ्गीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यान पावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढी म्यान पावर कम्पनी मध्ये 25 वटालाई मात्रै FWCMSमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड्ने अवसर दिएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
5: काया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
8: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
9: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
8: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 53 69 53 98 550 77 061 र 98 550 77 053
8: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
11: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
12: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
11: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अंग तथा रोग देख्न सकिने
12: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
11: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
12: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
10: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564 93 738 मोबाइल 98 550 88 002
13: ओहो ल ल ल क्यामेराम्यान खसेछ हैट तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
14: पर्ख दीपक
13: किन
14: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
13: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
15: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
5: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन पीडितका विवरण र आरोपीका बयान छताछुल्ल दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क 15,000 मेगावाट बिजुली होल्ड 281 आयोजना पिपिएको पर्खाइमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा सुरु हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूची
6: एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन् तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भने सकेको छैन यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 देखि सिप मेला आयोजना गर्दै आएको छ विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोडिने अवसर प्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ
16: रोजगारदाताको इच्छा के छ त उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त इन्डस्ट्री सर्च गऱ्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् र त्यसको बेसिसमा बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको
17: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ के व्यापक गर्दै हुनुहुन्छ
16: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो तर सप्लाई ड्रिभनबाट गएको थियो सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो सिप मेला थर्डमा चाहिँ स्पेसिफिक तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो कोही चाहिँ बटन मात्रै लाउने हुन्छ कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला मात्र बाहुला मात्रै बनायो भने उसै सर्टिफिकेट पायो क्या 390 घन्टा जानु परेन क्या सम्पूर्ण सिक्न परेन किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन त्यो एउटा जनशक्तिले अर्कोले चाहिँ अब बटन मात्रै ग्रामीण काम गर्छ अब बाहिर पनि त्यो छ होइन त्यो चाहिँ हाम्रो सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दक्ष जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ सर्ट पिरियड कुनै एक घन्टाको नै होला कुनै चाहिँ पाँच घन्टाको होला कुनै चाहिँ चार हप्ताकै होला त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या
17: 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन अब त्यो महिनाको हुन्छ कुनै त 3-4 महिनाको हुन्छ एक महिना तालिम दिन्छ घन्टाको हिसाबले दिन्छ त्यसमा कोर्स पनि पुरा हुँदैन भन्ने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ
16: स्किलमा तिनवटा कुरा हुन्छ एउटा चाहिँ स्किलिङ रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि एउटा स्पेसिफिक तालिम चाहिँ 100% दिन्छ ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्टिस हुनु पर्यो
17: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ कस्ता खालका सिपहरू सिकाउँदैछौँ
16: यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो विशेषमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमान्डमा छ 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ
17: 2081 81 82 82 रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो ठ्याक्कै सबैले रोजगारी पाए जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको
16: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ
17: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरेको वातावरण बनाउनुको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा
16: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा हुने हो नि त तालमेल देखिँदैन क्या मतलब सङ्घले नीति निर्माण गरोस् र तल्लो लेभलमा जाने होस् नि त अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ तर त्यो एकरूपता देखिँदैन क्या अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस् माथिबाट नीति निर्माण होस् करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ
5: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग सिप मेलाको वर्तमान अवस्था प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला जुम्ला हुम्लाबाट स्याउ बेच्न सुरु भएको छ विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ किसानको बगैँचामै पुगेर दुईवटा सहकारीले स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो चन्दननाथ बहुद्देश्यीय सहकारी र पञ्चेश्वर बहुद्देश्यीय सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ
18: कृषि मन्त्र नार्कसँग
19: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ नियन्त्रणका लागि 1 पानीमा 50 नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस् औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नु होला
20: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
21: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12206
20: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
13: हेलिकप्टर चार्टर गरेर मगाइहाल्नु त
14: पर्खा दीपक
13: के दिन
14: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
13: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
15: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया खैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर बढ्दो तापक्रम घट्दो हिमपात तीव्र गतिमा भइरहेको हिमनदीको क्षय अत्यधिक मनसुनी बाढी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकोश हिमाल क्षेत्र सङ्कटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोटले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य सङ्कटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात तीव्र मनसुनी बाढी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ्दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकोश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढिरहेको छ। सन् 2025 यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोडका महानिर्देशक पेमा ग्याम्सलोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
5: अब विदेशको खबर फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बालबालिका तथा किशोर किशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको सुरुमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ्न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि सुरु हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
6: अब खेल सम्बन्धी खबर नेपाल एले अस्ट्रेलियाको टप एन टी20 सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
5: अब केही खबर संक्षेपमा। गैराती, कर्णाली, गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाहाटीमा 71 मिलिमिटर, लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्।
5: अब पालो उखानको।
6: छाता ओढ्नु घाममा, हीरा फोड्नु काममा।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन। पीडितका विवरण र आरोपीका बयान छताछुल्ल। दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
5: 15,000 मेगावाट बिजुली होल्ड। 281 आयोजना पिपिएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि सुरु हुँदै।
6: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो। एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड।
5: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने। नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू गर्ने तयारी।
6: र टप इन T20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
5: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकड गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाडी होइन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
3: 93.2 स्वदेश FM।
4: नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काको छुट्टा छुट्टै रेट निवेदन सर्वोच्चमा दर्ता भएको छ। नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापनी तर शेरबहादुर देउबा पक्षले सर्वोच्च अदालतमा बसमा हामी चर्चा परिचर्चा गरिरहेका छौँ। त्यसको समग्र राजनैतिक स्थिति, न्यायालयको अवस्था र सरकारको अवस्थाका बारेमा पनि कुराकानी गरिरहेका छौँ। यतिखेर हाम्रो सम्पर्कमा संविधान भेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
22: धन्यवाद, नमस्कार।
4: अब अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपालको लामो समयको लोकतान्त्रिक पार्टी, पुरानो पार्टी नेपाली कङ्ग्रेसको अवस्था र हविगत हेर्दाखेरि दयनीय जस्तो बन्दै गइरहेको छ। यो चाहिँ फेरि हिजो मात्रै पूर्णबहादुर खड्का र शेरबहादुर देउबा पूर्व सभापतिले छुट्टा छुट्टै रेट निवेदन लिएर सर्वोच्च जानुभएको विषय पनि सँगसँगै आएको छ। पूर्ण इजलासमा प्रवेश गरेको छ 15 अवलोकनको मुद्दा। यसभन्दा अगाडि निस्सा सर्वोच्चले दिनै सकेका छ। अब के हुन्छ कङ्ग्रेसको आधिकारिकता?
22: धन्यवाद यहाँलाई। यहाँले भने नेपाली कङ्ग्रेस अहिले लामो समयदेखि नेपालमा सक्रिय रहेको ठुलो दलको रूपमा चिनिँदै आएको, तर नेपाली कङ्ग्रेसको आन्तरिक सुशासन कायम हुन नसक्दाखेरि धेरै विवादहरू हामीले 15 सालदेखिकै इतिहास हेर्दा पनि पटक पटक यस्ता विवादहरू हामीले सुन्दै आएका थियौँ। र अहिले पनि यो विवाद विशेष गरिकन यो गत वर्ष जुन गगन समूहकोले विशेष महाधिवेशन आह्वान गर्यो, तत्कालीन अर्थको केन्द्रीय कार्य समितिले त्यसलाई जुन इग्नोर गर्यो, त्यसको फलस्वरूप गगन थापा समूहले विशेष महाधिवेशन गर्नुभयो। जब विशेष महाधिवेशन भइसकेपछि अनि त्यसलाई अब आधिकारिकता प्राप्त गर्न निर्वाचन आयोगमा गयो र निर्वाचन आयोगले पनि त्यसलाई मान्यता दियो र निर्वाचन आयोगको मान्यता स्वरूप चाहिँ गगन समूह र देउबा समूहको द्वितीय समूह चाहिँ पद्मी सभाको निर्वाचनमा सहभागी भएको देखिन्छ। अधिकांश अब केन्द्रीय समिति र नेताहरूले टिकट लिएर चाहिँ निर्वाचन गएको देखिन्छ र निर्वाचन सम्पन्न भइसकेपछि फेरि अब यो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि देउबा समूह चाहिँ अदालतमा गएको देखिन्छ। अदालतबाट जुन निर्वाचन आयोगको सहमति भइसके, निर्वाचन आयोगलाई नै मान्यता दिइसकेपछि र सहमति निर्वाचन गइसकेपछि जब यो कार्य अगाडि बढ्छ त त्यसपछि बिचमा फेरि देउबा समूहहरूले चाहिँ पुनरावलोकन गर्न जाने जानुहुन्छ र त्यो जाँदाखेरि चाहिँ अहिलेको प्राणन्यास लगायत बेन्चले चाहिँ यसलाई निस्सा दिएको अवस्था देखिन्छ। र निस्सा दिएको भनेको चाहिँ जुन अवस्था निर्वाचन आयोगले गगन समूहको विशेष महाधिवेशनमा प्रक्रियागत रूपमा भयो कि भएन र त्यसलाई आवश्यक प्रक्रिया पुरा गरिगरेर भने अध्ययन गरेर जुन त्यसलाई निरूपण गरेको थिए यो गगन समूहलाई मान्यता दिएको थियो त्यही कुरालाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि फेरि अहिले जो निस्सा दिएको छ, निस्सा दिनु भनेको चाहिँ मुद्दा फेरि उल्टिनु भने होइन, यो अहिले विगतमा गरेको यो निर्णय चाहिँ जो कानुन सम्मत छ कि छैन भन्ने विषयमा फेरि हामी फेरि हेर्नुपर्छ भनेको हो। र यसलाई महाधिवेशन जुन बिचमा तय गरेको छ अस्तको लागि महाधिवेशन रोक्नलाई जुन अन्तरिम आदेश नभएको हुनाले महाधिवेशन अगाडि बढ्यो र महाधिवेशन अगाडि बढिसकेपछि फेरि अहिले देवबार समूह र खड्गा समूहले चाहिँ रोक्न पाऊँ भन्ने हिसाबले निवेदन दिएको देखिन्छ। हजुर,
4: अब निवेदन त दियो, अब के हुन्छ? अदालतमा फेरि अर्को रेट निवेदन पनि प्रवेश गरेका छ, हिजो मात्रै उहाँहरू फेरि जानु भएको छ, आज दर्ता हुने भनेको छ। कङ्ग्रेसको आन्तरिक विवाद चाहिँ अदालतमा त पुग्यो, अब अदालतले कहाँसम्म पुर्याउँछ यो विवाद?
22: पहिलो कुरो त यो राजनीतिक दलहरू चाहिँ र कुनै पनि व्यक्ति वा राजनीतिक दललाई सञ्चालन गर्नलाई चाहिँ हामी कहाँ ऐनहरूको व्यवस्था छ। यस्तो राजनीतिक दललाई सञ्चालन गर्न राजनीतिक दल त ऐन निर्वाचन ऐन नै सक्रिय भइरहेको छ। दलहरू स्वयं दलहरूलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा उच्चतन्त्र रहन्छ, तर त्यो प्रक्रियागत रूपमा छ कि छैन भन्ने विषयमा चाहिँ अदालतमा प्रश्न उठ्न सक्छ, त्यसलाई फेरि छलफलमा ल्याउन सकिन्छ। तर अहिले यहाँ चलन के आयो भन्दाखेरि मेरो अनुभवको आधारमा चाहिँ दलका राजनीतिक दलका नेताहरू चाहिँ उहाँको नियतै सफा नहुने, राम्रो नहुने, आफूले गरेपछि मात्र ठिक छ अरूले गरेको बेठिक छ भन्ने जुन मानसिकता सम्पूर्ण दलहरूमा देखेको छ, त्यो रोग सायद नेपाली काङ्ग्रेस पनि हामी देखिराखेका छौँ। त्यसैले पहिलो कुरो त महाधिवेशन चाहिएको हो कि होइन भन्ने कुरो उहाँले प्रश्न पार्नु पर्यो। लामो समयसम्म निर्वाचन नगर्ने, महाधिवेशन नगर्ने रोग सम्पूर्ण दलमा देखिन्छ, त्यो रोग नेपाली काङ्ग्रेसमा देखेको छ। यदि महाधिवेशन जरुरी छ भने तपाईँको कानुनको सानो छिरा यो कमी कमजोरलाई दुरुपयोग गरेर मुद्दा ल्याउने, सम्पूर्ण मुद्दा न्यायपालिकाले निरूपण गरिदियोस् भन्ने मनस्थामा जुन नेताहरू हिँडिरहनु भएको छ, त्यो पनि अलिकति कसो भन्ने विषय प्रश्न उठिरहेको छ। दलहरू आफ्नो कानुनअनुसार काम नगर्ने र स्वतन्त्र रूपमा काम नगर्ने, नियत सफा नराख्ने अनि न्याय चाहिँ न्यायपालिका गरिदियोस् भन्ने हिसाबले गरिएको छ। अहिले न्यायपालिका झन् 47 सालभन्दा यताको राजनीतिक मुद्दाहरूको विषय हेर्ने भयो भने न्याय हरेक न्यायपालिकाले गरेको निर्णयमा पनि विवाद आएको छ। त्यसैले हामी के एउटा अनुरोध गर्यौँ भन्दा न्यायपालिकाले प्रोसेसमा हेर्ने कि कन्टेन्टमा हेर्ने भन्ने विषय ठुलो प्रश्न छ। राजनीतिक दलहरूले कन्टेन्टमा विवाद आयो भने न्यायपालिका हेर्ने हो कि दलको प्रोसेसमै को व्यक्ति उम्मेदवार हुने, कसरी सदस्यता कायम गर्ने, महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विषय नै न्यायपालिका प्रवेश गर्यो भने न्यायपालिकाले फेरि त्यसलाई स्वतन्त्र रूपले निरूपण गर्न सक्छ कि सक्दैन, गर्नुहुन्छ कि गरिरहेको छ कि छैन भन्ने पनि प्रश्न उठ्ने भावनाले नेताहरूको कमी कमजोरीलाई छोप्नको लागि न्यायपालिकाप्रति आउनु पनि एउटा अर्को प्रश्न छोप्ने लाग्छ। यहाँले भने जस्तै गरी अहिले फेरि यो जुन महाधिवेशन रोक्नलाई जुन निवेदन आएको छ उहाँहरूको अधिकार हो, संविधान दिएको अधिकार हो, तर संविधान दिएको कानुन दिएको यो मौलिक हक हो भन्नेमा अहिले महाधिवेशन रोक्न चाहिँ कसो भन्ने विषयमा पनि प्रश्न गर्न सकिन्छ। हजुर,
4: अब तर कङ्ग्रेस चाहिँ अदालतमा छ, संस्थापन इतर पक्ष संस्थापन पक्ष गगन थापाले चाहिँ उहाँहरूले महाधिवेशनको मिति तोकिनै सक्नु भएको छ। अब यदि अब अदालतमै मुद्दा फेरि रिट निवेदन प्रवेश भयो, महाधिवेशन रोक्न माग गरियो भने यसका तथ्यहरू यसका पाटाहरूलाई चाहिँ कसरी केलाउँछ? किनभने विधान विशेष महाधिवेशनबाट त कङ्ग्रेसको एउटा पक्षले आधिकारिकता पाइनै सकेका छ, अब यो कमजोर अर्थात् अल्पमतमा परेको पक्षले चाहिँ त्यो निवेदन दिया छ, त्यो निवेदन दिइसके पछाडि हाम्रा केही त्यस्ता नजिरहरू छन् सर्वोच्चबाट अदालतबाट यस्ता केही भएका
22: होइन? पहिलो कुरा त सर्वोच्च अदालत छ, विवाद निवर्तन भएपछि पुनर्वर्तन गर्ने कानुनी व्यवस्था नै हो र विगतको अनुभवमा केही त्यस्ता कानुनी त्रुटिहरू गरेर विगतको फैसला भएको छ भने पुनर्वर्तनबाट फेरि त्यसलाई निरूपण गरेको देखिन्छ। तर फेरि मैले भने कि अहिले जुन महाधिवेशन गर्नुपर्ने नेपाली काङ्ग्रेसको बाध्यता छ, त्यो बाध्यतालाई एक ठाउँमा राखेर खालि कुन समयले गर्ने, देउबा समयले यो महाधिवेशन गर्ने कि गगन समूहले गर्ने भन्ने विषयमा व्यक्तिगत होडबाजीले गर्दाखेरि होल नेपाली काङ्ग्रेस नै अहिले विवादमा आएको छ। त्यसैले अहिले म के भन्छु भन्दा न्यायपालिकाले आफ्नो प्रक्रियाबाट काम गरेकै छ। योभन्दा अगाडि निर्वाचन आयोगले सबै प्रक्रिया पुरा गरेको ठिक छ भनेर न्यायपालिकाले भनिसकेपछि अगाडि बढे होला नि त। फेरि अहिले पुनर्वर्तन गर्नु आफ्नो कानुनी दायित्व छ, कानुनी अधिकार छ भनेर उहाँ आउनु पनि उहाँको स्वाभाविकै हो। तर महाधिवेशन रोक्ने उद्देश्यले, आफ्नो अनुकूलमा ल्याउने उद्देश्यले कुनै पनि व्यक्ति वा समूहले यो काम गर्नु चाहिँ त्यो दलभित्रको सुशासन, त्यो दल नेताहरूको आचरणको बारेमा पनि कसो भन्ने विषयमा चाहिँ अहिले जुन नागरिकहरूले प्रश्न गरिरहेको छ, मलाई विश्वास छ न्यायपालिकाले हिजोको दिनमा यही विषयमा गर्नु निर्णयमा फेरि फरक विषय निर्णय गर्नु उहाँहरूको अधिकारको हो। तर जनआस्था पनि त एउटा विषय होला नि त। त्यही बेन्चले, संवैधानिक अदालत के अरे सर्वोच्च अदालतले गरेको निर्णयमा फेरि पटक पटक निर्णय परिवर्तन हुनु पनि त जनआस्थाको पनि प्रश्न चिन्ह प्रश्न उठ्ने भएको हुनाले मलाई जुन हिसाबमा विगतको समयमा योभन्दा अगाडि न्यायपालिकाबाट विवाद निर्वाचन भएको थियो त्यही प्रक्रियाबाट यदि कुनै प्रक्रियागत रूपमा कानुन त्रुटि छ भने त अवश्य त्यसलाई फेरि दोहोऱ्याउनु पर्ने दोहोऱ्याउने व्यवस्था नै हुनेछ। कानुनी त्रुटि छैन भनेदेखि चाहिँ त्यही विषय फेरि अदालतले निरूपण गर्छ कि भन्ने मलाई लाग्छ। हजुर,
4: अब अहिलेको अवस्थामा चाहिँ कङ्ग्रेसको यो विवाद र त्यसपछि गएको रिटले पनि केही प्रभाव पार्छ, महाधिवेशन रोकिने सम्भावना वा महाधिवेशन तत्काल केही हुने सम्भावना वा चाहिँ यसको सुनवाई प्रक्रिया चाहिँ कस्तो हुन्छ, लम्बिन सक्छ यो?
22: पहिलो कुरो त यो अब पेशी पाल आउन पनि अलि अहिलेको सर्वोच्च अदालतको लोडले गर्दाखेरि समय
4: दर्ता हुने भनिएको छ र त्यस पछाडिको प्रक्रिया चाहिँ के हुन सक्छ?
22: अहिले दर्ता हुनु त एउटा त्यो कानुनी प्रक्रिया नै हो। दर्ता भइसकेपछि पेशी आउन पनि यसको अलिक अलिक 30-35 हजार मुद्दा भएको ठाउँमा त्यो मुद्दा मात्रै एउटै मुद्दा छ भन्ने बुझ्नु भएन। त्यहाँ 30 हजार मध्येमा 30 हजार एक मुद्दा हुन हुन्छ भन्ने उसले बुझिदिनु पर्यो। दोस्रो कुरो, अहिलेको सम्बन्धित सर्वोच्च अदालतले पनि यो विषयलाई सायद प्राथमिकता दिनुहुन्छ होला, दिनुपर्ने होला। तर यसलाई प्राथमिकता दियो भने अरू 30 हजार मुद्दाको पालो के हो भने फेरि उहाँहरूले बुझिदिनु होला। त्यसैले मलाई के लाग्छ भने मुद्दा गर्नु मात्रै समाधान गर्नु होइन, सम्पूर्ण विवाद चाहिँ न्यायपालिकामा आउनु पनि राम्रो होइन भन्ने मलाई लाग्छ। तर अहिले न्यायपालिकामा आइसकेपछि त्यो विवादलाई निरूपण गर्ने चाहिँ उहाँहरूको कानुनी दायित्व गर्नुहुन्छ र प्रक्रिया हेरेर प्रक्रिया सबै हेरेर मात्रै उहाँ निरूपण गर्नुहुन्छ र न्याय दिनुहुन्छ भन्नेमा म विश्वस्त छु।
4: अब अहिलेको अवस्थामा चाहिँ समग्र रूपमा संविधान संशोधनका मुद्दाहरू पनि उठेका छन्। संविधानलाई चाहिँ अलिकति फरक ढङ्गले, किनभने 10-10 वर्षमा संविधान परिमार्जन हुनुपर्छ र के विषयहरू चाहिँ त्यसमा परिमार्जित हुन सक्छन् भन्ने ढङ्गले एउटा आयोग पनि बनिया छ। यो संविधान संशोधनको मुद्दा आजको दिनमा कतिको पेचिलो छ, यो राष्ट्रपतिले मात्र चाहेर सम्भव छ?
22: पहिलो कुरो त हरेक यहाँले भनेकै विषयमा हरेक 10-10 वर्षमा संविधानको समीक्षा हुने हाम्रो परम्परा आइरहेको छ 47 सालभन्दा यता। र अहिलेको सरकारले पनि यो संविधानका संशोधन गर्ने विषयलाई महत्त्व दिएर समिति गठन गरियो, समितिले आषाढको लास्टमा प्रतिवेदन बुझाइसकेको छ। मलाई अलिक गजब लागेको छ कि अघिल्लो सरकारको द्वितीय सरकारले पनि संविधान संशोधन गर्ने नाममा द्वितीय पुर्याउनु भयो, तर द्वितीय संयुक्त नाम एक दिन पनि उच्चार नगरिकन उहाँको पदावली सकियो र बिचमा यो घटना घट्यो। अहिलेको सरकारले पनि संविधान संशोधन गर्ने नाममा उहाँले समिति गठन गर्नु, एउटा ठाउँमा समिति गठन गर्नुभयो, धेरै दलहरू आउनु पनि भयो, अहिलेको 3 महिना काम पनि गर्नुभयो, रिपोर्ट पनि बुझाउनु भयो, आषाढको लास्टमा रिपोर्ट बुझाएपछि त्यस्तो मिति मलाई आज ठ्याप्प उहाँहरू चुप लगाएर बस्नु भएको छ। यो उहाँको मनसा के हो थाहा भएन। तर अहिले धेरै विषयहरू प्रश्न यहाँले भने धेरै विषय उठेको छ। पहिलो कुरो त संविधान संशोधन किन हुनु पर्यो भन्दा यो अहिलेको संविधान ज्यादै राम्रो छ भनियो, तर भदौ 23-24 घटना घटिसकेपछि यो संविधान निरन्तर कार्यान्वयन छ पनि भनिन्छ, त त्यतिखेरको सरकार गठन गैर संवैधानिक भयो भन्ने आवाज पनि आयो, त्यतिखेरको पार्लियामेन्ट बिग्रनु भएको छ भन्ने हिसाबले यो चाहिँ गैरकानुनी भयो भन्ने मुद्दा पनि आयो। हेर्नुहोस् त अहिले संसद बिग्रनु भएर निर्वाचन भएर यता आइसक्यो, त्यो मुद्दा जहाँको त्यही छ। त्यो बेलामा सरकार गठन भयो र अर्को सरकार आयो, त्यो मुद्दा जहाँको त्यही नै छ। हाम्रो न्यायपालिकामाथि पनि अब प्रश्न गर्ने हो कि भने बेला हिजो पनि थियो आज पनि छ। त्यति ठुल्ठुला मुद्दाहरू संसद विघटन गर्ने विषयमा, सरकार गठन गर्ने विषयमा चाहिँ मुद्दाहरू थाती राख्ने अनि अरू मुद्दाहरूलाई चाहिँ स्वागत गर्ने हो भने न्यायपालिका जनआस्था पनि कसो हो यो? त्यसैले म के भन्छु भन्दा संविधान संशोधन गर्ने हो भने अहिले दलहरूको नेताहरू सरकारहरू सबै एक ठाउँमा बस्नु पर्यो र संविधान संशोधन गर्ने विषयहरूको पहिचान भइसकेको छ। जस्तो उदाहरणको बारे सँगै संसदको संख्याको बारेमा अहिले अब प्रदेश निर्वाचित राष्ट्रपतिको प्रधानमन्त्री भन्ने विषयमा, प्रदेश सभाको औचित्यको बारेमा, प्रदेश सरकारको फङ्सनको बारेमा, स्थानीय सरकारको फङ्सनको बारेमा र अहिले संविधानीय आयोगको बारेमा, राष्ट्र सभाको अध्यक्ष उपाध्यक्षको बारेमा धेरै प्रश्न उठिरहेको छ नि त। यो विषयहरूलाई सम्बोधन गर्ने हो भने अहिले यदि हामीले इग्नोर गर्ने हो भने फेरि अर्को भदौको 23-24 जोडिनलाई यो सबै विषयले प्रमोट गर्छ भन्ने मलाई लाग्छ।
4: भनेपछि अहिलेको विषयमा पनि न्यायालयमाथि अलिकति सरकारी छाया वा चाहिँ प्रभाव वा न्यायालयको माथि पनि गम्भीर प्रश्नहरू उठेका हुन् प्रधानजी?
22: अहिले यो जुन अहिले नयाँ प्राण न्यायिक नेतृत्व आइसकेपछि अहिले अब जेएनजीको प्रभावको आधारमा जुन अहिले नयाँ नेतृत्व आउनु भएको छ र धेरैले अपेक्षा गर्नुभएको छ कि अहिलेको न्यायपालिकाले जेएनजीको स्पिरिटमा न्याय सम्बन्धन हुनेछ, समयमै न्याय पाइनेछ र समस्या अनुसारको समाधान हुन्छ भन्ने अपेक्षा गरिएको छ। तर जुन हिसाबमा अहिले बेन्च गठन गर्ने विषयमा, संवैधानिक बेन्च गठन गर्ने विषयमा मुद्दाहरू, तपाईँको संवैधानिक बेन्चले हेर्ने मुद्दा कुन हो, रेगुलर बेन्चले हेर्ने विषय मुद्दा कुन हो, हिजोको दिनमा पनि प्रज्ञा विवादमा आएको हो त। यो संवैधानिक बेन्चको तिनवटा जुन धाराहरू छ संविधानमा 137(1)(2)(3) छ, तपाईँको तिनमा चाहिँ प्रज्ञालाई लागेमा त्यो मुद्दा चाहिँ संवैधानिक बेन्चमा जाने भनेको छ। त्यो बेला धेरै दुरुपयोग भयो भनेर बार र बेन्चको र नागरिकको धेरै ठुलो त्यो आवाजहरू आएको थियो। आज फेरि त्यो गल्ती दूरन गरिरहनु भएको छ उहाँहरू। अहिले जुन मुद्दाहरू चाहिँ अहिले विवाद लम्ब्याउन सकिन्छ अथवा विवादलाई अनुकूल गर्न सकिन्छ भन्ने मुद्दा चाहिँ संविधानिक बेन्चमा पठाउने, संविधानिक बेन्चको गठन चाहिँ आफू अनुकूल गठन गर्ने, त्यो अनुरूप निर्णय विवाद निरूपण गर्ने जुन अहिले जुन ट्रेन देखिरहेको छ यो दिगो अथवा राम्रो लक्षण होइन भन्ने मलाई लाग्छ।
4: तर अब एउटा कुरा छ नि, संविधान संशोधनको मुद्दा त अब पेचिलो नै बन्दै गइरहेको एउटा विषय होला, तर राजनीतिक नियुक्तिहरू जति पनि हुनुपर्ने हो, पदाधिकारीका नियुक्तिहरूदेखि लिएर धेरै अझै पनि आयोगहरू चाहिँ रिक्त अवस्थामा छन्। अदालतका न्यायाधीशहरू नियुक्तिको प्रक्रिया त्यस्तै छ, यहाँलाई थाहा छ। जिल्ला अदालत हुँदै उच्च अदालतसम्मका न्यायाधीशहरू चाहिँ केन्द्रमा आउनलाई निकै गाह्रो छ। अधिवक्ताहरूबाट चाहिँ न्यायाधीश नियुक्ति गर्ने होइन यो प्रचलन हिजोदेखि एकदम बलियो बन्दै पनि गइरहेको छ। यी यावत कुराहरूलाई हेर्ने हो भने चाहिँ के सुधार होला, के सुधारका छनक संकेत देख्नु भएको छ?
22: अहिले अपेक्षा धेरै छ, यहाँले भन्नु वास्तै गरिकन अहिलेको विद्यमान सरकारले अध्यादेश मार्फत करिब करिब 1600-1700 पद खाली गर्नु भएको छ र उहाँले किन खाली गर्यो, उहाँको जस्टिफिकेसन आउन सकिरहेको छैन र खाली गरेपछि नियुक्ति गर्न उहाँहरू तदारको देखिँदैन। नियुक्ति हिजोको फेरि अर्को एउटा के छ भने ती 1600-1700 पद हिजोको सरकार नियुक्ति गरेको चाहिँ राजनीतिकरणले, अहिलेको सरकार नियुक्ति गरेर राजनीति गर्नु हुँदैन। अनि अर्को यो सरकार त फेरि 100 वर्ष जाने होइन होला नि त, यो सरकार पनि अवधि होला नि त। त्यसपछि आउने सरकारले फेरि यो नियुक्तिलाई बदल गर्ने हो भने अनि देश कहाँ पुग्छ? अहिले हरेक सरकारले सबै पद खारेज गर्दै जाने हो अनि अब नयाँ नियुक्ति गरेर जाने हो भने त्यो संस्थाप्रतिको उत्तरदायित्व के हुने, त्यो संस्थाको नेतृत्व कस्तो हुने? यहाँ जहाँसम्म यहाँले न्यायपालिका भन्नुभयो, अहिले सुरुमा कति राम्रो सिस्टमबाट आएको थियो भन्दा जिल्ला न्यायाधीश उच्चमा जाने, उच्च न्यायाधीश सर्वोच्च आउने र उच्चमा केही राम्रा कानुनहरू लिएर आउने, सर्वोच्चमा केही राम्रा कानुनहरू लिएर आउने, जसले गर्दा बार र बेन्चको सहभागिता होस् र बौद्धिक व्यक्तिको मात्रै न्यायाधीशमा जाओस्, जसले गर्दा राम्रो निरूपण होस् भन्ने विषयमा त्यो परम्परा हुँदै आएको थियो। तर विगत 20 वर्षलाई हेर्ने हो भने तपाईँको न्यायाधीश नियुक्ति भनेको कार्यकर्ता भर्ती केन्द्र बनाइदियो। अहिले आएर त्यो बेलामा न्यायाधीशहरू कार्यकर्ता भर्ती केन्द्र बनाउने अनि राम्रो न्यायालय खोज्ने फेरि उहाँहरू नै भन्छ, फेरि जसले नियुक्ति गर्यो उहाँहरू नै भन्नुहुन्छ कि न्यायपालिकामा प्राधिकरण भयो, अहिले न्यायपालिकाले न्याय दिन सकेन, उहाँहरू आफै गराउँदै हुनुहुन्छ र गरिराख्नु भएको छ। त्यसैले मलाई के आश छ भन्दा अहिलेको प्रधान नेतृत्वले ती आवाजहरू न्यूनीकरण गर्नको लागि जिल्ला अदालतमा पनि कान व्यवस्था जाने व्यवस्था छ। मैले सुन्छु एक दुईजना कान व्यवस्था पनि जानुभएको छ अरे खुला प्रतिस्पर्धाबाट। उच्चमा अहिले जिल्लाबाट आउने न्यायाधीशको सङ्ख्या खोज्नुपर्ने भइसक्यो, अहिले सबै कान व्यवस्थाले भरिसकेको छ। सर्वोच्च अदालत अहिले 90% कान व्यवस्थाले भरिएको छ। त्यसरी कान व्यवस्थाबाट जम्मै न्यायाधीश भर्ने हो भने त्यो न्यायपालिकाको अब न्यायिक अब संवैधानिक परिषद र न्यायिक परिषदको काम के हो भन्ने विषय पनि प्रश्न उठ्न सक्छ। हजुर
4: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किसमान प्रधानजी नमस्कार। उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधान वेद, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी।

0: खाडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेकबाई नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय
1: होम इन्टरनेट।
2: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता डाक्टर उत्तर अयर हुनुहुन्छ। उत्तरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद।
2: अहिलेको अवस्थामा नेपाली कंग्रेसको हकिकत के बनाउन खोजिएको हो? संस्थापन इतर पक्षले अब निर्वाचन आयोगबाट, सर्वोच्च अदालतबाट आधिकारिकता पाइसकेपछि बहुमत महाधिवेशन प्रतिनिधिहरूले चाहिँ विशेष महाधिवेशन मार्फत नेतृत्व चयन गरिसकेपछि फेरि त्यही नेतृत्वबाट चाहिँ निर्वाचनमा टिकट लगेर निर्वाचन लडिसकेपछि पनि यो के न्यू खोज्या?
3: नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन चाहिँ नेपाली काङ्ग्रेसको सेन्ट्रल कमिटीले मात्र बोलाउन सक्छ। नेपाली काङ्ग्रेसको दुईटा महामन्त्री तत्कालीन अवस्थामा अब सेन्ट्रल कमिटीले नै कारवाही गरेको पनि अवस्था थियो, होइन? त्यो अवस्थामा नेपाली काङ्ग्रेसका दुईटा महामन्त्रीलाई विशेष महाधिवेशन बोलाउने अधिकार थिएन र नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनमा बहुमत सदस्यहरू पनि थिएनन्, किनभने 800 जनाले निर्वाचन आयोगमै निवेदन दिएका छन् हाम्रो चाहिँ विशेष महाधिवेशनमा सहमति छैन भनेर निर्वाचन आयोगमा निवेदन दिइसकेपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीजीले जुन किसिमको निर्णय लियो त्यो चाहिँ गैर कानुनी किसिमले अर्को पक्षको सुनाइ नै नगरिकन विशेष महाधिवेशन गर्ने नेपाली काङ्ग्रेसको विधानमा के व्यवस्था छ, नेपाली काङ्ग्रेसको विधानै अध्ययन नगरिकन, नेपाली काङ्ग्रेसको केन्द्र कमिटीको निर्णय नै नहेरिकन, नेपाली काङ्ग्रेसको के सेन्ट्रल कमिटीले त नियमित महाधिवेशनको निर्णय गर्ने अनि गरिसकेको अवस्था थियो, जसमा त्यो दुईटा महामन्त्री पनि अनि सहभागी थिए, सर्वसम्मत निर्णय थियो, सर्वसम्मत निर्णयलाई व्यवस्था गरिकन नेपाली काङ्ग्रेसको पार्टीको विधान नहेरिकन अनि नेपाली काङ्ग्रेसको खाली त्यो एउटा अनि त्यत्तिकै को मान्छे हुन् के मान्छे उनको भेलालाई अनि भेला भयो भन्ने किसिममा उनले चाहिँ त्यो अध्यावधि गरेर तिनलाई चाहिँ अधिकार दिएर अनि त्यसपछि
2: विशेष महाधिवेशन गरेको 40% बोलाएको हो विशेष महाधिवेशन पहिला, त्यसपछि बहुमत
3: 40% बोलाउने अधिकार चाहिँ छ, तर भेला गर्ने आयोजना गर्ने काम चाहिँ सेन्ट्रल कमिटीलाई हो, नेपाली काङ्ग्रेसको सेन्ट्रल कमिटीलाई, त्यो नेपाली काङ्ग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको
2: नेतृत्वले
3: गर्ने अधिकार छैन नेपाली काङ्ग्रेसको, तत्कालीन विधान हेर्नु पर्यो, नेपाली काङ्ग्रेसको विधान हेरेर नेपालका मिडियाहरूले, नेपालका अनि सबै अनि चौथो अङ्गको रूपमा रहेका सञ्चार कर्मीहरूले अधिकारको कर्तव्य र काम र कर्तव्य अनि हेर्नु पर्यो, त्यसपछि चाहिँ अनि प्रश्न हुन्छ
2: निर्वाचन। त्यसो भए अनि तपाईँहरूको भनाइ अनुसार अवैधानिक भनिएको विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको प्रतिनिधिबाट बकाबक टिकट लिएर कुन मुखले निर्वाचन लड्न गएको?
3: अब त्यो त निर्वाचन लड्ने साथीहरूलाई सोध्नुहोस्, होइन? न म त न त्यो टिकट माग्न गएँ, न टिकट अनि के अरे त्यो वैधानिक हो भनेर बोलिराखेको छु, किनभने त्यो चाहिँ अवैधानिक हो भनेर म त बारम्बार भनिराखेका छु, किनभने अनि नेपाली काङ्ग्रेसको विधान अनुसार सेन्ट्रल कमिटीले बोलाउनु पर्ने, उनीहरूले काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा त्यो भेला गरेका छन् अनि सेन्ट्रल कमिटीको सभापतिले नेपाली काङ्ग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनुपर्ने विशेष महाधिवेशन काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा गर्दाखेरि वैधानिक हुन्छ कि हुँदैन, यहीबाट प्रश्न बुझौँ न त।
2: अब एउटा कुरा चाहिँ के छ भने बागमतीमा धेरै पानी बगिसक्यो, होइन? प्रक्रिया धेरै अगाडि गइसक्यो, निर्वाचन र सर्वोच्च अदालतले मान्यता दिइसक्यो, अब अर्को 15 महाधिवेशन आयोजना भइ नै सकेका छ, त्यसको मिति तय भइ नै सक्यो, यो फेरि के का लागि विवाद गरे?
3: सर्वोच्च अदालतले त्यति बेलाको बेन्च चलेर अनि निर्वाचन आयोगले गल्ती गरेको अनि कुरा सबै प्रमाणहरू हेरेर नेपाली काङ्ग्रेसलाई अहिले निस्सा अनि दिइसकेको छ, किनभने सबै कुरा रिओपन गर्ने नेपाली काङ्ग्रेसको बारेमा विधानदेखि लिएर निर्वाचन आयोगले गरेको बेन्चले गरेको अनि सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले अहिले जाने निस्सा दिइसकेको छ, सबै कुरा अनि हेर्ने भनेर त सर्वोच्च अदालतले नै भनिसकेको छ पूर्ण बेन्चले।
2: त्यो त भनिसक्यो, त्यो त अब अर्को पक्षलाई चाहिँ अलि सुनवाईको मौका नदिएको भन्ने मात्रै छ, एउटा प्रक्रिया अन्तर्गत आएको थियो, त्यहाँबाट त जुन
3: मौका भनेको त्यो सुनाईको मौकामा सबै कुरा हुन्छ, सुनाईको मौकामा सबै कुरा हुन्छ, नेपाली काङ्ग्रेसको विधान हेरिन्छ, नेपाली काङ्ग्रेसको सेन्ट्रल कमिटीको अधिकार हेरिन्छ, विशेष महाधिवेशन बोलाउने कसलाई अधिकार छ भन्ने हेरिन्छ, त्यसपछि विशेष महाधिवेशन

0: आठ सय जनाले चाहिँ नि विड्र गरेका छन्, त्यो कुरा हेरिन्छ। आठ सय जनाले विड्र गर्दाखेरि त्यो 40% नै पुग्दैन, सबै कुरा हेरिन्छ। अनि एउटा कुरा मात्र होइन, शून्य सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले त्यो कुरा गरेको, अहिले निस्ता दिएको कारण त्यो हो।
1: तपाईँ त देउबाजीको एकदमै निकट पनि हुनुहुन्छ, नजिक पनि हुनुहुन्छ उत्तरजी। त्यसो भए अब निस्ता पाइसकेका छौँ, हाम्रै पक्षमा फैसला आउँछ भनेर देउबाजीले आश्वस्त पार्नु भएको छ तपाईँहरूलाई?
0: होइन, म चाहिँ एउटा कुरा के हो भने, नेपाली काङ्ग्रेस अनि प्रजातान्त्रिकदेखि लिएर अनि अहिलेसम्म उहाँलाई एउटा निरन्तर अनि सहयोग गरिराखेको मान्छे हुँ। मैले के कति प्राप्त गरेँ भन्ने कुरा त्यो मेजरमेन्ट गर्ने कुरा होइन। एउटा कुरा के हो भने, उहाँले राष्ट्रको लागि एउटा यहाँ जुन कदम जम कर्णाली दलित महिला जनजाति आदिवासी थारू मुक्तिसम्मको लागि उहाँले काम गरेको छ। दोस्रो कुरा, 72 सालको संविधान चाहिँ जुन संविधानलाई मान्दैन भनेर मधेसमा आन्दोलन भइराखेको थियो, त्यो संविधानलाई सबैले मान्ने काम चाहिँ उहाँले गरेको छ। शिक्षा स्वास्थ्य हरेक कुरामा उहाँले चाहिँ आफ्नो कार्यकालमा सबै काम गरेको छ। दोस्रो कुरा, अनि सुदूरपश्चिम चाहिँ अनि देशबाट धेरै टाढा थियो, कर्णालीदेखि लिएर उतासम्म जान अनि धनगढी पुग्न नै एक दिन लाग्थ्यो। सबै कुराहरू उहाँले राज्यलाई जोडेको कारणले उहाँ चाहिँ अनि अब नेपाली काङ्ग्रेसको विधान अनुसार 3 महिनापछि नियमित महाधिवेशन गर्दाखेरि विश्राम लिने नेपाली काङ्ग्रेसको वैधानिक व्यवस्था छ। जुनसुकै देश पनि एउटा प्रणाली चलेको हुन्छ, जुनसुकै पार्टी संगठनबाट नै प्रणालीमाबाट चलेको हुन्छ। बलजबस्ती किसिमले तत्कालीन अनि के अरे अवस्थामा बलजबस्ती किसिमले उहाँलाई हटाउनु पर्छ भनेर जुन सोच चाहिँ अनि अहिलेका ती युवा नेतृत्वहरूमा गयो, त्यो युवा नेतृत्वहरूको पनि त समीक्षा गरौँ न त। युवा नेतृत्वहरू कुन दिन केमा सफल भएका छन्, एउटा विश्वविद्यालयको सोभियो निर्वाचनबाट निर्वाचित भएदेखि लिएर आजको डेटसम्म उनीहरूको पनि अनि केमा सफल भयो भन्ने कुरा हेरौँ न त। जस्तो अहिलेका अनि 3-4 जना त अनि संसदमै थिए, संसदमा यो कमी कमजोरी भइराखेका छ नेपालमा, यसलाई सुधार गर्नुपर्छ भनेर तिनीहरूले जनताको पक्षमा, देशको पक्षमा, युवाको पक्षमा एउटा बिल लगेका, एउटा आफ्नो प्रस्ताव केही लगेको कुराहरू त हेरौँ न त, कुन लगेका छन् तिनले जाने। दोस्रो कुरा, मन्त्री हुँदाका अवस्थामा हेरौँ अनि अगाडि पछाडिको कुरा, पार्टी सञ्चालन गर्ने कुरामा हेरौँ, पार्टी सञ्चालन गर्दाखेरि जस्तो पार्टीको महामन्त्रीले नै पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार थियो र 4-4 लाख अनि क्रियाशील सदस्यता क्रमसङ्ख्या बिनाको अनि पठाएर जिल्लामा महाधिवेशन भाँड्ने काम गर्नुभयो। नियमित महाधिवेशन गर्ने जिम्मा पार्टी महामन्त्रीको, र पार्टी महामन्त्री नै नियमित महाधिवेशन अनि बिगार्नतिर लागेपछि अनि कसरी नियमित महाधिवेशन हुन्छ? उहाँ त 3 महिनापछि छोड्दै थिए। र एउटा नेपाली उखान छ नि, डोकोको छ नि त चलचित्र, अनि तपाईँले चाहिँ बाबुलाई फाल्ने हो भने त्यो डोको लिएर आउनु, तपाईँलाई पनि फाल्ने भनेर, भोलि उनीहरूको अभिगत के हुन्छ त? अहिले चाहिँ जसले जेल नेल कुरेका हुन्, पार्टी बनाएका हुन्, देशको लागि अनि दुःख गरेका हुन्, जुङ्गाको रेखी नकोरेदेखि आन्दोलनमा हिँडेका मान्छेहरूलाई कुनै दिन चाहिँ ठुलो उसमा ढुङ्गा हानेको भरमा अनि क्याम्पसमा अनि जिन्दाबाद मुर्दाबाद भनेको भरमा चाहिँ हामीले यो गरेका छौँ भनेर हुन्छ? त्यो सबै कुरा हेर्नुपर्ने हुन्छ नेपालीहरूले। उनीहरूले भिरकोटी मण्डपमा भेला गर्ने स्रोत कहाँबाट ल्याए? निर्वाचनमा 10 लाख एउटा उम्मेदवारलाई दिने स्रोत कहाँबाट ल्याए? उनीहरूको पेन नम्बर कति हो? राज्यलाई कति कर तिरेका छन्? उनीहरूको सचिवालय कहाँबाट सञ्चालन भइराखेको छ? र उनीहरू चाहिँ मोबिलिटी कहाँबाट चलेको छ भनेर अहिलेको युवाहरूले त सबैले हेर्छ नि त। जस्तो एउटा
1: अहिले त अब देउबाको सचिवालय कहाँबाट चलिरहेको छ भनेर पनि हेरिरहेछन् नि त युवाहरूले।
0: एकदम हेर्नुपर्छ, देउबाको सचिवालय कहाँबाट चलेको छ भन्ने कुरा पनि हेर्नुपर्छ।
1: यत्रो कहाँबाट आयो, कसले उकासी राखेको छ, कङ्ग्रेसलाई विघटन गर्नका निम्ति कसले चाहिँ भूमिका खेलिरहेको छ भन्ने पनि युवाहरूले सोचिरहेका छन्।
0: होइन, एउटा पारदर्शिता चाहिँ अहिलेको युवाले सबै कुरामा खोजिराखेको, अहिलेको सरकारको पनि पारदर्शिता खोजिराखेको छ। हिजोका युवाहरूले अनि जुन चाहिँ हामी पार्टी चलाउँछौँ भनेर भनिराखेको छ, केमा सफल? एउटा कपनको अनि के अरे दुभान्त अनि के अरे बाट निकास दिन नसक्ने राजु पाण्डे गएर त्यहाँ चाहिँ निकास दियो भनेपछि हामी अनि त्यहाँबाट निर्वाचन क्षेत्र नै भाग्न खोजेका युवाहरूले अब पार्टी चलाउँछौँ देश चलाउँछौँ भनेर ठुलो पूर्ति गरेर हुन्छ? जस्तो अनि प्रदीप पौडेलजी अनि स्वास्थ्य मन्त्री हुँदाखेरि स्वास्थ्य एमडी डक्टरहरूको रेजिडेन्ट डक्टरहरूको लागि सरकारी र अनि प्राइभेटहरूले सरकारीको चाहिँ एडमिसनको खुलेको थियो, प्राइभेटको लागि अनि एडमिसन कलेजहरूले मानेकै थिएन, उहाँहरू सरकारी कलेज नै खुल्दाखेरि मेसिङमा त अनि के अरे धेरै विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउँदैन थिए, उहाँहरूलाई यो सुधार गरौँ भनेर मै गएको थिएँ हजुरको, यो प्रदीपजीले पनि सुनिराख्नुपर्छ, मै गएको थिएँ, यसले त अनि अन्याय गर्दैछन् धेरै विद्यार्थीहरू, अनि उनै सुसाइटै गर्नुपर्ने स्थिति हुन्छ यसरी सरकारीको मात्र खोल्दाखेरि, प्राइभेट र सरकारीको सँगै अनि खोल्यो भनेपछि जस्तो अनि के अरे रेडियोलोजी र अनि इन्टरनल मेडिसिनदेखि लिएर अनि उसको छालासँग सम्बन्धित रोगमा भर्ना विद्यार्थीको पहिलो चाहिँ प्राथमिकता हुन्छ, त्यो कारणले गर्दा पाउँछन् भनेर भन्दाखेरि उहाँ चाहिँ झन् अनि ठुलो ठुलो अनि किसिमले आउनुभयो, त्यसपछि शिक्षा मन्त्रीको भनेर भाग्नुभयो, बेलुका जब विद्यार्थीले सर्वोच्चमा मुद्दा हालेर त्यो चाहिँ रोकियो, उहाँले आफैले मलाई फोन गर्नुभयो दाई अनि सर्वोच्चमा पनि मुद्दा परेर रहेछ भनेर, मैले भने मैले हालेको होइन के अरे विद्यार्थीले आउनु अगाधिकारको लागि हालेको होलान् भनेर, त्यही कुरा मैले अहिलेको गगनजीलाई पनि भने, गगनजीले आज चिकित्सा शिक्षा आयोगलाई भन्छु भोलि भन्छु पर्सि भन्छु भनेर त्यसरी टार्ने युवाहरूले चाहिँ देश बनाउँछन्, युवाहरूको भविष्यको बारेमा चिन्ता गर्छन्, युवाहरूलाई यो देशमा रोक्छन् भनेर कसरी अहिलेका मान्छे
1: किनभने
0: मान्य भएको मान्छेले भोलि चाहिँ अर्कै कायापलट गर्छ भनेर हुन्छ, जस्तो तिनजना चाहिँ गठबन्धनबाट मान्य बनेका छन् विश्व प्रकाशदेखि लिएर गगनजी, अनि गगनजी र अनि प्रदीप त अझ त्यति बेला घन्टीसँग पनि गठबन्धन गरेका थिए, भने भोलि चाहिँ हामी छुट्टै किसिमले बनाउँछौँ यो गर्छौँ ऊ गर्छौँ भनेर त अनि जनताले भ्रमित हुने कुरा त छैन नि, हिजोको परिपक्व मान्छेहरूले बनाइदिएका थिए पार्टी, त्यो पार्टीलाई चाहिँ हामी यो गर्छौँ भनेर अनि यस्तो गर्छौँ उस्तो गर्छौँ भनेर हुन्छ, बरु तीभन्दा त बालेन्द्र अनि के अरे रवि नै अनि सफल युवा हुन् नि त, उनीहरूले त आफूले सिर्जना गरेका छन्, आफूले पार्टीलाई दुई तिहाई ल्याए, दुई तिहाई ल्याएको पार्टीबाट जे जस्तो किसिमले भोलि असफल होला नि त्यहाँ आफ्नो ठाउँमा छ, सरकार सञ्चालन गरिराखेका छन् नि त, जुन निर्वाचन
1: देउवा पक्षलाई पनि, देउवा पक्षलाई पनि उहाँहरूले राम्रैसँग प्रोटेक्सन गरिरहनु भएको छ नि त,
0: छैन प्रोटेक्सनको कुरा के पनि छैन, हल्ला गरिराखेका हुन् किनभने
1: गगनजीलाई
0: भदौरा 23-24 घटना घट्ने कुरा गगनजीलाई 15 थाहा थियो, उहाँ चाहिँ सरकारको निर्देशक समितिमा हुनुहुन्थ्यो, उहाँ सरकारको निर्देशक समितिमा हुँदाखेरि पार्टीको महामन्त्री हुँदाखेरि यो देशमा यस्तो घटना कार्यपालिका न्यायपालिका व्यवस्थापिका र राष्ट्रपति कार्यालय जल्ने कुरा उहाँलाई थाहा थियो, त्यो कुरा राज्यलाई अनि गुम्रियामा पार्नुहुन्छ, अहिले ठुला कुरा गरेर हुन्छ, अहिले अनि भोक्रो तानेर त हुने कुरा छैन,
1: किनभने
0: यो कुरा उहाँलाई थाहा छ, सबै घटना कुरा थाहा छ, अहिले म चाहिँ नयाँ कायापलट गर्छु भनेर अहिले चाहिँ जुन भ्रमित परिराखेका छन् त्यो सरासर गलत कुरा हो।
1: तपाईँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नेपाली कङ्ग्रेसका नेता डाक्टर उत्तर आइर आदरणीय श्रोता नेपाली बहसमा को समय यतिखेर सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656-69-53, 98-550-77-061 र 98-550-77-53।
3: 24 इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन, फोन 0656-493-440, 493-580 र 98-550-26-440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। ऐद्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा गिरिधारी सुवेदी मनोनित हुनुभएको छ। यसअघि सो उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका शिवजी गायक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएसँगै सो मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पद रिक्त हुन गएको हो। यस्तो अवस्थामा समितिको आइतबार बसेको बैठकले उपाध्यक्ष सुवेदीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। सो उपभोक्ता समितिको सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी रहनु भएको छ। बाहेक सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी छेत्री, शिवलामी छाने र शिवहरि सुवेदी रहनु भएको छ। नम्बर 5 छरछर स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ। सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तर्गत सशस्त्र प्रहरी बलको पोस्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसँगै जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो। होमस्टेभित्र 5 अतिथि आवास गृह, 1 सभाहाल र 1 स्विमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन्। तर नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको, अतिथि आवास भवनहरूको छानोमा रहेको खपडाहरू भत्किन लागेको, आवास भवनभित्र शौचालय र टाइल टुटफुट हुन थालेको र स्विमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ। बाढी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेट समेत निर्माण थप गरिएको छ। तर भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोग हुने अवस्थामा रहेको छ। सो भवनलाई भाडामा सञ्चालनका लागि बाढी नगरपालिकाले सूचना प्रकाशित गरे पनि त्यसतर्फ उल्लेख्य प्रगति हुन सकेको छैन। यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ। चितवनबाट 3 पक्राउ गरेको छ। 367 केजी अवैध लागु पदार्थ गाजा सहित सोम मगर, दिलीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना 7 ख 81 नम्बरको टिप्परलाई जाँच गर्ने क्रममा टिप्परको डालाभित्र लुकाई सिपाई राखेको 9 बोराबाट उक्त परिमाणको गाजा फेला परेको हो। उदयपुरको कटारी नगरपालिका 4 मरुवा खोलाबाट 179 किलो गाजा सहित 100 उडाको कान्छी बजार बस्ने 21 वर्षीय सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको हो। प्रहरीले चितवनको राप्ती नगरपालिका 10 सिप्लेटीबाट 168 किलो गाजासहित 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासी, पूर्व गैडाकोट नगरपालिका 2, भिरकुटी चोक बस्ने मध्यबिन्दु नगरपालिका 7, मिलनचुकका 51 वर्षीय दिलीराम थारू, राप्ती नगरपालिका 1 पिप्ले बस्ने 36 वर्षीय कडाबहादुर तामाङ छन्। जी प्रकाश चितवनबाट खटिएको प्रहरीले 2/03/01/23 छ 58/28 नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाजा फेला पारी चालक दिलीराम र कारमा सवार कडा बहादुरलाई पक्राउ गरेको हो। नेपाली विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले चितवन क्षेत्र नम्बर 1 आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो। ढकाल चितवन क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि, सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुनुहुन्छ। सभापति ढकाल सहित संघीय कार्यालय अन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्नगर नगरपालिकाका विभिन्न वडामा पुगेर स्थलगत अनुगमन गरेका हुन्। विश्वविद्यालय रामपुरको उपकुलपति रजिस्ट्रार र डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारोटाङ्गे क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेका छन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रीबास र बर्दीबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षणमा पुगेको हो। भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अगाडि बढाइएको छ। बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ। बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मिठो बोल्न र राम्रो व्यवहार गर्न आग्रह गरिएको हो।
प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टिका कारण विश्वासको मत संकटमा परेको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका 7 प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो। नेकपा एमालेबाट मन्त्री बन्नुभएका डिलीराज भुसाल 4 महिना नपुग्दै बाहिरिनु भएको छ। जेठको अन्तिमतिर आफ्नै पार्टीका 4 मन्त्रीले राजीनामा दिएपछि भुसाल ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बन्नुभएको थियो। तर सोमबार मुख्यमन्त्री चित्तनारायण आचार्यले मन्त्री परिषद हेरफेर गर्दा भुसाललाई निरन्तरता दिएको छैन। सोमबार बसेको बैठकले 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो। सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई बैठकले स्वीकृत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलले तयार पार्नुभएको पार्टीको शुद्धिकरण सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गर्नुभएको छ। गत जेठ 10 गते बसेको सचिवालयको 8 बैठकले उक्त कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुट्नु भएको छ। लगाइएको मूल्य अभिवृद्धि करका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो। समितिलाई 15 दिनको समय अवधि दिएको भए पनि उक्त कार्यदेश साउन 28 गते नै सकिएको छ। तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यानाकर्षण गराउनु भएको हो। 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदय विदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुलालले अब राज्य स्तरबाटै जागरणको आवश्यकता रहेको बताउनुभयो। नेपाल चीन र सिमानाको केरला नाका हुँदै भित्रिएको 8 कन्टेनर मध्ये 6 कन्टेनर छाडिएको छ। साउन 30 प्रहरीले मुस्ताङको सदरमुकाम जोमसोमबाट शंकास्पद कन्टेनर नियन्त्रणमा लिएको थियो। राजस्व अनुसन्धान विभागले अनुसन्धानपछि 6 कन्टेनर छाडेको हो। भन्सार जहाज पास प्रमाणीकरण भएर आएको भेटिएपछि 6 कन्टेनरलाई सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका निमित्त महानिर्देशक नरेन्द्र पाण्डेले जानकारी दिनुभयो। बाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका 4 भाङखर्क निवासी 65 वर्षीय फटिक बहादुर पुनको सोमबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार बिहान पैदल यात्रा गर्ने क्रममा अचानक सडकबाट करिब 150 मिटर तल खस्दा पुनको घटनास्थलमा नै ज्यान गएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2
1: स्वदेश FM. नेपाली कंग्रेसका युवा नेता युवराज पाण्डे हुनुहुन्छ. युवराज पाण्डे जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: नमस्कार, धन्यवाद.
1: कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काको छुट्टा छुट्टै रिट निवेदन परेछ. अब त कंग्रेसको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भयो नि त युवराजी.
2: रिट निवेदनका लागि उहाँहरूले प्रयास गरिराख्नु भएको छ, तर दर्ता भइसक्यो भन्ने आधिकारिक कुरा आएको छैन.
1: उहाँहरू
2: पटक पटक जानुभएको छ. यसमा केही न केही षड्यन्त्र जालजेलको गन्दा पाएका छौँ हामीले. शुक्रबार पनि उहाँहरू एउटा निवेदनको बेहोरा लिएर जानुभयो, फेरि हिजो पनि सोमबार पनि उहाँहरू जानुभयो, र आज भोलि उहाँहरूले यो रिट निवेदनलाई टुङ्गो लगाउनु होला. तर अहिले अहिले अहिले प्रारम्भिक कुरा हेर्दाखेरि पार्टीमा जुन सहमतिको कुरा, सहकार्यको कुरा, पार्टीमा भएको वैधानिकतालाई स्वीकार्ने कुराहरू छन्, यी सबै कुरालाई चुनौती दिँदै उहाँहरूले जे गतिविधि गरिरहनु भएको छ, यो चाहिँ अत्यन्त असम्भव, अशोभनीय छ, अलोकतान्त्रिक छ र गैर संवैधानिक छ.
1: तर एउटा कुरा छ नि, कङ्ग्रेसलाई अब एक ढिक्का बनाउनुको साटो अब शेरबहादुर देउवाजी आउनु भएको पनि साउन 28 गते जस्तो लाग्छ मलाई नेपालमा, होइन. गगन कुमार थापा उहाँको बिचमा पनि भेटवार्ता हुन सकिरहेको छैन. पार्टीलाई मिलाउने भन्दा पनि अब उहाँहरूले त एउटा अर्कै फरकै ढङ्गले फरकै सिद्धान्त बोकेर नै राष्ट्रिय भेलाबाट कङ्ग्रेस अलग भएको सम्म घोषणा गरिसक्नु भएको जस्तो लाग्छ मलाई सिद्धान्त त. तर कङ्ग्रेसमा अहिले यो जुन प्रक्रियाहरू भइरहेका छन्, कङ्ग्रेसभित्र जुन किसिमको यो वाद विवादहरू प्रतियोगिता जस्तो यो देखिएको छ, यसलाई मत्थर पार्न किन सकिरहेको छैन? यो संस्थापनले पनि त ध्यान दिनुपर्ने होइन.
2: संस्थापनले सुरुवातदेखि नै लचकता अपनाएर सबैसँग संवादको ढोका खुला गरेको हो. पटक पटक संवादहरू भएका हुन्, केही मुद्दाहरूमा सहमति भएर त्यो कार्यान्वयनको चरणमा थियो. त्यो हुँदाहुँदै बिचमा यो संस्थापनको वैधानिकतालाई नै चुनौती दिएर जसरी गतिविधिहरू चुनदेवी सम्पर्क कार्यालयबाट पछिल्लो समय भयो र त्यसमा पूर्व सभापति शेरबहादुर देउवालाई समेत तान्ने काम भयो, अहिले अहिले जसरी गतिविधि भएको छ, नेम प्लेट राखिएको छ सभापति भनेर, जबकि अदालतले अस्ति 21 गते पुनरावलोकनको फैसला गर्दा पनि स्पष्ट रूपमा भनेको छ कि 10-29 निर्णय लाई बदर नगरिकन भनेको छ, आएको निर्णयलाई बदर गरेर रिक्त राखेर वा नयाँ बहस सुरु गरेको होइन, त्यसलाई यथास्थितिमै राखेर पुनरावलोकनको मौका दिएको हो. र नेपालको दृष्टान्त हेर्ने हो भने 2-3% बढी पुनरावलोकनबाट मुद्दाहरू उल्टिएको अवस्था छैन. सँगसँगै निर्वाचन सम्पन्न गर्ने काम, पार्टीको महाधिवेशन सम्बन्धी क्रियाशीललाई अध्यावधि गर्ने कामदेखि लिएर निर्वाचन तालिकासम्मका कामहरू यो केन्द्रीय कार्य समितिले गरिसकेको छ. यो विशेष परिस्थितिमा आएको, विशेष महाधिवेशन आएको, यसको म्यान्डेट 1 वर्षभित्र अधिवेशन अनिवार्य रूपमा गर्नुपर्नेछ. यो परिस्थितिमा जसरी परिस्थितिलाई गिजोल्न खोजिएको छ, यसले एकतातर्फ, सौहार्दतातर्फ, पार्टीको बृहत्तर हिततर्फ दोहोऱ्याइरहेको छैन भन्ने हाम्रो निष्कर्ष हो.
1: तर अब एउटा कुरा जो छ नि, अब उहाँहरूले पनि सम्मानको खाँचो भन्नुभएको छ, उहाँहरूले पनि मिलाएर ल्याउन सकिएन भन्ने छ. अब किनभने पुनर्जिलासमा पुनरावलोकनको मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले चाहिँ पुनः महाधिवेशन गर्नुपर्छ भन्ने उहाँहरूको पनि दडान छ नि त, होइन.
2: विशेष अधिवेशन सम्पन्न भएको कुरा यहाँहरू सबैलाई पनि जगजाहेरै छ. विधिवत रूपमा 17(2) विधानको धाराको बाध्यात्मक 3 महिनाभित्र गर्नुपर्ने बाध्यात्मक कुरालाई निवेदन दिएर हस्ताक्षर सङ्कलन गरेर बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएर उनीहरूले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेर नीतिहरू चयन गरेर सम्पन्न गरेको कुरा, त्यसलाई निर्वाचन आयोगले अध्यावधि गरेको कुरा, त्यसपछि फेरि अदालतले पनि तत्कालीन समयमा चाहिँ अन्तरिम फैसला गरेको कुरा, निर्वाचन पश्चात 4 गते पूर्ण फैसला गरेको कुरा, यी सबै कुराहरूको वैधानिकतालाई कसले चुनौती दियो त भन्दा, अहिले जसले भेलाहरू गरिरहनु भएको छ चुनदेवीमा, जसले पार्टीको आधिकारिकतालाई स्वीकार्नु भएको छैन, यद्यपि त्यहाँ संलग्न धेरै नेताहरू निर्वाचन लड्नुभएको हो, गगन थापाको नेतृत्वलाई सभापति स्वीकारेर निर्वाचनमा जानुभयो, गएका धेरै नेताहरू अहिले फेरि बाहिर आएर यो नेतृत्व हामी मान्दैनौँ, हामीले मानिरहेकै छैनौँ, हाम्रो नेता शेरबहादुर देउवा नै भन्दै हुनुहुन्छ. उहाँले जसरी यो किताले जहिले पनि, हिजो पनि संसद पुनर्वालीको कुरा गर्यो, संसद पुनर्वालीको कुरा गरेर हस्ताक्षर गर्ने नेताहरू पनि धेरै जसो यिनीहरू नै उहाँहरू नै हो. हामीले के बुझ्नुपर्छ भने 82 भदौ 23-24 जुन घटना नेपालमा भयो, जुन राजनीतिक प्रदर्शन भयो, आन्दोलन भयो 23 गते र 24 गते जुन विधंसक हो त्यो चाहिँ जनताको विद्रोह थियो। त्यो जयन्ती पुस्ताको भावना थियो, त्यो भावना चाहिँ सडकमा पोखिएको हो। त्यति बेला धेरैले शहादत प्राप्त गरे, त्यसको भावना भनेको अबको पार्टीहरूले आफूलाई रूपान्तरित गरेर बदलिएर त्यसको प्रतित्व गर्नुपर्दछ, ती त्यो भावनालाई पनि समेटेर पार्टीका नीति कार्यक्रमहरू बनाउनु पर्दछ भन्ने हाम्रो नेतृत्वको बदलिएको परिवेशमा नेपाली काङ्ग्रेसको कुरा हो। तर यहाँनिर फेरि पुरानैतर्फ फर्कने भनेको जुन नेतृत्वसँग जनतालाई प्रतिष्ठा थियो, जहाँ जनतामा आक्रोश थियो, असन्तुष्टि थियो, त्यही नेतृत्वतर्फ फर्काउने। अहिले हामीले सुनिरहेका छौँ, हिजो पनि बुढालिङ जनताबाट महत्त्वपूर्ण निर्णयहरू हुन्थे, धेरै नीतिहरू अब विभिन्न खालको सेटिङमा हुन्थ्यो भन्ने कुरा जनताले महसुस गरेका थिए। यद्यपि त्यसको निष्पक्ष छानबिन जाँचबुझहरू हुनुपर्दछ राज्यका विभिन्न निकायहरूबाट, तर आज पनि फेरि बुढालिङ जनतामा त्यस्तै सेटिङहरू हुन्छ भन्ने हामीले सुनेका छौँ। पूर्व मन्त्रीको घरमा अहिलेको राज्यसभा सभापतिको मिटिङ नियमित हुन्छ भन्ने हामीले सुनेका छौँ।
1: कुन ठाउँमा?
2: त्यसको गन्ध बुढालिङ जनतामा पूर्व मन्त्रीको घरमा अहिलेको राज्यसभा सभापतिको नियमित मिटिङहरू हुने गर्दछ र यहाँनिर बदलिएको परिवेशमा जनताको भावना अनुसार, नयाँ पुस्ताको भावना अनुसार आफूलाई अगाडि बढाउँदै थियो। हिजो जनताले नागरिकहरूले के भनेका थिए, पुराना दलहरूको योगदान ठुलो छ, त्याग तपस्या ठुलो छ, बलिदान ठुलो छ, तर तपाईँहरूले शासन प्रशासन जसरी चलाउनु भयो, देशमा सुशासन दिनुपर्ने ठाउँमा, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ठाउँमा, जनतालाई डेलिभरी दिने ठाउँमा तपाईँहरू चुक्नुभयो, तपाईँहरू करेक्सन हुनुहोस् भनेको ठाउँमा नेपाली काङ्ग्रेसले आफूलाई करेक्सन गरेर ल्याएको थियो। त्यही करेक्सन गरेको नेतृत्वलाई फेरि निस्तेज पार्नका लागि, यसलाई असफल साबित गर्नका लागि हिजो आन्दोलनको पक्षमा देखिएको भनिएको कथित नेतृत्व आज लागेको छ। अहिलेको राष्ट्रपाको नेतृत्व लागेको छ, सरकार लागेको छ, र त्यसको छाया गिजाउने कुनै बेला भन्नुहुन्थ्यो, यो सरकारको छाया अदालतमा पर्यो, अदालत त स्वतन्त्र हुनुपर्छ, शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि कार्यपालिका व्यवस्थापिका कसैको पनि हस्तक्षेप अदालतमा हुँदैन, तर आज प्रत्यक्ष रूपमा देखिँदै गएको छ। दलको एउटा प्रान्तिक दलको विवादभित्र सरकार अत्यन्तै हात धोएर लागेको छ, उसले एउटा पक्षपोषण गरेको छ, त्यो प्रश्न देखिएको छ। अस्ति जसरी जुन वरियतामा भएको न्यायाधीश, चौथो वरियतामा भएको न्यायाधीश आज सम्माननीय प्रधान न्यायाधीश भएर आउनुभयो, आज उहाँ समेत भएको इजलासले जुन निर्णय गरेको छ त्यसबाटै प्रश्न हुन्छ कि सरकार यसमा बन्यतपूर्ण लागेको छ र त्यसको इसारामा अदालत प्रभावित भएको छ र आज पनि
1: राष्ट्रिय स्वतन्त्र पार्टी नै नेपाली कङ्ग्रेसको विभाजन गर्नका निम्ति उद्धत छ भन्ने हो। त्यसो भए
2: विभाजन मात्रै होइन, काङ्ग्रेस कमजोर हुँदा उहाँहरूले स्वेच्छाचारी गर्न पाउनुहुन्छ। काङ्ग्रेसले प्रतिपक्षी भूमिका, तपाईँ आफै भन्नुहोस्, जनताको नजरमा प्रतिपक्षी भूमिका सिट खुम्चेको होला, आकार खुम्चेको होला, 38 सिटमै होला, संसदभित्र गहन ढङ्गले परिपक्व ढङ्गले प्रतिपक्षी भूमिका काङ्ग्रेसले निर्वाह गरिरहेको थियो, जनताका विषयहरूलाई उठाएको थियो, सुशासनको विषयलाई उठाएको थियो, लोकतान्त्रिक विधि पद्धतिको विषयलाई उठाएको थियो। त्यसलाई जवाफ दिन नसक्ने सरकारले अहिले के गरेको छ, काङ्ग्रेसभित्रको विवादमा मलजल गरेको छ, एउटा पक्षलाई पक्षपोषण गरेको छ, त्यो प्रष्ट रूपमा देख्न सकिन्छ। त्यसकारण त्यही सरकारले जुन खालको वातावरण तयार गर्यो, यसमा मैले धेरै भन्न चाहन्न अहिले कि यो छर्लङ्ग हुँदै जाँदैछ, यो पर्दा उघारिँदै जान्छ, जनतामा छर्लङ्ग हुँदै जान्छ। अहिले हामी बदलिएर आएका नयाँ भन्ने सरकारको नेतृत्व गरेको र पार्टीको नेतृत्व गरेका नेताहरूले गरिरहनु भएको छ, फेरि पुरानैतर्फ फर्काउँदै हुनुहुन्छ। यसमा उहाँहरूको एउटा नियोजित कुरा छ, त्यो भनेको आगामी निर्वाचनहरू स्थानीय तहको या प्रदेश तहको निर्वाचनसम्म पुरानै नेतृत्वलाई पुनर्स्थापित गर्ने, त्यो नेतृत्वको जुन डिफेन्डिङ छ त्यसलाई लिएर जनतामा जाँदा स्वतः जनताले हामी प्रति आक्रोशका आधारमा पनि मत हाल्छन् भन्ने उहाँहरूको एउटा मनोविज्ञानले पनि काम गरेको छ।
1: तर अहिलेको अवस्थालाई हेर्ने हो भने त यो त अदालतले पार्टी बनाइदिने होइन नि त, पार्टी बन्ने भन्या त मतदानले होला होइन, मतपत्रबाट लागेको छापले होला, व्यक्तिले होला। भोलि नेपाली कङ्ग्रेसभित्र चाहिँ जसले जनताबाट अर्थात् नेपाली कङ्ग्रेसभित्रकै महाधिवेशन प्रतिनिधि कार्यकर्ताबाट आफूले मत प्राप्त गर्यो त्यही मान्छे नेतृत्वमा आउने होला नि त होइन, अदालतले मात्रै टुङ्ग्याइदिएर टुटाइदिएर विभाजन गरिदिएर होइन।
2: जसले अधिकार पाए पनि म झोला नेता बोकेर देशभर नेता कार्यकर्ताकोमा दौडन्छु, मलाई अधिवेशन चाहिएको छ भनेर। यसको अर्थ हामी वैधानिकता स्वीकारिरहेका छौँ, अदालतको कुरालाई हामीले पालना गरेका छौँ, मानेका छौँ। तर अहिले भएको नेतृत्वले के अदालतको आदेशलाई मानेको छ? वैशाख चारमा अदालतले अन्तिम फैसला गरेको होइन, त्यो फैसला पछि उहाँहरूले पार्टीलाई मान्नुभयो, पार्टी कार्यालयमा खुट्टा टेक्नुभयो, पूर्व सभापतिको हैसियतमा त तस्विर राख्ने कामदेखि उहाँलाई सबै दस्तावेजहरूमा पूर्व सभापति भनेर त यो नेतृत्व त मानेको छ नि त, विशेषबाट आएको नेतृत्वले मानेको छैन। चौधौँ अधिवेशनबाट विशेषमा नआएको 19-19 जनालाई मनोनित गरेको छ, त्यो एउटा बाटो खुलाएको हो कि हामी सबै खालको वार्ता सम्वादका लागि खुल्ला छौँ भनेर त्यो सुरुवात गरेको। तर त्यो सकारात्मक सुरुवातलाई कमजोरीका रूपमा लियो, त्यसलाई गलत ढङ्गले व्याख्या गर्ने काम भयो। तसर्थ यहाँनिर मैले इङ्कित गर्न खोजेको कुरा के हो भने, उदारता र ओपन माइन्डनेस संस्थापनसँग हुनुपर्छ। त्यो कुरा अहिलेको नेतृत्वले देखाइरहेको छ, कहाँनिर देखाएको छैन। क्रियाशीलको अध्यावधिकको प्रक्रिया सुरु भयो, सबैले आह्वान गर्यो, कहीँ कसैलाई प्रगेलेको छ छैन, खुल्ला गरिएको छ, खालि प्रविधि मात्रै बनाइएको हो, डिजिटलाइज गरिएको हो, यसलाई पनि गलत व्याख्या गरियो, कसैलाई सदस्यता नदिएको भन्ने छैन, यो प्रक्रियामा सामेल हुने सबैलाई अवसर दिएको छ। तसर्थ अहिलेको नेतृत्वले जुन खुल्ला ढङ्गले संवाद गरेको छ, हार्दिकतालाई बढाउन खोजेको छ, अहिले पटक पटक सभापतिज्यूले पूर्व सभापतिसँग संवादका निम्ति, उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्नका निम्ति, अरू विभिन्न राजनीतिक विषयमा कुरा गर्नका निम्ति समय माग गर्नुभएको छ, त्यो व्यवस्थापन समेत गरेको छैन। र उल्टै के भनेको के भन्ने कुरा बाहिर आएको छ भने, अदालतले निर्णय गरोस् त्यसपछि मात्रै संवाद गरौँला भन्ने कुराहरू बाहिर आएका छन्। अब यसबाट के देखिन्छ भने, उहाँहरू अदालतमा धेरै निर्भर गर्नुभयो, अदालतले पुनरावलोकन गरिदिन्छ त्यसपछि हामीले अधिकारिता पाउँछौँ भन्ने जुन विश्वास राख्नुभएको छ, त्यो ठुलो क्रम हो। र नेपालको अदालतले इतिहासमा पनि त्यस्तो काम कहिले गरेको छैन, धेरै अगाडि बढिसकेको छ। अहिले जनताले दिएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट जुन म्यान्डेट दिनुभएको थियो, त्यो म्यान्डेट अनुसार नेतृत्व धेरै अगाडि बढिसकेको छ र 15 महाधिवेशनको तयारी गरेको छ।
1: तर अब अदालतमा पुनरावलोकनको मुद्दा एउटातिर छ, फेरि अब दुईवटा रेट निवेदन दर्ता हुन्छन्, दुईवटा रेट निवेदन दर्ता हुँदै गर्दाखेरि अदालतले अन्तर्कालीन आदेश दिन सक्छ, अन्तर्कालीन आदेश दिइसके पछाडि त महाधिवेशनै प्रभावित पर्छ नि त त्यसो भए।
2: यहाँनिर यो महाधिवेशन मात्रै प्रभावित गर्ने खेल भएको छैन, तपाईँले देख्न सक्नुहुन्छ जुन रिटको प्रस्तावित मसौदा त्यो 5 गतेको गएको थियो, त्यो चाहिँ बाहिर आइसकेको छ, जहाँ कि उहाँहरूले उत्प्रेरण माग्नु भएको छ, परमादेश माग्नु भएको छ, अरू जे आदेश गर्न मिल्छ गर्नुहोस् भन्नुभएको छ, त्यसपछि प्रतिषेध माग्नु भएको छ। उहाँहरूले त्यहाँनिर के भन्नुभएको छ भने, यो केन्द्रीय समितिले, विशेषबाट आएको केन्द्रीय समितिले गरेका सबै निर्णयहरू उल्टिनुपर्छ
1: भन्नुभएको,
2: कथित विशेष महाधिवेशनबाट आएको नेतृत्व भनेर लिखित निवेदनमा उहाँहरूले ठाउँ ठाउँमा लेख्नु भएको छ। यसरी अराजनीतिक ढङ्गले, असंशोधित ढङ्गले एउटा पक्ष प्रस्तुत हुन्छ भने

0: यो सँगै इतिहासको गौरव पनि छ, यसले वर्तमानका चुनौतीहरू पनि सामना गर्न सक्छ, योसँग स्वर्णिम भविष्य छ, दृष्टिकोण भएका नेता छन्, यसले राम्रो नीति कार्यक्रम ल्याउन सक्छ भन्ने जुन अपेक्षा जनतामा सृजना भएको थियो, जुन भरोसा जनतामा चाहिँ पैदा हुँदै थियो, त्यो कुरालाई निश्चित पार्नका लागि सबै षड्यन्त्रहरूका तानामाना बुनिएका छन्।
1: अब के हुन्छ त्यसो भए कङ्ग्रेसको अब इतर पक्षकै कुरा गर्नुहुन्छ भने त उहाँले त हिन्दू हिन्दू हिन्दू भनिसक्नु भएको छ होइन?
0: जुन निर्णय गरेको छ केन्द्रीय समितिले र निर्वाचन समितिले जुन तालिका सार्वजनिक गरेको छ त्यो तालिकामा अधिवेशनहरू सम्पन्न गर्छ, आफ्नो जिम्मेवारी निर्वाह गर्छ, नयाँ जनादेश सहित जनताको पार्टी नेता कार्यकर्ताहरूको नयाँ मतादेश सहित नयाँ नेतृत्व आउँछ, नयाँ नीति आउँछ, सँगै सँगै प्रतिपक्षी भूमिकालाई सबल बनाउँछ, देशलाई सही दिशातर्फ डोराउने कुरामा नेपाली काङ्ग्रेसले आफ्नो परिपक्व र जिम्मेवार भूमिका निर्वाह गर्छ।
1: अब एउटा कुरा 2083 मङ्सिर 23 जस्तो लाग्छ होइन, अन्तिम तपाईँहरूको महाधिवेशन गरिसक्नु पर्ने मिति होला, त्यसपछि 6 महिना थप्यो भने 84 बैशाख 11 गति हुनसक्छ, त्यो 84 बैशाख 11 पनि महाधिवेशन नहुने स्थिति आयो भने अन्तर्कालीन आदेशले त निकै ठुलो प्रभाव पार्दो रहेछ नि त, रेट निवेदन पूरक रेटहरू सर्वोच्चमा पर्दाखेरि यो त लामै समय मुद्दा
0: पुरानै कुरा भने जुन सब्सटेन्सियल कुरा अस्तिको 21 गतेको आदेशमा पुनर्वलोकनको निशा दिँदाखेरिको आदेशमा गरिएको छ त्यो अत्यन्तै कमजोर छ। जुन जुन निर्णय नम्बर अदालतले प्रतिपादन गरेको सिद्धान्त भनेको छ त्यो भनेको दलको आधिकारिकतासँग, दलको अध्यावधिकसँग, दलको अधिवेशनसँग, दलको नेतृत्वसँग, दलको विभाजनसँग, कुनै कुरासँग पनि सम्बन्धित विषयहरू होइनन्। तिनीहरू सुनवाईको मौका नदिएका फरक प्रकृतिको निर्णयका नजिरहरू हुन्। त्यसलाई त्यो सुनवाईको मौका नदिएको भन्ने सिद्धान्त प्रतिपादन गरेको छ भन्ने ढङ्गले कनेक्ट गरेर त्यसलाई इन्टर रिलेटेड गर्न खोजिएको छ, जुन एकदम कमजोर धरातलमा यो निष्ठाको फैसला उभिएको छ। तसर्थ हाम्रो विश्वास के हो भने जुन आधिकारिकता प्रमाणका आधारमा महाधिवेशन प्रतिनिधिहरूले माग गरेको दस्तखतका आधारमा विशेष महाधिवेशनलाई आफैले अब्जर्भेसन गरेको आधारमा सबै प्रमाण र तथ्यका आधारमा निर्वाचन आयोगले जुन निर्णय गरेको थियो माघ 2 गते 2082 र सर्वोच्च अदालतले संयुक्त इजलासबाट 4 गते 2083 जुन निर्णय गरेको थियो त्यो निर्णय नै सदर हुन्छ, हामी यसमा विश्वस्त छौँ।
1: भनेपछि अदालतले त जे जुनसुकै निर्णय र फैसला पनि सुनाउन सक्छ, त्यसमा चाहिँ तपाईँहरू चाहिँ मानव तयार पनि हुनु पर्छ,
0: विश्वस्त छौँ हामी तर्कका आधारमा, तथ्यका आधारमा, प्रमाणका आधारमा र प्रचलित कानुनका सिद्धान्तहरूका आधारमा यो निर्णय हुन्छ भन्ने कुरामा विश्वास राख्छौँ, अदालतप्रति हाम्रो विश्वास छ। तर अहिले जसरी सरकार पक्ष, सरकारमा सत्तामा भएको दलका नेताहरू र केही न्यायाधीशहरू यो सबै षड्यन्त्र जालसाजीमा सामेल भएको गन्ध हामीले पाएका छौँ, यसको प्रकाशफास हुँदै जान्छ भन्ने कुरामा पनि हामी सचेत गराउन चाहन्छु।
1: हस्, युवराज पाण्डेजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद खेमजी।
1: नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका युवा नेता युवराज पाण्डे, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश FM 93.2 MHz।
3: नमस्कार, म विभु श्रेष्ठ। आज मेरो पाहुना हुनुहुन्छ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी। दिनेश सर, स्वागत छ।
4: धन्यवाद।
3: अब भदौको पहिलो साता सिमरामा, बारामा गरिमा चौधरीको बलात्कारपछि हत्या गरियो र पीडित परिवारसँग सरकारले 3 बुँदे सहमति गर्यो। पहिलो बुँदामा चाहिँ हामी पुनरावलोकन गर्छौँ, तपाईँहरूको माग जायज छ, संविधान नै संशोधन गर्नुपर्ने जटिल विषय छ, त्यही पनि यसमा हामी पुनरावलोकन गर्छौँ भनेर 3 बुँदे सहमति गरेको छ। यो सहमतिलाई तपाईँ कानुन त कसरी हेर्नुहुन्छ, के छ तपाईँको टिप्पणी?
4: होइन, यस्तो छ, यो जुन बाराको जुन घटना घट्यो त्यसले चाहिँ राष्ट्रको आत्मा रोएको छ। यो नेपालको समकालीन इतिहासमा एउटा जघन्यतम अपराध हो र यसले चाहिँ हाम्रो सामाजिक जुन मनोविज्ञान छ त्यो कसरी एउटा अपराधीकरण भइरहेको छ, कसरी अपराधीहरू जन्मिरहेको छन्, इभन एउटा अबोध बालिका पनि त्यो एउटा यौन हिंसाको शिकार भएको, उनले मृत्यु नै उनलाई चाहिँ के छन् हत्या नै गर्नुपर्ने किसिमको जुन जुन किसिमको सामाजिक मनोविज्ञान बनेको छ, यो खतरनाक छ, यो डरलाग्दो छ। मलाई लाग्छ यो नेपाली इतिहासमा नयाँ कुरो भइरहेको छ। सामान्यतया यति क्रूरता नेपाली समाजमा थिएन, किन यति क्रूरता यति पाशविकता नेपाली समाजमा हुर्किँदैछ, यसको चाहिँ सामाजिक कारणहरू के छन्, मनोवैज्ञानिक कारणहरू के छन्, आर्थिक कारणहरू के छन्, त्यो त्यसको चाहिँ पहिचान हुनु जरुरी छ। अब कानुनमा सजाय गर्ने दण्डित गर्ने त्यो न्यायको एउटा एउटा पार्ट मात्रै हो त्यो। सबैभन्दा ठुलो कुरा चाहिँ के हुन्छ भने पीडितलाई न्यायको अनुभूति हुनु पर्यो, पीडितलाई भन्दा पनि समाजलाई नै न्यायको अनुभूति हुनु पर्यो, र यस्तो किसिमको जघन्यतम अपराध नदोहोरिने सुनिश्चितता पनि हुनु पर्यो। त्यसलाई चाहिँ के छ भने अब कानुनमा कहाँ समस्या छ र कानुनको समस्याका साथसाथै ल इम्प्लिमेन्टिङ एजेन्सिजहरूको कहाँनिर समस्या छ, त्यो इन्टायर लिगल इन्टायर ग्यामेट अफ लको चाहिँ के छ भने एउटा चाहिँ रिभ्यू पनि हुनु जरुरी छ। त्यसको कार्यान्वयन पक्ष कस्ता संयन्त्रहरू बनाउनु पर्ने हो त्यसको बारेमा चाहिँ के छ भने एउटा डिटेल चाहिँ रिभ्यू हुनुपर्छ। जस्तो भारतमा पनि के हो भने एउटा यस्तै खालको घटना चाहिँ एउटा गुडिरहेको बसमा यो निर्भया काण्ड भनेर चिनिन्छ, त्यो भएपछि त्यहाँ के गरियो भने त्यहाँको चाहिँ फर्मर चिफ जस्टिस जस्टिस वर्माको अध्यक्षतामा एउटा कमिसन बनाइयो, उनले सारा चाहिँ के छ भने रेप ल त्यसँग रिलेटेड त्यसमा चाल्नुपर्ने संरचनात्मक कदम, खालि चाहिँ के छ भने सजायको सजाय कति हुने भन्ने मात्रै कुरो छैन, यहाँ सजायको सुनिश्चितता कसरी गराउने भन्ने कुरा छ, पीडितको पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा छ, यस्तो किसिमको अपराधहरू चाहिँ नदोहोरिनको लागि सुनिश्चितता के गर्ने भन्ने कुराहरू पनि छ। त्यस कारण इन्टायर एउटा प्याकेजमा चाहिँ एउटा एउटा चाहिँ रिभ्यू चाहिँ हुनु जरुरी छ। त जस्टिस वर्माले चाहिँ के छ भने सारा लहरू त्यसको ट्रेन्डहरू जुडिसियल सारा जजमेन्टहरूको जम्मैको रिभ्यू गरेर चाहिँ एउटा कम्प्रिहेन्सिभ चाहिँ एउटा रिपोर्ट दिए। अब हामी कहाँ त के छ भने त्यो कर्मचारीहरूले अब त्यो के रिभ्यू गर्ने मैले त्यो कुरो बुझाएको छैन। मलाई लाग्छ यसलाई त एउटा एउटा के हो भने कुनै एउटा जुडिसियल फर्मर जस्टिसको अध्यक्षतामा एउटा चाहिँ कमिसन बनाएर त्यसको तिमीले एउटा रेकमेन्डेसन दिएर र एउटा कम्प्रिहेन्सिभ रिफर्म के हुन सकिन्छ, किनभने यो एउटा आइसोलेटेड घटना होइन,
3: यो घटनाक्रमलाई मात्रै होइन, यस्ता घटनाहरू
4: एक्ज्याक्टली यस्ता जस्तो भन्नुहोस् न निर्मला पन्थकै घटना हो, अहिलेसम्म निर्मला पन्थले न्याय पाएकी छैन, त्यसको यत्रो चाहिँ सारा राज्य संयन्त्र चाहिँ परिचालन गरेको भनियो तर अहिलेसम्म चाहिँ राज्य चाहिँ अपराधीसम्म पुग्न सकेको छैन, यो फेलर त धेरै ठुलो फेलर हो नि। यो त हाम्रो न्यायिक प्रणाली हाम्रो कानुन कार्यान्वयन गर्ने प्रणालीको यो चरम असफलता हो, इट्स अ टोटल फेलर कि यत्रो गम्भीर अपराधको चाहिँ यत्रो नेसन वाइड त्यसमा चासो छ, सबैको सरोकार छ, सबैले चिन्ता व्यक्त गरे, सबैको आत्मा रोयो, तर अहिलेसम्म चाहिँ त्यो त्यसका अपराधीहरू न्यायको दायरामा ल्याइएको छैन। भनेपछि त्यो त्यो त एउटा धेरै ठुलो फेलर हो। गरिमा चौधरीको कुरा आयो, यस किसिमको अपराधहरू बालिकाहरूको चाहिँ हत्या गर्ने बलात्कार गर्ने यो किसिमको जुन अपराधहरू घटिरहेको छ नेपाली समाजमा यसको चाहिँ एउटा कम्प्रिहेन्सिभ कसरी यसलाई सम्बोधन गर्न सकिन्छ, त्यो सम्बोधन गर्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। गरिमा चौधरी त एउटा चाहिँ के छ भने एउटा चाहिँ त्यो लक्षण हो, तर यसका यसका चाहिँ सामाजिक मनोविज्ञानिक कारणहरू के छन्, हाम्रो लको चाहिँ असफलता कहाँ छ, फेलर कहाँनिर छ। जस्तो गरिमा चौधरीकै बारेमा पनि हामीले हेऱ्यौँ, त्यो चाहिँ एउटा राज्यले आफ्नो चाल्नुपर्ने सामान्य कर्तव्य गर्नको लागि त्यहाँ चाहिँ के छ भने आन्दोलनै गर्नु पर्यो, त्यत्रो ठुलो त्यहाँको चाहिँ के छ भने नागरिकहरू सडकमा आउनु पर्यो, यहाँ काठमाडौँमा मान्छेहरू सडकमा आउनु पर्यो, त्यो एउटा चाहिँ अपराधी समात्नको लागि कारवाही हुनुपर्छ भन्ने कुराको लागि चाहिँ चाहिँ आन्दोलनै हुनुपर्ने, कानुन व्यवस्थाले त के छ भने एउटा प्रोएक्टिभली काम गर्नु पर्यो नि, त्यसको संयन्त्रहरू त स्वत परिचालित हुनु पर्यो नि, अटोमेटेड सिस्टम हुनु पर्यो नि त, ल आफै रियाक्ट गर्नु पर्यो नि, प्रोएक्टिभ हुनु पर्यो नि, त्यसको लागि चाहिँ के छ भने समाज चाहिँ आन्दोलितै हुनुपर्ने, यो किसिमको जुन स्थिति हो यो यो पनि एउटा खतरनाक स्थिति हो। हाम्रो चाहिँ के छ भने जबसम्म त्यसको त्यो घटना वेल पब्लिसाइज हुँदैन, आन्दोलन हुँदैन, धरना हुँदैन, मिडियामा त्यसको चाहिँ व्यापक रूपमा आउँदैन, तबसम्म चाहिँ के छ अरे त्यहाँ हाम्रो चाहिँ प्रशासन संयन्त्र कानुन कार्यान्वयन गर्ने जुन संयन्त्र छ, संरचना छ, त्यो यति असंवेदनशील छ, यति भ्रष्ट छ कि त्यो एक्टिभै हुँदैन। र त्यसमा पनि के हुन्छ भने यदि अपराधी चाहिँ सत्ताको ग्यालेरीसँग सम्बन्धित छ, राजनीतिक दलसँग सम्बन्धित छ, पावरफुल चाहिँ के छ भने ग्रुपसँग सम्बन्धित छ, कर्पोरेट ग्रुपसँग सम्बन्धित छ भने त्यसको छानबिन पनि हुँदैन, त्यस्ता अपराधीहरूमा चाहिँ पहिचान पनि हुँदैन र त्यसको चाहिँ कानुनको दायरा पनि आउँदैन। निर्मला पन्तको भएको त्यही हो, निर्मला पन्तसम्मको जुन हत्यारा हो त्यो किन प्रहरी चाहिँ अहिलेसम्म पुग्न सकेन, किनभने त्यहाँ चाहिँ के छ भने भनिन्छ कि त्यहाँ चाहिँ के छ भने पावरफुल केही पोलिटिकल ग्रुपहरू थिए, राजनीतिक सत्ताको ग्यालेरीसँग वेल कनेक्टेड व्यक्तिहरू थिए, त्यस्ता व्यक्तिहरू थिए, त्यस कारण चाहिँ के छ भने त्यस्तो स्थितिमा चाहिँ के छ भने प्रहरी आफै निरीह हुँदो रहेछ, प्रहरीले चाहिँ के छ भने अनुसन्धानै गर्न सक्दो रहेछ, टोलीमाथि टोली खटाइयो, सिआइबीले गर्यो, साराले गर्यो, त्यही पनि अहिलेसम्म त्यो चाहिँ डिटेक्ट हुन सकेन। भनेपछि मेरो विचारमा चाहिँ के छ भने यो चाहिँ एउटा सुनियोजित रूपमा रियल अपराधीलाई बचाउनको लागि त्यो भएको हो, नभए समातिँदैन।
3: अब एकछिनले रोकिहाले, निर्मला पन्तको बलात्कार पछिको हत्याकाण्ड र अहिले गरिमा चौधरीको बलात्कार पछिको हत्याकाण्ड यी फरक फरक खालका प्रकृतिका हुन्, होइन? त्यसमा त वेल डेजिग्नेटेड व्यक्तिहरूका संलग्नता रहेको आदि इत्यादि भन्ने थियो, तर यसमा त त्यहाँसम्म पुग्नु पर्ने आवश्यकता त देखिँदैन। जुन
4: हिसाबले निर्मला पन्तको त के थियो नि, अब जुन किसिमको आशंकाहरू गरियो, जुन किसिमको प्रडिक्सनहरू गरियो निर्मला पन्तको, त्यो चाहिँ त्यो रहस्यमय भयो। त्यहाँ चाहिँ के छ भने केही पावरफुल सत्ता ग्यालीसँग कनेक्टेड व्यक्तिहरू छन् भन्ने कुरा पनि आयो,
3: आशंका रह्यो।
4: तर अब यो चाहिँ त तर यसमा पनि अब सत्ताको ग्यालेरीसँग सम्बन्धित हुनु हो होइन, के पृष्ठभूमिका व्यक्ति हुन् के हुन्, तर एउटा कुरा कानुन कार्यान्वयन गर्नेले कुनै जाति लिङ्ग धर्म केही पनि हेर्दैन, उसले खालि र यो कुन राजनीति कुन दल सत्तारूढ प्रतिपक्ष केही पनि हेर्दैन, हेर्नु हुँदैन। त्यसले त के छ भने कानुनको उल्लङ्घन भएको छ, अपराध भएको छ भने पहिलो कुरा के छ भने त्यसको चाहिँ एउटा विश्वसनीय अनुसन्धान हुनुपर्छ, क्रेडिबल इन्भेस्टिगेसन हुनुपर्छ। विश्वसनीय अनुसन्धानको विकल्प छैन। कुनै घटना घटित भयो, अपराध घटित भयो भने नेपालमा त के छ भने जाहेरी दरखास्त दर्ता गराउने ठुलो महाभारत छ, त्यसमा पनि त्यो व्यक्ति यदि कहीँ न कहीँ कुनै राजनीतिक दलसँग सम्बन्धित छ, झन् सत्तारूढ दलसँग सम्बन्धित छ, कुनै चाहिँ सार्वजनिक पद धारण गरेको कुनै कसैको नातागोता त्यस्तो पर्ने व्यक्ति छ भने त्यसको त जाहेरी नै दर्ता हुँदैन। जाहेरी दर्ता गर्नलाई नै पुरा देशव्यापी आन्दोलन गर्नुपर्ने स्थिति छ। कहिले काहीँ त के छ भने अदालतमा त्यसको लागि रिट लिएर जानुपर्ने स्थिति छ कि यो चाहिँ दर्ता गरेर कारवाही गर भन्नका लागि पनि अदालत गुहाल्नुपर्ने स्थिति हुन्छ।
3: जाहेरी दर्ता गर्नलाई
4: नि त्यसको अनुसन्धान र अभियोजन त धेरै परको कुरा हो, पीडितले न्याय पाउने कुरा त धेरै परको कुरा हो, र धेरै ठुल्ठुला अपराधहरू नेपालमा अदण्डित रहने गरेका छन् र त्यसमा अभियोजन हुन सकिरहेको हुँदैन। भनेपछि त के छ भने कहीँ न कहीँ हाम्रो जुन संयन्त्र छ त्यो चाहिँ हाइली पोलिटिसाइज छ, पावरफुल इन्ट्रेस्टहरूले त्यसलाई चाहिँ डोमिनेट गर्छन् र त्यो चाहिँ के छ भने इन्डिपेन्डेन्टली फङ्सन गर्न पाइँदैन, इन्डिपेन्डेन्टली फङ्सन गर्न पाइरहेको हुँदैन र एउटा त्यसको व्यवसायिक चरित्र छैन। यहाँ त के छ भने पोलिटिकल मास्टर्सहरूले अब जुम्लामा काठमाडौँको एसपीलाई चाहिँ जुम्लामा, जुम्लाकोलाई दैलेखमा र चाहिँ के छ भने विराटनगरको चाहिँ ताप्लेजुङमा यदि उनीहरूको मन परेन भने, उनीहरूको इन्ट्रेस्टको बर्खेलापमा काम गर्यो भने त्यसरी सर्वा गरिदिन्छन्, उसको बढुवा नै, उसको वृत्ति विकास नै रोकिन्छ। त्यस कारण चाहिँ के छ भने एउटा यस्तो स्थिति बनाइएको छ कि अनुसन्धान गर्ने प्रहरीहरूले चाहिँ के छ भने पोलिटिकल मास्टर्सहरूलाई रिझाउनु पर्ने एउटा स्थिति बनाइदिएको छ। उनीहरूले जसरी हामी इन्डिपेन्डेन्स अफ जुडिसियरीको कुरा गर्छौँ, अहिले संसारमा एउटा अर्को डिबेट पनि छ, त्यो के हो भने जुडिसियरीको रोल त पछि आउँछ, पहिला त त्यसको निष्पक्ष अनुसन्धानै हुनु पर्यो नि त। त्यस कारण के छ भने निष्पक्ष अनुसन्धान गर्ने जुन संयन्त्र छ, यदि त्यो इन्डिपेन्डेन्ट छैन, त्यो प्रोफेसनल छैन, त्यो व्यवसायिक छैन भने त्यो चाहिँ त्यसको अनुसन्धानै भएको हुँदैन, अनुसन्धानै विश्वसनीय क्रेडिबल हुँदैन, र क्रेडिबल अनुसन्धान नभइकन त्यो अपराधीले दण्ड पाउँदैन। त्यस कारण चाहिँ के छ भने यो प्रहरीको जुन अनुसन्धानको जुन संयन्त्र छ कसरी यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने, कसरी, त्यो एउटा धेरै ठुलो च्यालेन्ज छ हाम्रो। त्यो त्यसै कारणले गर्दाखेरि गम्भीर अपराधहरू अदण्डित रहने गरेका छन्, त्यो चाहिँ अनप्रोसिक्युटेड रहेका छन्, त्यसको चाहिँ अनुसन्धान पनि हुँदैन, प्रोसिक्युसन पनि हुँदैन। त्यस कारण त्यसको सुनिश्चितता गर्नु चाहिँ एउटा अहिलेको एउटा धेरै ठुलो चुनौती छ।
3: अब दिनेश सर, हामी यही घटनामा अलिकति केन्द्रित भएर यसको केस्रा केस्रामा जाउँ। जस्तो प्रहरीले कामै गरेन अथवा प्रहरीले निष्कर्षसम्म पुग्न ढिलाइ गर्यो भन्ने खालको जुन आरोप छ, कहिलेकाहीँ हामी जस्तो तपाईँले सामाजिक मनोविज्ञानको कुरा गर्नुभयो, प्रहरीमाथि विश्वासै गर्न नसक्ने अवस्था समाजमा सिर्जित गर्यौँ कि हामी आफैले प्रहरीले काम गर्दा गर्दै पनि जहिले पनि काम गर्दैन, भने जस्तो काम गरेन भन्ने आरोप मात्रै लाग्ने, सडकमै आउनुपर्ने बाध्यात्मक अवस्था अहिलेको यो घटनामा थियो कि प्रहरीले काम गरेकै थिएन?
4: होइन, अब यसो हो, अब यसको चाहिँ पर्टिकुलर चाहिँ के थियो भने अलिकति यो केस चाहिँ अलिकति त्यो रूपमा अनुसन्धान गर्नलाई त्यति जटिल थिएन, किनभने करिब करिब चाहिँ के थियो भने यसमा संलग्न व्यक्तिहरू
3: किटानी पनि
4: एक्ज्याक्टली के किटानी कुराहरू पनि परेको थियो र प्राइमिया फेसी रूपमा एउटा चाहिँ देखिरहेको थियो। त्यस कारण यसमा धेरै जटिल अनुसन्धानको चाहिँ त्यति स्थिति थिएन। त्यस कारण तर पनि चाहिँ के छ भने आखिर कयौँ दिनसम्म त आन्दोलन त गर्नु पर्यो, आन्दोलन
3: कयौँ घटनामा संलग्न भएका व्यक्तिहरूलाई बचाउन खोजेको थियो होला, त
4: बचाउन खोजेको त नभनौ, तर अब त्यो अलिकति क्विक एक्ट गरेन, क्विक एक्ट गरेन भन्ने थियो। आखिर चाहिँ के हो भने राज्यले जुन पर्याप्त संवेदनशीलता देखाउनु पर्थ्यो, एउटा कुरा कहिलेकाहीँ कस्तो हुन्छ भने कहिलेकाहीँ पीडित र राज्यको
3: रोकिहाले एउटा प्रश्न
4: एउटा लाइनमा हुन्छ, कहिलेकाहीँ कस्तो स्थिति हुन्छ भने पीडित र पीडितको परिवार, सोसाइटी एट लार्ज र स्टेट को बिचमा डिफिसिट अफ ट्रस्टको अवस्था पनि छ, अर्थात् चाहिँ विश्वासको सङ्कट पनि छ। विश्वासको सङ्कटलाई चिर्नको लागि, त्यो ग्यापलाई मेटाउनको लागि जसरी चाहिँ राज्यले प्रोएक्टिभली चाहिँ संवाद गर्न सक्नु पर्थ्यो, एक्ट गर्यो, पछि उनको परिवारलाई चाहिँ बोलाएर गृहमन्त्रीले कुराकानी गरे, तर अब त्यो चाहिँ सुरुमै गरिदिएको भए हुन्थ्यो, होइन, सुरुमै चाहिँ के छ भने घटनास्थलमा पुगेको
3: हुन्थ्यो। जस्तो अब हरेक घटनामा गृहमन्त्री नै घर घर धाउने आदि इत्यादि, त्यो पनि त त्यति,
4: तर अब यस्तो छ,
3: आवश्यक कदम त होइन होला,
4: यस्तो छ, तर यो एउटा एक्सट्रिम घटना थियो, यो जुन बाराको जुन घटना हो त्यो चाहिँ एउटा एक्सट्रिम घटना थियो।
3: म त्यही नै प्रश्न राखिरहेको छु त, जो यो घटनाको प्रकृति त एकदमै जघन्य हो, यसमा त दुई मत रहेन,
4: जघन्यतम हो, होइन,
3: प्रहरीले काम गर्न नखोजेको पनि थियो भनेर म चाहिँ त्यो निष्कर्षमा पुग्न सक्दिनँ।
4: म त अहिले प्रहरीले म धेरै दोष दिन्न, अहिले म मैले चाहिँ प्रहरीले मैले ओभरअल ट्रेन्डको कुरा गर्दै थिएँ,
3: यो घटनामै जाउँ,
4: अनि यो घटनामा चाहिँ अब अहिले चाहिँ ठिक छ, यो घटनामा अहिले मैले कमसेकम चाहिँ के छ भने जुन चाहिँ अभियुक्तहरू आरोपीहरूलाई कमसेकम चाहिँ ती कानुनको दायरामा आएका छन् र
3: बयान पनि सार्वजनिक भएको छ, सुमन थापा भन्ने 16 वर्षीय नाबालकको।
4: त्यस कारण चाहिँ के हो भने अब अनुसन्धान चाहिँ यसमा चाहिँ विश्वसनीय ढङ्गले अगाडि बढ्ला भन्ने नै हामी चाहिँ,
3: मैले बुझ्न खोजेको चाहिँ कानुनी रूपमा के भन्दाखेरि अब यसमा पक्राउ परेका एकजना नाबालक छन् 16 वर्षको, अर्को युवा छन् 24 वर्षको, होइन, यी अहिलेको विद्यमान कानुनले त यी दुईटा एउटै काण्डको आरोपी भए पनि छुट्टा छुट्टै कानुन यिनीहरूको लागि लाग्छ, एउटा नाबालक छ एउटा बालक छ। अब यस्तो खालको घटनामा यो नाबालकको पगडी भिडाउँदै उन्मुक्ति दिने खालको कानुन कतिको ठिक हो?
4: होइन, उन्मुक्ति त हुँदैन, सजायमा केही कमी,
3: त्यही त्यो भनेको त्यही नै हो करिब करिब,
4: होइन, अब त्यो त के हुन्छ भने अब यो त युनिभर्सल रुल हो नि, युनिभर्सल रुल हो कि नाबालक छ भने, अन्डर एज छ भने, माइनर छ भने त्यसलाई चाहिँ त्यसले उन्मुक्ति नै त पाउँदैन, सजायमा केही छुट पाउने कुरा मात्रै हुन्छ।
3: त्यसकारण भनेको यतिको जघन्य अपराधमा सजायमा छुट पाउनु भनेको उन्मुक्ति सरै जस्तो देखिन्छ नि, यस्तो खालको अवस्थामा।
4: तर यसमा कस्तो हुन्छ भने यो चाहिँ एकदमै क्रूरतापूर्वक र जघन्यतम अपराध हो। त्यसकारण चाहिँ यसमा संहितामा एउटा के व्यवस्था छ भने एउटा चाहिँ त किनभने बलात्कार पनि भएको छ, हत्या पनि भएको छ 3 वर्षको बालिकाको, त्यसकारण यसमा चाहिँ जन्म कैद मात्र नभएर आजन्म कैद, आजन्म कैद भनेको चाहिँ कस्तो हो भने एउटा जन्म कैद भनेको 25 वर्षको हुन्छ, 25 वर्षको हुन्छ, पहिला 20 वर्ष थियो, अहिले 25 वर्ष गरायो अहिलेको नयाँ कानुनले। तर चाहिँ यो दफा 41 अनुसार के छ भने कि त्यो बाँचुन जेलसम्म, त्यो जुन जुन सास रहन्जेलसम्म चाहिँ ऊ चाहिँ कारागारमै बस्नुपर्छ।
3: यो बालक होस् चाहे नाबालक,
4: बालकको बारेमा त अब छुट गर्ला होइन, केही केही चाहिँ नाबालकको बारेमा
3: ठ्याक्कै के छ बताइदिनु त तपाईँलाई यति
4: होइन। अब यस्तो छ, अब 24 वर्षको बारेमा त कुनै लागू हुने भयो, तर उसको हकमा चाहिँ के छ भने अब अब अब त्यसको एज कति छ, एक्ज्याक्ट एज
3: 16 वर्ष
4: भनेको छ, तर अब त्यसको सर्टिफिकेटहरू अहिले त भेरिफिकेसन होला नि त।
3: होइन, नाबालक रहेछ भने,
4: नाबालक रहेछ भने उसले छुट पाउँछ,
3: के पाउँछ छुट भन्नाले, उसलाई कस्तो सजाय हुन्छ?
4: होइन, उसलाई उसले चाहिँ के छ भने अब छुट पाउँछ, एक्ज्याक्ट कति त्यो चाहिँ हिसाब गर्नुपर्ने हुन्छ कति छुट पाउँछ।
3: ओ, अब यहीँनिर परिवारहरूको माग हो, 3 वर्षीय बालिका अथवा शिशु नै भनौँ त्यो 3 वर्षको त, त्यस्तो व्यक्ति के अरे शिशुलाई बलात्कार गरेर हत्या गर्ने नाबालक 16 वर्ष भने नबुझ्ने मान्छे त हुँदैन एक हिसाबले, होइन? अब कानुनले जेसुकै भनेको भए पनि
4: यसमा धेरै हामी यसो छ, यसमा हामी धेरै हुन गरौँ के छ भने एउटा अन्तर्राष्ट्रिय कानुनले के भन्छ भने 18 इयर्स इफ 18 इयर्स भन्दा बिलो छ भने त्यो चाहिँ त्यसलाई चाहिँ चाइल्ड मान्छ। चाइल्डको परिभाषा चाहिँ के छ भने यो चाइल्ड राइट कन्भेन्सन भन्ने छ, सिआरसी भन्छ, त्यसको चाहिँ नेपाल पार्टी हो, नेपालको बालबालिका सम्बन्धी ऐन छ, र एउटा चाहिँ के छ भने त्यसले के भन्छ भने 18 वर्ष यदि पुगेको छैन, 18 वर्ष पुगेको छैन भने त्यो चाहिँ नाबालक मानिन्छ, त्यो चाइल्ड मानिन्छ, होइन? त्यस कारण चाहिँ के छ भने त्यो चाहिँ एउटा युनिभर्सल थ्योरी,
3: मैले बुझेँ यसमा यसमा मलाई यो
4: जस्तो भन्नुहोस् न, जस्तो एउटा एउटा कानुनमा अर्को कुरा छ, जस्तो स्ट्याचुटरी रेप भन्छ, स्ट्याचुटरी रेप भनेको चाहिँ कस्तो हुन्छ भने
3: वैधानिक
4: होइन, स्ट्याचुटरी रेप भनेको वैधानिक है भने होइन, त्यो स्वतः रेप मानिने कस्तो हुन्छ भने 18 वर्षभन्दा कमको यदि कुनै बालिका छ, यदि तपाईँले कसैले सहमतिमा पनि सेक्सुअल रिलेसन मान्छेले भन्छ नि, यो सहमतिमा भएको हो, त 18 वर्षभन्दा मुनिकोसँग सहमति असहमतिको मतलब हुँदैन,
3: सहमति भने त्यसमा
4: लागु हुँदैन, त्यो चाहिँ
3: बलात्कार भयो,
4: त्यो बलात्कार भनिन्छ, त्यहाँ सहमति थियो थिएन भन्नेतिर अदालत जाँदैन। कानुनले के अनुमान गर्छ भने बिलो एटिन हुने बित्तिकै उसले चाहिँ आफ्नो बारेमा इन्फर्म एउटा डिसिजन गर्न सक्दैन, उसको मस्तिष्क त्यति परिपक्व भएको हुँदैन, त्यस कारण परिपक्व नभएको कारणले गर्दाखेरि उसलाई चाहिँ के छ भने उसले दिएको सहमतिलाई सहमति मानिँदैन, त्यो चाहिँ रेप नै हो।
3: तपाईँले यो नाबालकको परिभाषा बुझाउनु खोज्नुभयो,
4: एक्ज्याक्टली। त्यस कारण अब सजायमा पनि हुन्छ, अब यो नेपालको मात्र होइन, अब यसलाई चाहिँ धेरै त्यतातिर भन्दा पनि हाम्रो एउटा कोसिस के हुनु पर्यो भने सजायको सुनिश्चितता हुनु पर्यो, अहिलेको जुन एक्जिस्टिङ ल हो त्यो चाहिँ

0: हुनुपर्छ भनेर पीडित परिवारले माग गरेको छ। सरकारले हामी संविधानमा पुनरावलोकन गर्छौँ भनेर पनि भनेर सहमति गरेको छ। अब यो संविधानको धारा 16:2 होला सायद, होइन कि केमा हो, यस्तैमा हो जस्तो लाग्छ मलाई। मृत्युदण्डको सजाय तोक्न मिल्ने छैन भन्ने खालको हाम्रो संविधानमा
1: दिने गरी कानुन बनाउनु पाइने
0: छैन भनेर भने
1: पार्लियामेन्टले नै कानुन बनाउने अयोग्यता सृजना गरेको छ। डेथ पेनल्टी चाहिँ नेपालमा इम्पोज गर्न पाइँदैन भन्ने चाहिँ नेपालको कानुनी व्यवस्था छ। र अब संसारको धेरै देशले चाहिँ डेथ पेनल्टीलाई उन्मूलन गर्दै गइरहेको स्थिति छ।
0: सरकारले यसमा पुनरावलोकन गर्न सक्ने सम्भावना कति रहन्छ? ल्याकत पुग्छ कि पुग्दैन?
1: यस्तो छ, अब संविधानै संशोधन गर्ने कुरा चाहिँ के हुन्छ भने त्यो चाहिँ त अब त्यो चाहिँ अब राष्ट्रिय सहमति हुनु पर्यो, दुई तिहाई बहुमत चाहिँ के छ भने चाहिन्छ, त्यो पनि लोअर
0: हाउसमा
1: दुइटै हाउसको दुई तिहाई चाहिन्छ। त्यस कारण चाहिँ के हो भने त्यो चाहिँ अहिले यो सरकारको ले चाहिँ संविधान संशोधन गरेर मात्रै संविधान संशोधन हुँदैन, उसको चाहिँ लोअर हाउसमा पुग्न पुग दुई तिहाई भए पनि अप्पर हाउसमा छैन। त्यस कारण चाहिँ के छ भने अब त्यो कुरा अहिले त्यसमा पनि फेरि के हुन्छ भने यस्तो छ, ल अहिले ठिक छ संविधान संशोधन भयो, मृत्युदण्ड बन्ने कानुन बन्यो, तर यो पर्टिकुलर केसमा त त्यो लागू हुँदैन नि त,
0: भूतमा जाँदैन,
1: त्यो भूतमा त जाँदैन नि, त्यसको भविष्यको लागि लागू हुन्छ। अब मृत्युदण्ड बुझ्नुभएन, परिवारले ठिक छ त्यो एउटा चाहिँ त्यो एउटा संवेदनालाई त्यो त्यसलाई हामी बुझ्न सक्छौँ, द्याट इज अन्डरस्ट्यान्डेबल।
0: यो केसमा मृत्युदण्डको संविधान संशोधन गर्यो भने पनि यो केसमा त्यो लागू हुनेवाला छैन, फाँसी सासीवाला
1: यो केसमा लागू हुँदैन, किनभने यो फौजदारी कानुनको चाहिँ भूत लक्षी प्रयोग हुँदैन, त्यसको चाहिँ
0: एक्सपोर्ट होइन,
1: त्यो चाहिँ विश्वव्यापी रुल हो कि अहिले कानुन बनाएर अहिले कानुन बनाएर
0: हिजोको लागि लागू गर्ने भन्ने हुँदैन,
1: हिजोको लागि लागू हुन्छ,
0: भोलिको लागि मात्रै हो,
1: भोलिको लागि मात्रै हुन्छ, होइन। अब यो चाहिँ एउटा सिरियस डिबेटको विषय हो कि मृत्युदण्ड दिनुहुन्छ कि हुँदैन।
0: अब त्यसो भए दिने सर यो अवस्थालाई सरकारले सम्हाल्न त्यसो भए हम्मे हम्मे पर्छ होला नि त, किन भन्दाखेरि पीडित परिवारले त माग गरेको छ, सरकारले सहमति गरेको अस्तो गरिरहेको छ, तत्काललाई आवाज दबाउनुको लागि त्यही पनि आन्दोलन त जारी छ, यो विषयमा चाहिँ सरकारलाई त्यसपछि हम्मे हम्मे पर्छ।
1: अब यस्तो छ, अब मृत्युदण्ड हुनुहुन्छ कि हुँदैन भन्ने कुरा, अब यो चाहिँ जघन्यतम अपराध हो, त्यसमा चाहिँ यो अपराध चाहिँ अदण्डित रहनु हुँदैन, हदैसम्मको सजाय हुनुपर्छ, त्यसमा कुनै विवाद भएन। अब मृत्युदण्डको बारेमा चाहिँ के छ भने त्यो चाहिँ विश्वव्यापी रूपमा त्यसको उन्मूलन सबै करिब करिब सबै जसो सभ्य र लोकतान्त्रिक राष्ट्रहरूले यो मृत्युदण्डको कुरालाई चाहिँ उन्मूलन गरिरहेको स्थिति छ। म यो प्रश्नलाई म अहिले इन्टर गर्न किन चाहँदैन भने आइएम सरी टु से किन म अहिले इन्टर म चाहिँ किनभने अब अहिले एक किसिमको मान्छेमा तीव्र चाहिँ एउटा आक्रोश छ, होइन। अब अहिले गएर यो भन्नु कि मृत्युदण्ड हुनु हुँदैन हुन्छ, अब यतातिर म किन आई डेलिबरेटली आई वान्ट टु एभोइड दिस इस्यु के त्यसमा चाहिँ
0: मलाई पनि विषयमा खास गर्न मन छैन। अब अहिले अहिले चाहिँ तर तपाईं अधिवक्ता भएको भए यसको व्यवस्था के छ हुन सक्छ भन्ने
1: व्यवस्था के हुन्छ भने जस्तो एकचोटि म तपाईँले एउटा भनौँ, हामी एउटा बङ्गलादेशमा गएको थियौँ, बङ्गलादेशमा गएको बेलामा चाहिँ के छ भने एउटा चाहिँ त्यहाँ गोष्ठी थियो, त्यहाँ चाहिँ यो वार क्राइम ट्राइब्युनल गठन भएको थियो। वार क्राइम ट्राइब्युनल गठन भएको बेलामा चाहिँ त्यहाँ चाहिँ धेरै मान्छेलाई डेथ पेनल्टी दिइरहेको थियो, त्यो वार क्राइममा संलग्न भएको 1917 वारको वार क्राइममा संलग्न भएको। अनि अब हामी त त्यहाँको कन्टेक्स्ट त्यति बुझेको थिएनौँ, अब हामीले र हाम्रो कपिल श्रेष्ठजी पनि हुनु, अनि उहाँले पनि भनिदिनु, मैले पनि त्यहाँ डिबेटमा बहस छलफल त्यो कन्फरेन्समा के भन्यो भने अब यो कुरा यो वार क्राइम जुन कोलाई चाहिँ यो जुन ट्रायल हुँदैछ यो स्वागत यो कुरा हो, राम्रो कुरा हो, तर अब डेथ पेनल्टी नै चाहिँ अलिक हुनु हुँदैन कि भनेर हामीले चाहिँ अलिकति बोल्यौँ। त्यहाँ चाहिँ धेरै अब अरूले त सबै त्यसलाई सहज रूपमा लिए, तर केही बङ्गलादेशी मित्रहरू हामीसँग अलिकति आक्रोशित भयो कि तपाईँले थाहा छ कति होरिफाइङ क्राइमहरू यहाँ भएको थियो यो बङ्गलादेशको इन्डिपेन्डेन्स वारमा, यिनीहरू जुन व्यक्तिहरू जुन अहिले मुद्दा चलाइँदैछ यिनीहरूले कति जघन्य अपराधहरू गरेको थिए तपाईँहरूले त्यसको त्यो कन्टेस्ट तपाईँहरूलाई
0: थाहा छैन
1: त्यस कारण तपाईँहरूले यो भन्न सजिलो छ कि यिनीहरूलाई मृत्युदण्ड दिनु

0: हुँदैन, तर त्यसलाई के बङ्गाल बङ्गलादेशको जनमत नै त्यो कुरालाई स्वीकार गर्दैन भनेपछि अब मैले ठिकै छ, यसमा अब हाम्रो तपाईँहरूको कुरा हो, हामीले चाहिँ त एउटा युनिभर्सल थ्योरिटिकल कुरा गरेको कि संसारभरि नै डेथ पेनल्टी उन्मूलन भइरहेको छ। जस्तो भन्नुहोस् न, इन्टरनेसनल क्रिमिनल कोर्ट छ, इन्टरनेसनल क्रिमिनल कोर्टमा हजारौँ मान्छेको हत्या गरेका व्यक्तिहरू, वार क्रिमिनल्सहरू, मास मर्डररहरूको ट्रायल हुन्छ, तर इन्टरनेसनल क्रिमिनल कोर्टले चाहिँ डेथ पेनल्टी कसैले अवार्ड गर्दैन होइन। त्यहाँ पनि गम्भीर अपराधहरू, कोसोभोमा कस्तो अपराधहरू भयो, रवान्डामा कस्ता अपराधहरू भयो होइन, त्यस्ता अपराधमा संलग्न भएको व्यक्तिहरू पनि कन्भिक्ट भयो भने तिनीहरूलाई चाहिँ डेथ पेनल्टी अवार्ड गरिँदैन। त्यस कारण अब डेथ पेनल्टी एउटा संविधानले एउटा विषय टुङ्ग्याइसकेको विषय हो। अब हामीले एउटा विषय ओपन अप गर्दाखेरि धेरै विषयहरू पनि ओपन अप हुन्छन् होइन। र एउटा कुरा म के भन्न चाहन्छु भने, डेथ पेनल्टी दिँदैमा चाहिँ के छ भने अपराधको मात्रा कम हुने होइन। संसारभरिको अनुभवले के देखाएको छ भने, संसारका धेरै देशमा जहाँ जहाँ डेथ पेनल्टी छ त्यहाँ अपराध चाहिँ कम भएको छैन। त्यो त्यहाँको अपराधको क्रूरता, त्यो पाशविकता, पाकिस्तान, बङ्गलादेश चाहिँ के छ भने यी देशहरूमा चाहिँ मृत्युदण्ड छ, साउदी अरेबिया यिनीहरूमा मृत्युदण्ड छ, त के त्यहाँ अपराध कम भएको छ त होइन। त्यस कारण चाहिँ के छ भने अब त्यो त्यो कुरामा चाहिँ हामी विचार गरौँ
1: है। ल ठिक छ,
0: अब हामी त्यो कुरामा चाहिँ अलिकति ठन्डा दिमागले सोच्यौँ। र एउटा कुरा के छ भने, भएकै कानुनलाई पनि हामी एउटा इफेक्टिभ इम्प्लिमेन्टेसन गरौँ, जस्टिस इन्स्योर गरौँ, पीडितलाई राहत दिउँ, पुनर्स्थापना गरौँ। यो खालि के छ भने, यो यो चाहिँ न्याय व्यवस्थाको लक्ष्य एउटा त अपराधीलाई चाहिँ दण्ड गर्नु पर्यो, जेलमा राख्नु पर्यो, एउटा पार्ट हो। तर पीडितले चाहिँ न्यायको अनुभूति एउटा साइकोलोजिकली कसरी गर्ने,
1: पुनर्स्थापना
0: कसरी गर्ने, त्यो कुरा छ। क्रिमिनल जस्टिस सिस्टमलाई कसरी चाहिँ ह्युमनाइज गर्ने होइन, कहिलेकाहीँ चाहिँ के हुन्छ भने निर्दोष व्यक्ति पनि चाहिँ के छ भने, अब हाम्रो न्याय व्यवस्था त त्यही हो, एउटा चाहिँ के छ भने क्रेडिबल इन्भेस्टिगेसन हुँदैन, अनि डेथ पेनल्टी अवार्ड गरिदियो भने त्यो सच्याउने ठाउँ पनि हुँदैन होइन। त्यो त्यस्ता धेरै कुराहरू छन् जसको बारेमा चाहिँ के छ भने अलिकति हामी विचार गरौँ। डेथ पेनल्टी हुँदैमा चाहिँ न्याय सुनिश्चित हुन्छ भन्ने कुरा होइन।
1: अब दिनेश सर, अब अहिलेको सरकारको विषयमा प्रश्न राखेर कार्यक्रम टुङ्ग्यौँ। हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको सरकारमाथि कुनै पनि अनियमितता वा भ्रष्टाचारको काण्डमा प्रश्न नउठेको र यसलाई सरकारको ठुलो उपलब्धिको रूपमा व्याख्या विश्लेषण गरे, तपाईँले पनि सुन्नुभयो होला, तपाईँले कस्तो देख्नुहुन्छ?
0: अब यस्तो छ,
1: कानुन
0: यो के छ भने, रवि लामिछानेजीको डबल रोल देखिन्छ। डबल रोल के छ भने, उहाँले आफूले यो बोल्नुहुन्छ, तर उहाँका चाहिँ के छ भने जुन उहाँका इन्साइडरहरू,
1: भाइ भारदारहरू
0: हो, ठिक शब्द, उहाँका हुके बैठके भाइ भारदार, त्यसलाई चाहिँ उहाँले सैना मैना भन्ने पनि शब्द छ, त्यसलाई उहाँले के बोल्न लगाउनु भएको छ, ती व्यक्तिहरूलाई चाहिँ सुनियोजित रूपमा अरिङ्गाल जस्तै, केपी ओलीको शब्दमा अरिङ्गाल भनौँ, अरिङ्गाल जस्तै यो सरकारको खिलाफमा चाहिँ ओर्लिएका छन् होइन, उनका इन्साइडरहरू। त्यस कारण चाहिँ के हो भने, यो पनि एउटा हिपोक्रेसी हो। उहाँको चाहिँ के छ भने, भारदारहरूले एउटा भाषा बोल्ने, बोल्न लाउने सुनियोजित रूपमा, किनभने आफू चाहिँ चोखो जस्तो बोल्ने, र केही एक डेढ महिना अगाडिसम्म बालिनले चाहिँ हामीले छिमेकीको सीमा नै मिचेका छौँ भन्दा पनि यिनै भारदारहरू फेरि कहाँ कहाँ नेपालले भारतको चाहिँ जमिन मिचेको छ भन्दै प्रमाण खोज्दै हिँडिरहेका थिए होइन।
1: खोज्दै मात्रै होइन, स्थापितै गर्ने प्रयास गरे, फोटो हालेर
0: गरे होइन, भन्नुहोस् न, त्यतिसम्म चाहिँ नालायकीपन काम गरे, त्यतिसम्म चाहिँ हास्यास्पद काम गरे भनौँ न। अब अहिले चाहिँ युटर्न दिएका छन् होइन, त्यस कारण यो पनि एउटा चाहिँ डिजाइनमा हो। तर यो भनेर मैले चाहिँ बालन संसारले चाहिँ भ्रष्टाचार गरेको छ कि छैन भन्ने कुरा यस्तो छ, अहिले मान्छेहरूले के भन्न थालेका छन् भने, 1500 चाहिँ पदहरू चाहिँ खाली भयो अध्यादेशको मार्फत, र ती पदहरूमा चाहिँ कस्ता चरित्र र कस्ता ब्याकग्राउन्डका व्यक्तिहरू नियुक्त भएका छन्। हिजो मात्र एउटा 80 वर्षको व्यक्तिलाई
1: कहाँ, हिजो हुनु एक हप्ता भयो त करिब नेपाल वायु सेवा निगम,
0: एक हप्ता भन्नाले हिजो भनेर मैले एउटा चाहिँ के छ लक्षणात्मक ढङ्गले भनेको, त्यसलाई एउटा चाहिँ हिजो अस्ति नै या हिजै भनौँ अदालतले के रुलिङ दियो कि 80 वर्षको व्यक्तिलाई गरेको नियुक्ति चाहिँ बदर गरिदियो होइन
1: प्रक्रिया पनि पुगेन
0: त किन 80 वर्षको व्यक्तिलाई किन नियुक्ति गरियो प्रज्ञा प्रतिष्ठान ललित कला प्रतिष्ठानमा चाहिँ कस्ता कस्ता व्यक्तिहरू नियुक्ति गरिए युनिभर्सिटिजहरूमा कस्ता व्यक्तिहरू नियुक्ति गरिए मान्छेहरूले के भन्न थालेका छन् भने यसमा चाहिँ अब बालनले नै रकम बुझेनन् यसलाई उहाँलाई चाहिँ म बेनिफिट अफ डाउट दिन्छु शङ्काको सुविधा दिन्छु तर मान्छेहरूले भन्न थालेका छन् कि केही न केही लेनदेन भइरहेको छ र केही मान्छेहरूले मलाई सुनाउँछन् कि नियुक्तिको खोजमा नियुक्तिको लागि दौडिरहेका केही मान्छेहरूले चाहिँ सुनाउँछन् कि होइन यहाँ त नियुक्तिको लागि गरेको तर अहिले चाहिँ म देशबाट बाहिरिएँ किनभने यहाँ त करोडौँ करोडौँको डिमान्ड हुँदै रहेछ
1: नियुक्तिमै दरखास्त भरेकाहरूले भन्न थाले
0: कि यहाँ त के छ भने लेनदेनको आधारमा करोडौँ करोडौँको डिमान्ड हुन थाल्यो यहाँ मान्छेहरू आउँछन् र सोध्छन् कति खर्च गर्नुहुन्छ
1: हो र
0: त्यस्तो भन्छन् अब के हो सत्य थाहा छैन र त्यस्तो फिडब्याक्सहरू आइरहेको छ र एउटा कुरा तपाईँ यो बुझ्नुहोस् एउटा चाहिँ एक नम्बरको व्यक्तिलाई नियुक्त गरिँदैन 5 नम्बरको व्यक्तिलाई नियुक्ति गरिन्छ भने अब किन गरियो होला त्यो त सबै
1: बाटो पनि खुला भयो
0: त्यो पनि एउटा भ्रष्टाचार हो त्यो पनि त रकम दियो कि लिएन तर त्यो आफैमा भ्रष्टाचार हो कि होइन
1: यसले बाटो पनि खुल्यो आगामी दिनमा 1 नम्बरैलाई गर्नुपर्छ भन्ने
0: पनि
1: रहेन 5 नम्बर 10 नम्बरमा भए पनि भयो 10 नम्बरको लागि तपाईँ यति दिन्छस् भने तेरो नियुक्ति यो कारणले सफल हुन्छ भनेर हामी बाह्य सृजना गरिसक्यौँ त हामीले
0: एक्ज्याक्टली भनेपछि त अब खुलेआम यो भ्रष्टाचार होइन हिजो पनि यही गर्दाखेरि हामी सबैले विरोध गर्यौँ त्यही सुशासनको नारामा यो सरकार बन्यो अब अहिले आफैले गम्भीर कुशासनको दिशामा लग्यो अनैतिक कामहरू भइरहेको छ थर्ड ग्रेड मान्छेहरू नियुक्त भइरहेका छन् कुनै एउटा इन्टिग्रिटी नभएका व्यक्तिहरू कम्पिटेन्स नभएका व्यक्तिहरू सक्षमता नभएका व्यक्तिहरू नियुक्त गरिँदैछ कमर्सियल व्यक्तिहरू अव्वल व्यक्ति नियुक्त गर्ने ठाउँमा कमर्सियल व्यक्तिहरू नियुक्त हुँदैछन् भनेपछि यो चाहिँ के छ भने एउटा त्यो संस्थाको चाहिँ क्रेडिबिलिटीहरू इरोड भइरहेको छ एउटा ठाउँमा हिजो त्यही ओलीकै नियुक्तिहरू कति दोहोरिरहेका छन् भनेपछि चाहिँ त हिजो ओलीलाई रकम बुझाएर नियुक्ति प्राप्त गर्नेले आज चाहिँ सित्तैमा नियुक्ति पाए होला त सहजै अनुमान गर्न सकिन्छ नि
1: स्थानान्तरण मात्रै भयो
0: साँच्चै फरक के आयो त
1: आफ्नो विचार राख्नु धन्यवाद नमस्कार
2: स्वदेश एफएम 93.2 MHz
3: नमस्कार जनता जान्न चाहन्छन् स्वागत छ म ऋषि थपलिया समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व एआइजी एवं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद विश्वराज पोखरेल आउनुहोस् सुरु गरौं विश्वराज पोखरेलसँग जनता जान्न चाहन्छन् विश्वराज पोखरेलजी जनता जान्न चाहन्छन् स्वागत छ यहाँलाई
4: धन्यवाद
3: 3 वर्षीय बालिकाको बलात्कार पछि विभत्स हत्या हुन्छ अनि अपराधीलाई प्रहरीले पक्राउ गर्छ प्रहरीले बयान गर्छ अनि त्यही प्रहरीले भिडियो लिक गर्छ बयानको आखिर नेपाली समाज कहाँ जाँदैछ अनि नेपालको सुरक्षा प्रणाली अनि प्रहरीहरू कहाँ चुक्दैछन्
4: तपाईँले भन्नुभएको नेपाली समाज कहाँ जाँदैछ भन्ने कुरा एकदमै महत्त्वपूर्ण विषय हो यो किनभने हामीले अहिले मैले आज सदन पनि भनेको थिएँ नेपाली समाजको समीक्षा गर्नु जरुरी छ आज नेपाली समाजको मूल्य मान्यता आदर्श चेतनाको स्तर कहाँ छ हामी कहाँबाट प्रभावित भइरहेको छौँ र कहाँ कुन कारणले गर्दाखेरि हामी अपराधको एउटा क्षेत्रतर्फ उन्मुख भइरहेको छ समाज
3: अपराधिक मानसिकता हाबी भइरहेको छ
4: तपाईँले यो अपराधको गम्भीरताको विषयले हेर्नु हो भने एउटा सानो समूह मात्रै त्यो भित्र छिरेको जस्तो देखिन्छ तर समग्रमा हेऱ्यो भने तपाईँले अहिले कुनै सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई एकदमै चरित्र हत्या हुने गरेर जुन आफ्नो अभिव्यक्तिहरू दिइराखेको छ लेखिराखेको छ त्यो पनि त एउटा गम्भीर विषय हो नि
3: गरिमा चौधरी प्रकरणबारे तपाईँको बुझाइ चाहिँ के हो जसरी बलात्कार भयो बलात्कारपछि विभत्स हत्या भयो अनि हाक्का हाकी छाती फुलाएर हत्याराले बलात्कारीले बयान दिइरहेछ प्रहरी कहाँ अनि त्यो बयानै लिक भयो फेरि
4: अनि यो गम्भीर अपराध हो है यो गम्भीर अपराध यो आज समाधान भयो मुलुक बच्यो है अहिले न त भने ठुलो अप्ठ्यारो परिस्थिति सिर्जना हुन्थ्यो समाधान भयो
3: समाधान कसरी भयो
4: यसको लागि अभियुक्तहरू पक्राउ परे यसको लागि प्रहरीलाई हामीले एसियावासी भन्नुपर्छ प्रहरीले आफूसँग भएको न्यूनतम साधन स्रोतको बावजुद पनि यति ठुलो उपलब्धि हासिल गर्यो कहिले कहिले उपलब्धि हासिल नगर्दा प्रहरी सङ्गठनकोलाई पनि क्षयीकरण गरिराखेको हुन्छ क्षयी गरिराखेको हुन्छ सरकारलाई पनि त्यसले ठुलो क्षति गरिराखेको हुन्छ नागरिक समाजमा पनि सरकारप्रति प्रहरीप्रति ठुलो विदृष्णा जागृत भइराखेको हुन्छ
3: सुरक्षा निकाय र प्रहरीमाथि गम्भीर प्रश्न त उठ्यो नि अहिले अनुसन्धान गर्दै गरेको बयान लिँदै गरेको भिडियो बाहिर ल्याउन मिल्छ अनि त्यसैको अभियोगमा प्रहरी स्वयं पक्राउ परेको अवस्था छ
4: अनि त्यो त्रुटि
3: गम्भीर विषय होइन त्यो संवेदनशील विषय होइन
4: त्यो संवेदनशील विषय हो अनुसन्धानको क्रममा अभियुक्तको बयानहरू अभियुक्तको भनाइहरू बाहिर आउनु संवेदनशील कुरा हो त्यो गम्भीर त्रुटि हो यसको सम्बन्धमा सम्बन्धित मन्त्रालयले छानबिन गर्ला हेर्ला कहाँ कुन प्रयोजनको लागि कसले गर्यो के कारणले गर्यो नियतले गर्यो कि अन्जानमा गर्यो कि त्यो कुरा पछि हेर्ला यसमा मैले त्रुटि छैन भन्दिनँ किनभने म त्यो सङ्गठनमा 30 वर्ष बिताएर आएको मान्छेले त्यति सामान्य कुरालाई फेरि बचाउको हिसाबले अथवा आफ्नो इच्छाको विचारको हिसाबले फरक धारणा राख्न सक्ने अवस्था रहँदैन त्यो त्रुटि नै हो होइन तर त्यति त्रुटि त्यो त्रुटिको सम्बन्ध सम्बन्धित मन्त्रालयले सम्बन्धित सङ्गठनका प्रमुखले सङ्गठनले हेर्छ
3: त्यसले समाजमा कस्तो सन्देश जाँदैछ त हेर्नुहोस् न अहिले कति आक्रोशित छन् यो अपराधीमाथि क्रूर अपराध गर्ने जघन्य अपराध गर्ने अनि छाती फुलाएर त्यसरी भन्न सक्ने अनि कानुनले पनि दण्ड दिन नसक्ने
4: तपाईँले एउटा यसरी हेर्नु
3: निर्मम हुनु पर्यो नि त राज्य त हो
4: गरिमा चौधरीको जुन रेप र मर्डर भयो त्यो आज तपाईँले हर नेपालीको घरमा आमाले के सोचिरहेकी थिइन् भने मेरी छोरी पनि कतै असुरक्षित त हुन्नन् त्यो भएर त रास्ता छ नि होइन यो अवस्थामा नागरिकहरूले चिन्ता व्यक्त गर्नु आक्रोश व्यक्त गर्नु यसको लागि कडा सजायको माग गर्नु यो स्वाभाविक हो
3: प्रतिनिधि घटनाकै नाम लिँदाखेरि पनि निर्मला पन्तदेखि इनिसा बिकदेखि गरिमा चौधरीसम्म
4: मैले भने त यस्ता घटनाहरू समाधान भएन भने मुलुकमा विभाजन आउने सरकारप्रति सुरक्षा निकायप्रति आक्रोश सिर्जना हुने अविश्वास सिर्जना हुने परिस्थिति रहिरहन्छ हामीले त भने नि जस्तै निर्मला पन्तको घटनामा नेपाल प्रहरीको व्यवसायिकताको सम्बन्धमा पटक पटक क्वेसन उठाएको छ नि क्षमताको सम्बन्धमा पटक पटक क्वेसन उठाएको छ नि त होइन यो अहिले सल्भ भयो त्यसैले मैले नेपाल प्रहरीलाई धन्यवाद दिनुपर्छ मैले आज सदनमा बोल्दा पनि भनेको छु
3: समाधान त भइसकेको छैन नि त अझै अहिले पनि न्याय चाहियो न्याय मागिरहेछन्
4: होइन तपाईँको
3: अपराधीलाई हदैसम्मको कारवाही गर्ने कानुन ल्याउनु पर्यो त्यसका लागि तपाईँ त सांसद हुनुहुन्छ नेपाल प्रहरीमा 29 वर्ष सेवा गर्नुभयो सबै अनुभव छ कस्तो कानुन ल्याउँदै हुनुहुन्छ
4: होइन अब अहिले भइरहेको अपराधमा एक्जिस्टिङ लले कसरी चाहिँ सजाय गर्छ के गर्छ भन्ने कुरा त अहिलेको कानुनै प्रयोग हुने होइन अथवा सरकारले अथवा आम नागरिकले सोचेर कानुन परिवर्तन गर्ने सोच राख्यो भने त्यो परिवर्तनको असम्भव पनि होइन तर परिवर्तन कहाँ कुन विषयमा कसरी गर्ने भन्ने कुराको चाहिँ ठुलो बहसको विषय हो
3: विश्वराज पोखरेलजी
4: किन
3: अहिले जनताले के चाहिरहेका छन् भने कानुन परिवर्तनै गरेर भए पनि संविधान संशोधनै गरेर भए पनि जे गरेर भए पनि त्यस्ता अपराधीलाई मृत्युदण्ड दिनु पर्यो होइन भने इन्काउन्टर दिनु पर्यो त्यसका लागि प्रहरीले के सोच्नुपर्छ
4: होइन प्रहरीको सोचले हुँदैन त्यो भनेको तपाईँको राज्यको नागरिकको सरकारको सबैको विचारको एउटा अन्तिम निष्कर्षबाट त्यो क्षेत्रमा प्रवेश गर्ने कुरा हो होइन त्यसमा आवेशमा आएर भावनामा बगेर मात्रै परिवर्तन खोज्ने कुरा पनि होइन त्यो गम्भीर विषय पनि हो होइन त्यसले त्यो सम्बन्धमा भोलि सरकारले सोच्ला भोलि नागरिक समाजले सोच्ला नागरिक समाजको समाजको एउटा प्रेसर जाला मानव अधिकारवादीहरू छन् नागरिक समाज विद्वत समूहहरू छ होइन कस्तो कानुन ल्याउँदा ठिक हो त भन्ने हिसाबले त्यो हिसाबले हेर्लान् कानुन र सजाय दण्ड मात्रै फेरि अपराध नियन्त्रणमा प्रभावकारी रहन्छ भन्ने कुरा त होइन होइन
3: कानुन भित्रलो भयो भने कारवाही भएन भने आज मात्रै राजसोपा सांसद आशिका तामाङले पनि संसदमा प्रश्न त उठाउनु
4: भयो
3: उहाँले उठाएका प्रश्न त धेरै व्यक्तिहरूले जाय छ है भनेर समर्थन पनि गरिरहेछन् सामाजिक सञ्जालमा एउटा क्याम्पेन नै चलिसक्यो, मृत्युदण्ड दिनु पर्यो, ए जेलमा लाने, मासु भात खुवाउने, अनि ब्वासो जस्तो मोटाएर निकालिसकेपछि त्यसले भोलि समाजमा अर्को घटना नघटाउला भन्न सकिन्छ?
4: होइन, तपाईँले भनेको
3: अपराधिक सोच हामी भइसकेपछि
4: तपाईँले भनेको प्रश्नसँग असहमत हुन सकिँदैन। यति हुँदाहुँदै पनि हरेक कुराको प्रक्रिया छ, होइन, हरेक कुराको समीक्षा गर्नु जरुरी हुन्छ। गम्भीर विषयहरूको निर्णय लिनुभन्दा अगाडि समीक्षा गर्नु, सबैको सहमति वातावरण जुटाउनु, त्यो त जरुरी छ नि त। त्यसैले त्यो हामीले फ्याट्टै अहिले बोलेर यसै हुन्छ भनेर भनिहाल्नु पनि त उपयुक्त हुँदैन।
3: मृत्युदण्डको कानुन ल्याउन सक्नुहुन्छ सक्नुहुन्न तपाईँहरू? त्यसका लागि अभ्यास गर्नुहुन्छ हुन्न?
4: त्यो तपाईँले
3: छलफल गर्नुहुन्छ हुन्न?
4: तपाईँले एउटा
3: आवश्यक तयारी गर्नुहुन्छ गर्नुहुन्न?
4: त्यसको तपाईँले एउटा सांसदलाई बोलाएर त्यो प्रश्नको उत्तर खोज्नु भने त्यो मिल्दैन। त्यो
3: एउटा कानुन बनाउने ठाउँमा हुनुहुन्छ
4: यसमा हाम्रो सुन्नुहोस्, त्यसमा
3: अपराधीलाई कुन तहको सजाय दिने, त्यो अनुभवदेखि कस्ता कस्ता अपराधीहरू कस्ता भएर निस्किन्छन्, त्यो सबै कुरा तपाईँहरूले छेड्ने हो नि त बहस त। तपाईँ त नेपाल प्रहरीको पूर्व एआइजी समेत
4: कानुनको सटेन,
3: अनि सत्तारूढ रासोपाको सांसदले बोल्दै गर्दाखेरि भन्दै गर्दाखेरि केही न केही प्रभाव त पर्छ नि,
4: होइन?
3: बहस त अघि सार्नु पर्यो नि।
4: सुन्नुहोस्, मैले भने सटेन कानुन परिवर्तन गर्ने कुरा मैले भने आवेशमा भावनामा बोलिहाल्नु हुँदैन। यसको लागि राज्यले, सरकारले, नागरिक समाजले, होइन, विभिन्न स्वतन्त्र व्यक्तित्वहरूले के विचार राख्नुहुन्छ, के हितकर छ त मुलुकको लागि, कुन सिस्टमलाई फलो गर्ने हो त भन्ने कुरालाई त समीक्षा गर्नुपर्छ, हेर्नुपर्छ। आवेशमा आएर, भावनामा आएर ल अब यसै गर्छु भन्ने हिसाबले जाँदाखेरि त भोलि हरेक चिजमा अस्थिरता सिर्जना हुन्छ। त्यसैले यो चिज के चिज गर्ने भन्ने कुरामा त्यति छिटो भन्दा पनि यो बहसको विषय हुनसक्छ।
3: अपराधिक मानसिकतालाई मलजल हुने गरी, उनीहरूको मनोबल बढ्ने गरी, होइन, कानुनले उचित दण्ड नदिँदाखेरि त उनीहरू झन् होसिन्छन् नि त, होइन र?
4: होइन, अपराधिक अपराधिक व्यक्तिहरू विरुद्ध, उनीहरूको क्रियाकलाप विरुद्ध राज्य निर्मम रूपमा प्रस्तुत हुनुपर्छ, निर्मम रूपमा, है, राज्यले यो वा त्यो कुरामा मोला हिजा गर्नु हुँदैन, त्यो गर्दैन पनि, होइन, तर त्यो नाममा कहाँ कहाँनिर कसरी कसरी लाने भन्ने कुरा चाहिँ फेरि आवेग र भावनामा पनि राज्यले गर्नु हुँदैन।
3: यस्ता प्रकरणलाई सेफ ल्यान्डिङ गर्ने नाममा गृह मन्त्रालयमा अभिभावकलाई बोलाउने, त्यसपछि खुसी छौँ भन्न लगाउने, त्यसपछि अपराधीलाई पक्राउ गर्ने, अनि बयान सार्वजनिक गर्ने, न प्रहरीको गोपनीयता देखियो, न गृह मन्त्रालयमा चाहिँ एउटा संवेदनशीलता देखियो। 3 वर्षीय बालिका, त्यो पनि बच्चा मारिएको छ, छोरी गुमाउनु परेको छ, अनि हामी खुसी छौँ भनेर भिडियो बनाएर सार्वजनिक गर्ने, यो स्टन्ट हो कि होइन?
4: त्यसलाई मैले के भन्छु, सुरक्षा निकायको अनुभवले के भन्छ भने सुरक्षा निकायले पनि यो बयान बाहिर आउने कुरालाई संवेदनशील रूपमा लिनुपर्छ, होइन, र पीडितलाई, पीडितले जसले आज न्यायमा आइरहेका छन् उनीहरूले आफ्नो विचार व्यक्त गर्दा उनीहरू आफैले बढी सावधानी रहनुपर्छ, उनीहरूको अधिकार हो, उनीहरूलाई केही नबोल्ने पनि अधिकार छ, बोल्ने पनि अधिकार छ, होइन, त्यो त कन्स्टिट्युसनल राइट हो। त्यसैले त्यो कुरामा के बोल्ने वा नबोल्ने भन्ने कुरा चाहिँ फेरि उनीहरूको राइटको कुरा भयो।
3: अनि गोपनीयता भन्ने कुरा पनि हुन्छ,
4: त्यो त तपाईँको
3: अनुसन्धानको गोपनीयता हुन्छ, उनीहरूको अभिभावकसँग राज्यले गरेको डिल अथवा राज्यले सेफ ल्यान्डिङ गर्नको लागि गरेको भूमिका वार्ता, त्यसमा त के बोल्ने के गर्ने भन्ने हुन्छ होला नि, होइन? मध्यरातको 1 बजे हामी खुसी छौँ भन्न लगाएर समस्या समाधान हुन्छ?
4: मैले भने नि जहाँ जहाँ कमी कमजोरी छ सुरक्षा निकायले करेक्सन गर्नुपर्छ।
3: सुरक्षा निकायले मात्र होइन, राजनीतिक नेतृत्वले, सरकारले, प्रधानमन्त्रीले, मन्त्रीले,
4: होइन, राजनीतिक नेतृत्वले नै करेक्सन गर्नुपर्ने ठाउँमा करेक्सन गर्नुपर्छ। र कहाँ कमी कमजोरी भएको छ, त्यो कमी कमजोरी जान जान भयो कि अन्जानमा भयो कि, त्यो कमी कमजोरीमा भूमिका खेल्ने पात्र को हो, त्यो पात्रबाट सच्याइनुपर्छ।
3: यो प्रकरणमा गृह मन्त्रालय संवेदनशील भएको देख्नुभयो तपाईँले, अनि गृहमन्त्री सुदन गुरुङको यसमा एक्सन अनि निस्किएको परिणाम कसरी मूल्याङ्कन गर्नुहुन्छ?
4: होइन, यो तपाईँलाई यसरी हेर्नुपर्छ, यसमा अब यो अत्यन्तै गम्भीर विषय हो, संवेदनशील विषय नै हो,
3: कारुणिक विषय पनि हो,
4: कारुणिक विषय नै हो, होइन, एउटा फेरि एउटा कुनै व्यक्ति कुनै परिवारले मात्रै यो एकदमै गम्भीर विषयको रूपमा लिएको विषय मात्रै होइन, यो देशले गम्भीर विषयमा लिएको, मैले भने नि
3: हृदय विदारक घटना हो यो।
4: हर हर घरमा यो विषयमा छलफल भइरहेछ, आज चिन्ता भइरहेछ, चिन्तन भइराखेको छ, होइन त्यो त सबैमा भइरहेको छ नि। त्यति गम्भीर विषय
3: सबै मर्मस्पर्शी भएर सोचिरहेछ,
4: सोचिरहेको छन्, त्यति गम्भीर विषय हो। त्यति गम्भीर विषयमा त्यसरी जनताले, नागरिक समाजले, मुलुकले नै गम्भीर रूपमा विषय यो विषयलाई गम्भीर रूपमा ठानेको छ, है, गम्भीर विषय पनि हो भन्ने कुरालाई राज्य सञ्चालकहरूले बुझ्नु जरुरी हुन्छ।
3: यसमा गृहमन्त्रीले बुझ्नु भएछ?
4: अति पर्सनल कुरा नसुन्नु, कसले बुझ्नु भयो बुझ्नु भएन भन्ने भन्दा पनि संवेदनशील हुनु जरुरी हुन्छ।
3: विश्वराज पौडेलजी, तपाईँ यति बेला गृहमन्त्री भएको भए कसरी यो मुद्दालाई सेफ ल्यान्डिङ गराउनुहुन्थ्यो?
4: अब त्यो त तपाईँको बाटै फरक हुन्छ तपाईँको, किनभने मलाई अनुभवले जे सिकाएको छ त्यो किताबी कुराले मलाई सिकाएको भन्दा बढी मलाई अनुभवले सिकाएको छ, होइन? अनुभवले सिकाएपछि यो विषयमा यसरी निष्कर्ष निकाल्दा यहाँनिर चाहिँ ल्याप्सेसहरू रहन्छ वा रहँदैन भन्ने कुरा त अनुभवले त छुट्टै बाटो समात्न सक्छ।
3: तपाईँको अनुभवले अनि विश्व दृष्टिले चाहिँ के भन्छ त यस्ता घटनाहरूलाई कसरी सेफ ल्यान्डिङ गराउने,
4: होइन,
3: अनि यस्ता घटना हुन नदिने, अनि गृह मन्त्रालय कसरी सञ्चालन गर्ने,
4: यसलाई
3: सुशासन कसरी ल्याउने,
4: सुन्नुहोस्,
3: अपराधी घटनालाई कसरी निस्तेज गर्ने, कसरी दण्ड दिने,
4: होइन,
3: यसमा तपाईँको खाका मोरालिटी अनि मापदण्ड कस्तो हुन्थ्यो?
4: होइन, मैले भने नि यसलाई चाहिँ तपाईँको हुन नदिने कुरामा म आफ्नो विचार गर्छु, विचार राख्छु, होइन? अब हाम्रो पुलिसिङ दुई तरिकाले, दुई तिन तरिकाले हुन्छ, होइन, दुई तिन चार तरिकाले हुन्छ भनौँ न, एउटा एभिडेन्स बेसको आधारमा हुन्छ, होइन, एउटा प्रोएक्टिभ हुन्छ, एउटा रिएक्टिभ हुन्छ। खास गरेर अपराध हुन नदिने कुरामा चाहिँ प्रोएक्टिभ पुलिसिङ चाहिँ जरुरी हुन्छ। प्रोएक्टिभ पुलिसिङमा कम्युनिटी पुलिसिङ पनि सँगै लग्यो भने त्यसले समाज र सुरक्षा निकायलाई एउटै कितामा उभ्याउँछ, जसले गर्दा हरेक प्रकारको अपराध रोकथाम गर्न, नियन्त्रण गर्न, अनुसन्धान गर्नलाई सहयोग पुर्याउँछ, त्यो सबैभन्दा प्रभावकारी हुन्छ। अब रियाक्टिभ पुलिसिङमा अर्को अझै प्रभावकारी हामीले गरिराखेको हुन्छौँ कि अब कुन ठाउँमा अपराध भएपछि त्यो अपराध पत्ता लगाउनको लागि फेरि कम्युनिटीकै साथ सहयोग पनि त्यो अवस्थामा चाहिन्छ। त्यो बेलामा हामीले न्याय केन्द्रित भएर काम गर्छौँ, रियाक्टिभ पुलिसमा अलिकति बढी न्याय केन्द्रित हुन्छौँ, प्रोएक्टिभमा सुरक्षा केन्द्रित हुन्छौँ, होइन, रियाक्टिभमा न्याय केन्द्रित हुन्छौँ अलिकति बढी मात्रामा, होइन? तपाईँले यस्तो घटना हुन नदिनु तपाईँ के गर्नुहुन्थ्यो भनेर भने मैले भने नि तिन चिजको समीक्षा गर्नु जरुरी हुन्छ, तिन चिजको कमसे कम। एउटा सामाजिक अहिले मूल्य मान्यता आदर्श र चेतनाको लेभलको परीक्षण गर्नु जरुरी हुन्छ, मतलब त्यसको तह निक्लोर गर्नु जरुरी हुन्छ। त्यो तह निक्लोर त्यसले कस्तो सेक्युरिटी खोज्छ, त्यहाँ कस्तो किसिमको सुरक्षा योजनाहरू चाहिन्छ भन्ने कुरा थाहा हुन्छ। दोस्रो, अब पुलिसिङको हाम्रो लेभल पनि थाहा पाउनु जरुरी हुन्छ, उसको व्यवसायिक लेभल के छ, उसको मोरल कहाँ छ, उसका साधन स्रोत कहाँ छन्, उसको पब्लिकसँगको सम्पर्क सम्बन्धको स्तर के छ, त्यो पनि जरुरी हुन्छ। तेस्रो, कानुन कहाँ छ, कानुनबाट, कानुनको शक्तिले समाजमा केही सुरक्षित, समाजलाई केही सुरक्षित गर्ने कुराको सन्देश दिन सकेको छ कि छैन, त्यो तिनटै चिजलाई समीक्षा गर्नु जरुरी छ। त्यो तिन चिज अहिले तपाईँले भनिराख्नु भएको भने कडा कानुन ल्यायो भने त्यसले सन्देश दिन्छ कि भन्ने न हो,
3: गृह प्रशासनले त्यो किसिमको देखाएको अनि गृह मन्त्रीले त्यो किसिमको अभ्यास गरेको देखियो कि देखिएन सिधा भन्दाखेरि
4: म तपाईँलाई भन्छु, यो कुरा भन्छु, यो तिन चिजलाई फेरि एकै ठाउँमा राखेर अनि पुलिसिङ गरेर हेऱ्यो भनेदेखि र पुलिसलाई पनि सम्पन्न बनाएर साधन स्रोत अहिलेको आधुनिक प्रविधिबाट सम्पन्न गराएर, म सधैँभरि भन्ने गर्छु, पुलिसलाई अपमान र अभावमा राखेर उसबाट धेरै उपलब्धि खोज्नु हुन्न, आउँदैन, त्यो मैले भोगेको छु नि, त्यो आउँदैन। किनभने हाम्रो काम केले गर्छ, हाम्रो काम यो युनिफर्मले गर्ने हो, युनिफर्म देखेपछि पुलिसको काम गर्ने हो, र पुलिसले बोकेको हतियारले सुस्फूर्त काम गरिराखेको हुन्छ। कुन अवस्थामा गर्छ, जब पुलिस प्रोफेसनल छ, जब पुलिसको मर्यादा छ, जब पुलिस को क्षमता छ र साधन स्रोत छ, यो तिन चार चिज पुलिसको साथमा छ भने, जनतामा गयो भने उसको युनिफर्मले अटोमेटिक काम गरिरहन्छ। एउटा सडकको एउटा कुनामा उभिँदाखेर, एउटा बस्तीको एउटा ठाउँमा उपस्थित हुँदाखेर त्यो युनिफर्मले काम गरिरहेको हुन्छ, बोल्नु पर्दैन, त्यो हतियारले काम गरिरहेको छ, प्रयोग गर्नु पर्दैन, त्यसरी काम गर्ने हो। त्यसैले तपाईँको यो तिन चार चिजलाई सुधार नगरेसम्म हामीले अपेक्षा चाहिँ गर्ने, रिजल्ट चाहिँ राम्रो खोज्ने, त त्यसमा न लगानी गर्ने न त्यसको समीक्षा गर्ने र त्यो अनुसारको न योजना बनाएर लैजाने, यो सबै चिज हुँदैन भने हामीले कसरी रिजल्ट प्राप्त गर्न सक्छौँ? हो, त्यही कारणले आज हामी तपाईँले भन्नुभयो, आज त यो चर्चामा आएको घटना तपाईँले अहिले पनि हेर्नु भने दिनको छ सातवटा बलात्कारको घटना हुन्छ, छ सातवटा है। एक मैले यो आर्थिक वर्ष 82-83 टोटल चाहिँ तपाईँको चाहिँ रेपका घटनाहरू भने पुलिसमा रेकर्ड भएको मुद्दामा आएको 2395 छ,
3: समाजमा अपराधिक घटना बढेको बढै छ,
4: त्यो बढेको बढे भन्दा 2395 छ होइन, घटाउनु
3: रासोपा अमरेश कुमार सिंहले आज संसदमै भन्नुभयो त,
4: म भन्दैछु मलाई सक
3: रासोपा सरकार आएपछि झन बढी अपराधी घटना बढिरहेछ,
4: मलाई भन्न दिनुहोस् न,
3: समाजमा अविश्वास वातावरण बनिरहेछ,
4: उहाँले कुन घटनालाई हेरेर भन्नुभएको मलाई थाहा भएन होइन, म यसको भन्छु, यसको एउटा रेसियो एउटै टाइपको छ धेरै अगाडिदेखि है। अब 2395 तपाईँलाई के भन्छ 10% त 10 वर्ष मुनिका बालिकाहरू रेप भएको घटना छ, त्यो भनेको झन् झन् 2 दिन जतिमा अथवा 3 दिन जतिमा एउटा बालिका परिरहेको हुन्छ। त्यसपछि तपाईँले अझै भन्नुहोस् 16 वर्ष मुनिको सबैलाई लिनुभयो भने 50% बालिकाहरूमा दैनिक रेप भइरहेको छ, त्यो भनेको के अरे वार्षिक रेप भइरहेको छ, त्यो भनेको 2400 1200 बालिकाहरू पर्छन्, भनेको महिनामा झन् 100 बालिकाहरू पर्छन्, भने दिनमा 1 बालिकाहरू पर्छन्, यो डरलाग्दो तथ्याङ्क त छ नि, त्यो त दर्ता हुन आएको हो, तपाईँलाई
3: यो तथ्याङ्कलाई न्यूनीकरण गर्नु पर्यो अनि समाधान गर्नु
4: भन्छु, अझै
3: शून्यमै ल्याउनु पर्यो,
4: अझ तपाईँलाई
3: यस्ता अपराधिक घटनालाई
4: तपाईँलाई म अझै अनुभवको कुरा भन्छु, अझै तपाईँलाई म अनुभवको कुरा भन्छु,
3: काम गर्नु भएन, निरुत्साहित पार्नु पर्यो, हौसला दिनु भएन,
4: यो त दर्तामा आएको कुरा हो, अझ म तपाईँलाई अनुभवको कुरा भन्छु, यत्तिकै सङ्ख्यामा अथवा योभन्दा केही घटी वा बढीको सङ्ख्यामा रेपको केस दर्तामै आउँदैन, किनभने यसका 2-3 कठिनाइहरू छन्, एउटा भिक्टिमको बारेमा पब्लिकली आयो भने त्यो भोलि भिक्टिमको भविष्य के हुने भन्ने क्वेसन सधैँ उठ्छ, त्यसले समाजलाई हेर्ने दृष्टिकोण के हुने भन्ने, एउटा रेपमा परेको बालिका महिला युवती भनेपछि त्यसले समाजले के गरी हेर्छ, अझ अविवाहित छ भने कसरी हेर्छ, विवाहित भने समाजले कसरी हेर्छ, बडो गम्भीर प्रश्न छ। त्यसैले मान्छेहरू यो दर्ता गरेर के न उपलब्धि भइहाल्छ भन्ने हिसाबले हेरेर आउँदैनन्, नआएका घटनाहरू त कति छन् होला है, त्यही यो ठुलो डरलाग्दो अवस्थामा यो अपराधको श्रृङ्खला छ होइन, यसलाई रोक्ने के हो त भन्नुहोस् न, तपाईँको ल एउटा चाहिँ वयस मान्छेहरूले कुनै ठाउँमा असहमति हुँदा रेप भनेर आइन, त्यसको भिन्दै इस्यु होला, तर त्यो जो सहमति दिन नसक्ने उमेरका छन् बालिकाहरू, त्यसमा पनि यस्ता दुधी बालिकाहरू पनि परिरहेछन्, उनीहरूलाई कसरी बचाउने, यो गम्भीर प्रश्न हो नि
3: यस्ता घटनामा। अनि घटनालाई रोक्नको लागि प्रहरीले अन द स्पट एक्सन लिने अनि इन्काउन्टर गर्ने मिल्छ कि मिल्दैन, यसो गर्दाखेरि के होला, प्रस्ताव अघि सारिसक्यो
4: होइन
3: नेपाली समाजले,
4: अनि तपाईँ
3: त्यो तहको कारवाही हुनु पर्यो,
4: तपाईँले भोलि ल्याउने कानुनको हकमा तपाईँले जे ल्याउनु त्यसको कारण गर्ने भयो
3: भनिरहेछन्, होइन भने इन्काउन्टर सिधा सिधी छ,
4: प्रहरीको इन्काउन्टर अन द स्पट यो मात्रै होइन, अरू घटना पनि धेरै घटना हुन्छ भइराखेकै हुन्छ है, तर इन्काउन्टर गर्ने परिस्थिति र परिवेश थियो है भन्ने अवस्थामा हुन्छ नि इन्काउन्टर, भएको छैन यी चाहिँ चरीकै इन्काउन्टर भयो, अरू गुन्डाहरू दुइटा गुन्डाकै
3: कुमार श्रेष्ठ
4: घैटेकै कुमार श्रेष्ठकै इन्काउन्टर भयो होइन, लागुसम्म कतिको इन्काउन्टर भएको छ त्यो चर्चामा नआएको मात्रै हो होइन, इन्काउन्टर हुन्छ, इन्काउन्टर गर्नलाई प्रहरीले रोकेकै छैन, तपाईँको रोकेकै छैन, तर त्यो इन्काउन्टर गर्ने परिस्थिति परिवेश थियो कि थिएन, अभियुक्त पक्राउ गर्ने अवस्थामा भने कसैले अपराध गर्यो हात उठाएर आयो भने इन्काउन्टर हतोहत गर्दैन नि प्रहरीले, कति त हात उठाउने हुन्छ नि अथवा सहज पक्राउ दिने हुन्छ, गल्ती रियलाइज गर्छन्, अब तपाईँले भोलिका दिनमा आउने कानुन यस्तो
3: हुने अमान्य हुने अपराधलाई त
4: होइन, एउटै मुलुक मिडियामा आएर एउटा सांसदले यसो हुनुपर्छ यसो गर्नुपर्छ भन्ने अलिकति जिम्मेवार भनाइ हुन्न,
3: त तथापि जनतालाई आश्वस्त विश्वस्त त पार्नु पर्यो.
4: होइन जिम्मेवार भनेको मैले बोलेको कुरा
3: जनतालाई सुरक्षित बनाउनु पर्यो.
4: मैले बोलेको कुरा भोलि पुगेन भने त्यो म कति गलत ठहरिन्छु. त्यसैले जिम्मेवार ठाउँमा मिडियामा आएर जिम्मेवार ढङ्गले बोल्दाखेर मैले भने भावनामा बसेर आवेशमा आएर तर्कको आधारमा कुनै कुरा गऱ्यौँ भने त्यो गलत हुन्छ.
3: तर जनताको जीवधनको रक्षा गर्न त राज्य त हरेक हिसाबले तत्पर हुनु पर्यो नि. होइन
4: हुनुपर्छ, त्यो विषय हुनुपर्छ. त्यो विषयमा भोलि राज्यले नै त्यही चिज चाह्यो भने नहुने कुरा के छ? हिजो राजा परिवर्तन गर्यो, संवैधानिक बनायो, संवैधानिक नै भएन भनेर गणतन्त्रमा गयो. होइन एउटै मुलुक थियो, प्रदेश सिर्जना गर्यो, सङ्घ बना. राज्यले चाह्यो, नागरिकले चाहे, सरकारले चाह्यो, नहुने कुरा केही असम्भव छ? असम्भवै केही छैन.
3: राज्यसभाका सांसदहरू चाहिँ त्यसका लागि तयार छन्. होइन
4: त्यो मैले भने नि त
3: सुधार्नको लागि
4: हरेक कुरा यो मुलुकमा भएको व्यतिथि विकृति र यो मुलुकमा जे जे कुराहरू ब्यागेजको रूपमा छन् त्यो कुराहरूलाई चाहिँ करेक्सन गरेर लैजाने कुरामा राज्यसभा प्रतिबद्ध छ.
3: सरकार अनि नेपाल प्रहरी तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन मैले भने अब यो सरकार र नेपाल प्रहरी भने सांसदहरूले यो कुरा उठाउनु भयो र यो निक्लिन पुग्नु भएर पार्टीले त्यसलाई अन्त बहसमा ल्याएर नागरिक समाजले त्यसलाई स्वीकार्यो. होइन त्यसपछि गएर चाहिँ विद्युत समूहले स्वीकार्यो, त्यसको पक्ष र विपक्षमा रहँदाखेर त्यसलाई लैजाउन त्यो मान्यतालाई बोक्नुपर्छ भन्नेको भार बढी भयो. यसको यसले मुलुकका हित गर्छ, यसैबाट अपराध रोकिन्छ नभए रोकिँदैन, अपराध रोक्ने सिद्धान्तै दण्डात्मक हुनुपर्छ, त्यही नै प्रभावकारी हुन्छ भन्ने किसिमको रिजल्ट निस्क्यो भने त्यही ढङ्गले जान्छ. होइन दण्डात्मक मात्रै होइन है, यसलाई करेक्सन गर्नको लागि यी चिजहरू खै हामीले यी चिजै नगरिकन यहाँ बोल्यौँ. हामीले गर्न चाहिँ केही नगर्ने अनि एकैचोटि हामीलाई यो मात्रै चाहियो भनेर भन्दाखेर हामीले हिजो त्यो चिजहरू अपराध हुन नदिनको लागि हामीले कति सचेतना फैलाएको छौँ, कति समाजमा सद्भाव फैलिएका छौँ.
3: अहिले नेपाल प्रहरीको भूमिकालाई चाहिँ तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? नेपाल प्रहरीले दबाब दिने
4: होइन,
3: प्रभावमा पार्ने, हस्तक्षेप गर्ने काम भाषै छैन.
4: होइन नेपाल प्रहरीको भूमिकालाई यसो छ, तपाईँको सबैभन्दा पहिले नेपाल प्रहरी अहिले साधन र स्रोतको हिसाबले निरीह छ तपाईँको, किनभने अहिले अपराधका जुन ढङ्गले चुनौतीहरू बढिरहेका छन् अहिलेको प्रविधिले अपराधका
3: भदौ 24 पछि त झन् कुन हालत भएको छ.
4: मैले भने
3: नेपाल प्रहरीको खरानीबाट उठेर आउनु परेको छ.
4: अब त्यो भने उहिले चुनौतीहरूले नेपाल प्रहरीलाई अहिले उसको सामर्थ्य र शक्ति र प्रविधिको सुविधाबाट कमजोर भनेर देखिराखेको छ. होइन त्यसो भने तपाईँले अघि भन्नुभएको छ भदौ 24 गतेको जुन घटना भयो त्यो घटनामा सुरक्षा निकायको भनौँ न खास गरी नेपाल प्रहरीले आफ्नो भूमिका जति प्रदर्शन गर्नु त्यो गर्न नसकेको कारणले गर्दा एक किसिमको मनोबल त गिरेकै छ नि. आफूले बोकेको जिम्मेवारीमा आफू चुक्दा पनि मनोबल गिर्छ नि, तपाईँको मनोबल गिरेकै छ. होइन त्यो मनोबललाई
3: उठाउनको लागि साधन चाहियो,
4: त्यो मनोबल उठाउनको लागि हामीले हिजोका दिनमा किन प्रहरी
3: अहिले झन् प्रहरीको घाँटी निमोट्ने काम गरिरहेछ राजसोपाले, राजसोपा सरकारले अनि राजसोपाकै सांसदहरूले अब भन्ने टिका टिप्पणी जो छ नि, तपाईँको प्रति टिप्पणी के हो?
4: होइन त्यसरी काहीँ कुनै तपाईँले घटना विशेष काहीँ एउटा देख्नुभयो होला र त्यो भन्नुभयो होला. होइन
3: राजसभाकै सांसदहरू
4: एउटै
3: प्रहरी जस्तो गरिमामय सङ्गठन अनि त्यो सङ्गठनको नेतृत्वमाथि कसरी खनिएका छन् सांसद खगेन्द्र सुनारको अभिव्यक्ति, उहाँको प्रस्तुति अनि प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीमाथि आक्षेपित गरेको विषय.
4: होइन त्यसलाई यसरी हेर्नुपर्छ, तपाईँको कुनै विषयवस्तुमा छलफल हुँदाखेर उठेका आवाजहरूकै आधारमा फेरि त्यही आधारमा त्यसैलाई बेस बनाएर यस्तो भएर उस्तो भयो भनेर यो समाजमा भाँडभैलो निकाल्ने काम हामीले गर्नुहुन्न क्या. यो भाँडभैलो बनाउने खालि डिस्टेन्स दूरी बढाइदिने कुरा हाम्रो साङ्गठनिक भनौँ हाम्रो सुरक्षा निकाय एउटा संरचना त्यो संरचना र सरकार बिचमा दूरी बढाइदिने कुराले कसैलाई
3: गृह सचिव राजकुमार श्रेष्ठ र आइजिपी दानबहादुर कार्कीमाथि राजसोपा सांसद खगेन्द्र सुनारको व्यवहार अनि उहाँको प्रस्तुति तपाईँको बुझाइ चाहिँ के हो? ठिकै थियो शोभनीय.
4: अब सुन्नुहोस् हेर्नुहोस् एउटा कुरा चाहिँ अब एउटा मान्यजीले आफूले जे बुझ्नु भएको छ त्यसलाई प्रस्तुत गर्नुभयो, त्यसमा अर्को मान्यले ठिक कि बेठिक भनेर त्यो यो राइट थियो रङ थियो भनेर भन्ने अधिकार अर्को मान्यमा रहँदा पनि रहँदैन, किनभने उहाँ पनि एउटा क्षेत्रको नागरिकहरूले आफ्ना सम्पूर्ण विश्वास
3: कुरा नचपाइकन भन्दाखेरि प्रहरी अनि प्रहरीको नेतृत्व अनि सचिव अनि उहाँहरूलाई कुन ठाउँमा कस्तो व्यवहार हुनुपर्छ के गर्नुपर्छ प्रश्न उठाउँदाखेरि के गर्ने कति संवेदनशील हुने कति गम्भीर हुने त्यो त हुन्छ होला नि होइन?
4: त्यो सबै हामीले पालना गर्छौँ गरेकै हुन्छौँ। त्यो
3: कन्द्र सुनाले गर्नुभएको छ
4: अब तपाईँको उहाँ मान्नेकै विधामा गर्नुभयो गर्नु भन्नु नभन्नुहोस् तर मलाई लाग्छ उहाँको भोइस ठुलो हो त्यति हो
3: उठाएको विषय चाहिँ
4: भोइस ठुलो हो। अब तपाईँलाई म चाहिँ तपाईँलाई अब यो मैले त्यहाँ समितिको बारेमा कुनै मान्नेजीको बारेमा मान्नेजीको काम कारवाही ठिक हो बेठिक हो भन्ने मैले त्यो अधिकार राख्दिनँ तपाईँलाई समग्रमा भन्दाखेरि
3: उठाएको विषय कस्तो छ प्रहरी सङ्गठनलाई हेर्ने दृष्टिकोण कस्तो छ
4: त्यो सुन्नु न
3: प्रतिनिधिमूलक घटना होला नि त
4: सुन्नुहोस् न त्यो कुनै मान्यले बोलेको अथवा कुनै समितिले गरेको निर्णय समितिले बोलाएको बैठकमा उठेका विषयहरूको वास्तवमा अर्को मान्यले आएर यो ठिक हो यो बेठी हो भन्ने यो किसिमले राजनीति चल्दैन यो किसिमले विचार प्रवाह हुन स्वाभाविक हुँदैन तपाईँको होइन त्यो विषयमा ठिक थियो कि बेठिक थियो तत्त निकायले जान्ने कुरा हो तत्तले हेर्ने तपाईँको चाहिँ तपाईँलाई एउटा कुरा भन्नुहोस् न
3: तपाईँ आफ्नो बुझाइ र दृष्टिकोण प्रष्ट रूपमा भन्न सक्नुहुन्न
4: होइन प्रष्ट रूपमा होइन
3: हिन्दावत राख्नुहुन्छ
4: होइन आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर जानु जरुरी हुन्न मैले आफ्नो अधिकार क्षेत्र र मेरो सीमाहरू बुझ्नु जरुरी हुन्छ तपाईँको
3: के सही हो भन्नुहोस् कि गलत हो भन्नुहोस्
4: होइन
3: सिधा प्रश्नको सिधा उत्तर दिनुहोस् न
4: मैले मान्यको अधिकार जे हो उहाँले अधिकार प्रयोग गर्नुभएको छ त्यति हो कुरा अब त्यसलाई सही बेसही भन्ने कुरा त सम्बन्धित निकायले बुझ्ला जान्छ नागरिकले भन्ला नागरिकले भन्ला
3: नागरिकले त भनिरहेछन् रासोपाका सांसदहरू चाउचाउको कुपनमा चिट्ठा परेका सांसदहरू
4: अब तपाईँले
3: जसले जे मन लाग्यो जे पनि गर्नु
4: तपाईँलाई त्यो त सुन्नुहोस् न तपाईँले नागरिक भनेपछि फेरि सबै राज्यसभाकै सदस्य मात्रै छन् सम्झिनुहोस् न हरेक नागरिकले हरेक राज्यसभाका सांसदले जित्दाखेर केही ठाउँमा बढी मत पऱ्यो भने विपक्षमा पनि ठुलो मत त थियो नि त विपक्षमा मतदान गर्नेहरूले नै के अरे राज्यसभाका सांसदलाई वा वा भने ताली नै पिट दिनुपर्ने भन्ने अपेक्षा राख्नु जरुरी छ र छैन नि
3: कोही सांसदहरूले प्रहरी प्रमुखको हुर्मत लिन्छ खगेन्द्र सुनारले होइन अनि अर्का रासोपा सांसदले नेपाली सेनाको कर्मचारीलाई थर्काउँछ अनि अर्को सांसदले सभामुखलाई नै थर्काउँछ मेयरहरूलाई थर्काउँछ आशिका तामाङको विषय यस्ता विषयहरूले त
4: त्यसलाई थर्काएको भन्नु
3: समाजमा हेर्ने दृष्टिकोण बुझाइ
4: त्यसलाई यस्तो हो तपाईँले मैले भने त्यसलाई अलिकति थर्काएको भनेर भाषा चाहिँ अलिकति कडा प्रयोग गरेर अतिरञ्जित गरिन्छ क्या यो चाहिँ मलाई समाजमा
3: चाहिँ तपाईँले पनि भोग्नु परेको छ होइन
4: त्यो अतिरञ्जित गर्ने एउटा कुरा चाहिँ के छ भने
3: तपाईँको विषयलाई पनि अतिरञ्जित गरेको थियो त्यति
4: अतिरञ्जित गरेको थियो एउटा चाहिँ
3: हेडमास्टरलाई थर्काउनु भयो
4: सुन्नुहोस् न
3: आसोपा सांसद विश्वराज पोखरेलले भनेर
4: अब हेडमास्टरको थर्काएको कुरा गर्यो तर हेडमास्टरले सांसदलाई अपमान गरेको कुरा यत्र नागरिकले चयन गरेको हेडमास्टरले यति ठुलो अपमान गर्नु हुँदैन थियो भन्ने कुरा त बोलिँदैन नि अहिले त्यो चाहिँ बडो बढेर गइरहेको थियो क्या सांसदलाई त्यत्र जनताले मत दिएर आफ्नो सार्वभौम अधिकार सुम्पिएर पठाएको थियो त्यो सांसद चाहिँ कोही पनि होइन होइन त्यसलाई जे गरे पनि हुन्छ त्यसले सबै कुरो चाहिँ सहनुपर्छ भन्ने त्यो मर्यादित होइन भने जस्तो गरी गर्ने तर त्यो मर्यादित हो हामीले भोट दिएको भनेर जनताले एउटा समूह जनताले त भनिराखेका हुन्छ नि त विपक्षीले पनि त्यो आवाज बढी उठाएको हो त एउटा हामीले चयन गरेको सांसदको मर्यादा पनि कायम गरिदिनुपर्छ भने सांसदको आलोचना गर्नुहोस् न कुन विषय आलोचना त्यसलाई चाहिँ त्यसले चाहिँ मुलुकमा आएर नोक्सान गर्यो मुलुकको क्षति गर्यो होइन
3: तपाईँले मास्टरलाई नैतिकताको पाठ सिकाउनु हो होइन स्वागतको सम्मानको कुरा त्यो विषय त एकातिर छँदैछ तर एउटा सांसदले प्रहरीलाई घिसार्छु भन्ने अनि मेयरहरूमाथि खनिने होइन अमर्यादित टिका टिप्पणी गर्ने चर्काचर्की गर्ने सुहाउँछ र
4: तपाईँलाई हरेक सांसदजीले बोलेको कुराहरूको राम्रो वा नराम्रो तपाईँलाई लागिरहेको विषय जुन तपाईँले उठाइराख्नु भएको छ त्यो विषयमा अर्को मान्य आएर त्यसको सफाइ दिने अथवा त्यसलाई ठिक बेठिक भन्ने अधिकार पनि राख्दैन भन्नु स्वाभाविक पनि हुँदैन किनभने सबै मान्ने समान छन् सबै मान्नेलाई आफ्ना आफ्ना प्रतिनिधिहरूले आफ्ना आफ्ना नागरिकहरूले सम्मानका साथ जिताएर पठाएका छन् त्यो नागरिकहरूलाई जसले भोट दिएको छ आज हामीलाई भोट दिँदाखेर कसैले अपमान गरेको कुरा उनीहरूलाई पनि पचेको छैन विपक्षीले भनेका छन् आरोप लगाएका छन् तर जसले भोट दिएर विजय गराएको छन् उनीहरूलाई पचाएको छैन
3: विश्वराज पोखरेलजी अहिले संसद जसरी चलेको छ सांसदहरू जिम्मेवार छन्, नीति नियम ऐन कानुन बनाउने कुरामा
2: भयंकर
3: जिम्मेवार
2: खुसी कुरा सुन्नुहोस्, एउटा खुसी कुरा छ, अहिलेको सांसदहरूले कुनै लोभ लाभ कुनै अपेक्षा नराखिकन काम गर्नुभएको छ, सबै विद्वत हुनुहुन्छ, अनुभवको केही कुराहरू कमी छ होला कतिमा, होइन सबै राम्रा मान्छे हुनुहुन्छ, विपक्षी दलमा रहेको विपक्षी भूमिकामा रहनुभएका सांसदहरूले पनि रचनात्मक ढङ्गले आफ्नो विचारहरू राखिराख्नु भएको छ, सरकारलाई सच्याउने ढङ्गले काहीँ कमी गर्ने सच्याउने ढङ्गले उहाँहरूको भूमिकाले पनि सरकारलाई ठिक बाटो हिँड्नलाई प्रेरित गरिरहेको छ। मैले त सांसदमा कुनै कमी कमजोरी देख्दै देख्दिनँ अहिले त, होइन कुनै कुन
3: त्यस्तो संसदमा अपरिपक्व सांसदहरू हाबी भए त्यही भएर समस्या आयो, प्रधानमन्त्री पनि संसदप्रति अनुत्तरदायी हुनुहुन्छ, अनि सांसदहरूको त झन् हरि बिजोगै छ।
2: कसले तपाईँ कसले हरि बिजो कसले कसले है हरि बिजो तपाईँको सांसदले कुनै बोलेको एउटा सांसदले बोल्नु भएको कुनै कुरालाई विमति भयो भनेदेखि सारा हरि बिजोग भनेर उदाहरण गरेर म हामी ती विद्वान
3: प्रतिको बुझाइ
2: जसले त्यो
3: जनताले त स्पष्ट भन्न थालिसक्यो त अहिले
2: जनता भने को हो
3: जनता
2: दुई तिहाई भोट दिएर जिताउने जनता हाम्रो पक्षमा हुनुहुन्छ जसले दुई तिहाई मत दिनुभयो अब जनता जनता भन्नु
3: त्यसको ग्राफ त घट्दो छ नि त फेरि होइन
2: घट्दो फेरि
3: आलोचना चुलिँदैछ
2: होइन आलोचना चुलिँदै ग्राफ घट्दैछ भने फेरि गर्नुहोस् न निर्वाचन
3: जवाफदेही
2: पाँच वर्ष पछाडि निर्वाचन आइहाल्छन् किन आतिनु पर्छ तपाईँले ग्राफ घटेर बढेछ देखाइन्छ देख्छ
3: जनताले सांसद बनाए अनि सांसदले प्रधानमन्त्री बनाए मन्त्री बनाए अनि प्रधानमन्त्री मन्त्रीहरू संसदप्रति अनुत्तरदायी हुने अनि सांसदहरू जनताप्रति अनुत्तरदायी हुने
2: कहाँबाट अनुत्तरदायी
3: त्यो सन्देश जान्छ
2: को अनुत्तरदायी भयो खै हामीलाई त त्यस्तो छैन म कसले भने हो थाहा छैन मलाई त
3: प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिनुहुन्न
2: अब जवाफ प्रधानमन्त्रीले आफूले भ्याउन आफूले जवाफ दिनु नभए होला मन्त्री पठाउन सक्ने हाम्रो चाहिँ कानुनी व्यवस्था जुन छ प्रतिनिधि सभा नियमावली जे व्यवस्था छ त्यहीको अभ्यास गर्नुभएको छ नियमावली पनि त्यसरी बनाउने कानुन पनि त्यसरी बनाउने त्यसको अभ्यास गर्दा प्रश्नै प्रश्न पनि उठाइराख्ने यो पनि त
3: अहिले प्रधानमन्त्रीले आएर जवाफ दिनुहुन्छ
2: अब दस गते दिने त रुलिङ भएको छ दिनुहुन्छ
3: सभामुखले रुलिङ गर्नुभएको थियो नि त
2: रुलिङ भएको छ दिनुहुन्छ
3: अहिले सरकारको काम कारवाही अनि भूमिका चित्त बुझ्दछ
2: अब तपाईँको एउटा बच्चा कति महिनामा जन्मिन्छ दस महिनामा अब डक्टरलाई गएर एक महिनामा यो बच्चा राम्रो जन्मिन्छ भने जाँच्नु माग जाँचेर भन् भन्यो भने निस्किन्छ रिजल्ट भर्खर चार महिना भन्छ पाँच वर्षमा चार महिना भने कति हो भन्नुहोस् त पाँच वर्ष साठी महिनामा चार महिना भने कति पर्छ
3: बिहानीले दिनको सङ्केत गर्दैन
2: अब कति
3: गर्भमा रहेको बच्चा पनि स्वस्थ छ कि छैन हृष्टपुष्ट छ कि छैन उसमा कुनै समस्या छ कि छैन पहिले नै हेर्छन् आजकल हेर्न मिल्छ
2: तपाईँ यो सरकारले आएदेखि सुशासनको कुरामा कति प्रयत्न गरिरहेको छ कति काम गरिरहेको छ र आज हाम्रो कुनै सांसद मन्त्री अथवा प्रधानमन्त्रीको छविमा काहीँ प्रश्न छ उहाँहरूको चाहिँ लोभ लाभ पर्नुभयो काहीँ केही गर्नुभयो भने प्रश्न छ आज यो देशको प्रधानमन्त्री बालेन शाह हुनुभएको छ उहाँको छविमा काहीँ
3: ठुलो टिम सल्लाहकार अनि उहाँहरूको व्यवहार
2: होइन तपाईँ पहिले कुरा भन्नुहोस् न
3: पासपोर्ट ठेक्का प्रकरणमै हेर्नुहोस् न उहाँहरू कति चुक्नुभयो फ्रान्सेली कम्पनी जर्मनी कम्पनी भनेर मरिहत्ती गरेर लाग्नु भएन
2: होइन कुन ठिक कुन बेठिक भनेर
3: कर्मचारीलाई अन द स्पट पक्राउ गर्ने
2: होइन कुन ठिक कुन बेठिक भनेर
3: व्यवसायीहरूलाई आतंकित गर्ने तर्साउने अहिले लगानी मैत्री वातावरण छ
2: अब
3: सरकार स्मुथली अघि बढिरहेछ
2: तपाईँ
3: खुसी छन्
2: सुन्नु न तपाईँले बन्द कोठामा बसेर तपाईँ र म चाहिँ आम्ने सामने भएर एउटा चाहिँ सैद्धान्तिक हिसाबको प्रश्न जुन जसको लागि तपाईँको आधार पनि छैन प्रमाण पनि छैन सैद्धान्तिक प्रश्न गरिराख्नु भएको छ
3: मैले जनताको प्रश्न गरिरहेको छु
2: ऋषिजी जनताको प्रश्न त्यो छँदै छैन अहिले मैले जनता होइन
3: जनता खुसी छन् अहिले
2: अब तपाईँको जनता अहिले खुसी नभएदेखि जनता खुसी
3: ग्यासको लाइन देख्नु भएको छैन
2: होइन
3: पासपोर्टको लाइन देख्नु भएको छैन विदेश जानलाई
2: होइन कुनै
3: समयमा चुनाव अगाडि विदेशका गल्ली गल्लीबाट नेपालीहरूलाई स्वदेश झिकाइन्छ भनेर सम्बोधन गर्नुहुन्थ्यो आश्वासन दिनुहुन्थ्यो तपाईँको पार्टी सभापति रवि लामिछानेले अनि अहिले राष्ट्रपति सरकार भनेको पाँच महिना भइसक्यो पासपोर्टका लागि लाइन ग्यासका लागि लाइन
2: होइन
3: शिक्षा स्वास्थ्यमा कर अनि रोजगारी छैन
2: कुनै कुनै समयमा कुनै चिजमा देखेको कमी कमजोरीलाई समातेर त्यो त परिस्थितिले पनि हुन्छ सबै चिज हाम्रो देशमा उत्पादन त केही छैन नि होइन बाह्य असर पनि मुलुकमा त्यत्तिकै पर्छ नि आयातमा त हामी बढी निर्भरै छौँ
4: होइन सबै चिज आत्मनिर्भर छौँ भनौँ न, त्यो आज एकाएक हामी आज आएर चाहिँ आत्मनिर्भर भएको होइन,
3: जनतालाई डेलिभरी दिन सक्नु भएन कि अहिले काम गर्नलाई
4: होइन, तपाईँले अझै तपाईँले भित्र रूपमा बुझ्नु जरुरी छ, अझै भित्र रूपमा बुझेर जनतालाई डेलिभरी दिने कुरामा सरकारले जुन हिसाबले काम गरिरहेको छ त्यो विषयमा जनताको भित्री रूपमा गएर बुझ्नु जरुरी छ,
3: सुशासन ल्याउने, विकास र समृद्धि ल्याउने, रोजगारीको अवस्था सिर्जना गर्ने, त्यतातिर सरकार संवेदनशील छ,
4: संवेदनशील छ, त्यसकै लागि सरकारले काम गरिरहेको छ, त्यसकै लागि जनताले म्यान्डेट दिएको हो, त्यही चिज पुरा गर्छ भोलि फेरि यस्तै किसिमको म्यान्डेट प्राप्त गर्छ सरकारले,
3: ब्लू प्रिन्ट अनुसार अघि बढाएको छ,
4: एकदमै गर्छ, गरेको हुन्छ, गर्छ पनि, ऊ गर्दै गर्दा गर्दाखेरि कुनै कुराहरू ढिलो चाँडो हुने, कुनै कुरालाई प्रायोरिटीको हिसाबले पहिले गर्नुपर्ने, कुनै कुरा पछाडि गर्नुपर्ने अवस्था त रहन्छ,
3: घोषणा गरे अनुसार अघि बढ्न सक्नु भएन नि त, निलो क्रान्ति गर्न सक्नु भएन नि त,
4: होइन तपाईँले मैले भने तपाईँले धेरै सामाजिक सञ्जाल हेर्नु हुँदो रहेछ मलाई लाग्यो, फेसबुकहरूमा टिकटकमा
3: म त जनतासँग भेट्छु, प्रतिनिधिका रूपमा स्टुडियोमा आएर तपाईँसँग प्रश्न गर्छु,
4: मैले बुझेँ त्यसको आधारमा विचार
3: गर्दै जवाफ खोज्छु,
4: अब तपाईँले एउटा सर्वेक्षण नै गर्नु पर्यो समग्रमा, किन तपाईँ जतिको
3: तपाईँको सर्वेक्षण जनतालाई बुझाइदिनुहोस् न त अहिले,
4: होइन जनता यो सरकारले गर्छ भन्ने विश्वास भरोसा र अपेक्षाका साथ वेटिङमा छ, सरकारले दुस्त दुस्तका साथ काम गर्नलाई प्रयास गरिरहेको छ, सरकार मैले भने सबभन्दा सरकार त्यतिखेर गर्न सक्दैन भन्नुपर्छ, हामीले सुरु गर्नुपर्छ जतिखेर सरकार लोभमा पर्छ, अहिलेको प्राइम मिनिस्टरको यतिको क्लिन छवि नेपाली जनताले बिरलै पाउँछ, यो मौका फेरि चुक्यो भने
3: तर कहिलेसम्म पर्खिने क्या,
4: चार महिना तपाईँको चार महिना मैले 60 महिनामा 4 महिना भएको छ, यति धेरै योजनाहरू तयारी अवस्थामा ल्याएको छ, यति धेरै कामहरू भइरहेको छ जसको रियल तपाईँलाई वृक्ष रोपेको छ, फल दिनलाई केही टाइम लाग्छ नि, वृक्ष रोपिसकेका छौँ हामीले, पानी हाल्दैछौँ बाबा, कोही बिउ रोपेर उमार्दैछौँ, कोही बिरुवै रोपेर बढाउँदैछौँ, तर खै फल भनेर कराएर हुन्छ र भनेको फल दिँदा टाइम आउ लाग्दैन तपाईँको,
3: अहिले मुस्ताङ भ्रमणमा जाँदाखेरि अपनाएको जस्तो सादगीपन देखाएर त्यस्तो किसिमको व्यवहारले जनतालाई काम गर्ने हो भने त राम्रो सेवासी पनि पाउनुहुन्छ नि त तपाईँहरूले,
4: त्यो त गरिराख्नु
3: प्रधानमन्त्रीको मुस्ताङ भ्रमण
4: गरिराख्नु, बाटैबाट जानुभयो, जनतालाई भेट्दै जानुभयो, विश्वस्त तुल्याउँदै जानुभयो, गरिराख्नु भएको छ त, त्यो त कन्टिन्यू हुने कुरा हो नि, अब त्यो त समयको अब उहाँको कामको प्रेसरले गर्दा पनि ढिलो चाँडो हुनसक्छ, होइन,
3: जनताले परिणाम खोजिरहेछन्,
4: जनताले
3: कामले हो नि त,
4: जनताले खोजेको परिणाम पुरा गर्नको लागि हाम्रो प्रधानमन्त्री, हाम्रो पार्टी सभापति रवि लामिछाने अरात्र खटिनु भएको छ, अरात्र चिन्ता चिन्तन गरेर नतिजा निकाल्ने कुरामा लगाइरहनु भएको छ, सभापति त्यत्तिकै सक्रिय हुनुभएको छ, प्राइम मिनिस्टर त्यत्तिकै सक्रिय हुनुभएको छ, मैले यसरी पार्टी पनि सरकार पनि हाम्रो कानमा ठुलो जिम्मेवारी दिएको छ दुई तिहाई जनताले, यो जिम्मेवारीबाट फेरि हामी चुक्यौँ भने हामी त सकिन्छौँ भावी आउने वैरै युवाहरूप्रति अविश्वास सिर्जना हुन्छ, किनभने युवाले देश बनाउँछ भनेर जनताले मत दिएको, त्यसैले हामी चुक्नु हुँदैन,
3: अहिले पनि अविश्वास त सिर्जना भएको छ नि होइन, धेरै विश्लेषकहरूले
4: मैले
3: अनि धेरै बौद्धिक जमातले पनि टिका टिप्पणी गरिरहेछन्,
4: होइन
3: मध्यावधि हुन सक्छ, राष्ट्रपा दुर्घटनामा पर्न सक्छ,
4: मैले
3: तपाईँले अघि भन्नुभयो राष्ट्रपा सरकार भनेको 60 महिनाको लागि बनेको हो होइन,
4: मलाई
3: 5 वर्षको लागि 12-25-60
4: तपाईँको मेरो
3: 5 महिना मात्रै भयो अहिले भन्दै हुनुहुन्छ, तर यो सरकार बिचमै दुर्घटना हुन सक्छ,
4: होइन मैले भने त
3: होइन
4: मैले भने
3: एक्सप्रेस वे नै दुर्घटनामा पर्न सक्छ,
4: मेरो उत्तर भन्दा
3: गाडी नै राम्रोसँग चाहिँ हाल्नु भएको छैन भनिरहेका छन्,
4: अब तपाईँले मिडियामा हेऱ्यो भनेदेखि सबै मिडियामा सबै टेलिभिजनहरूमा हेऱ्यो भने 10-12 जना एउटा चाहिँ विद्वत समूहको सर्वेक्षण मतलब विचारहरू आइराखेका हुन्छ, सोसाइटी समाज भनेको त्यति मात्रै हो, त्योभन्दा धेरै बाहिर पनि उहिरै विद्वान छन् भन्ने कुरा पनि हामीले त्यत्तिकै बुझ्नुपर्छ, त्यो उहाँहरूको व्यक्तिगत दृष्टिकोण हो, उहाँहरूको एनालाइसिस हो, त्यही उहाँहरूको एनालाइसिस र उहाँहरूको विचारमै मुलुक हिँडिरहेछ जस्तै गरी तपाईँले प्रश्न गर्नुहुन्छ, तपाईँको यहाँ त लाखौँ विद्वान हुनुहुन्छ, लाखौँ तपाईँले भेट्नुभयो भने एक घन्टा भेट्दा एक वर्ष पढेको जति ज्ञान दिने विद्वानहरू हुनुहुन्छ।
3: त्यसमा रवि बालन केमिस्ट्री 5 वर्षसम्म टिक्छ।
4: टिक्छ, विवादै छैन।
3: बिचमा दुर्घटनामा पर्दैन?
4: पर्दैन। दुर्घटना भने के हो? दुर्घटना भनेको त असहमतिले हुने कुरा हो। सहमतिले जे पनि निर्णय हुनसक्छ, होइन?
3: त्यो त रासोपाको महाधिवेशनदेखि विधानमा राखेको विषयदेखि संसदीय दलको नेतालाई सभापतिले चाहँदाखेरि परिवर्तन गर्न सक्छ भन्नेदेखि अहिले मन्त्री परिषद हेरफेर गर्ने विषय आइरहेको थियो केही समय अघि, अहिले सामसुम भयो। पदाधिकारी चयनदेखि केन्द्रीय समिति चयनदेखि समग्र विषयमा प्रश्न त उठाएको छ नि।
4: सुन्नु न, हाम्रो यो रासपा परिवारको घरभित्रको कुरा बाङ्गो टिङ्गो उकालो ओह्रालोमा जसले जस्तो आँखाले हेर्न चाहे त्यस्तै बनाइदिने चाहिँ रासपा भन्दा पनि बाहिर छ एउटा समूह छ क्या, जसलाई जस्तो आँखाले हेर्नु मलाई त्यस्तै कलर
3: भन्ने ठाउँ चाहिँ तपाईँहरूले दिनु भएन क्या।
4: हामीले कहाँ दिन्छौँ त, हामी किन दिन्छौँ? हामी यो पार्टी, मैले भने नि यो पार्टी असफल हुँदाखेरि मुलुकै असफल हुने अवस्थामा पुग्छ, युवाहरू असफल हुने अवस्थामा पुग्छ, हामीहरू सबै असफल हुने अवस्थामा पुग्छौँ, अनि हामी बाटो दिन्छौँ? हामी त सारा जे जे गुमाउनुपर्छ, जस्तो किसिमको त्याग गर्नुपर्छ सबै त्याग गरेर जसरी पनि जनताको अपेक्षा र विश्वासलाई भरोसालाई उनीहरूको अपेक्षा अनुरूप काम गरेर देखाउनेमा हामी दत्तचित्त रहन्छौँ, त्यसमा कुनै शङ्कै छैन।
3: मन्त्रीहरूको कार्य सम्पादन चित्त बुद्ध छ?
4: मन्त्रीहरूको कार्य सम्पादनमा मन्त्रीहरूको कार्य सम्पादन कमजोर हो भने मैले त सबै ठाउँमा मन्त्रीहरूको कार्य सम्पादन कमजोर भयो भने अहिलेको बालेन शाह, सबैले विश्वास गरेको बालेन शाह उहाँ असफल हुनुहुन्छ, उहाँलाई असफल हुने छुट छैन। त्यसैले म भन्छु तपाईँको छवि प्रधानमन्त्रीलाई मैले भन् अहिले नै आह्वान गरेँ, तपाईँको छवि, तपाईँप्रतिको जनताको विश्वास, तपाईँप्रतिको भरोसा र तपाईँले जुन नेपाली नारीको भविष्यप्रति देखाएको आशा जुन छ त्यसलाई मर्न नदिनको लागि तपाईँले एकदमै योग्य डेलिभरी दिन सक्ने मान्छेहरू राख्नु चाहिँ कुनै मन्त्रीको कारणले गर्दा तपाईँमाथि प्रश्न नआओस् प्रधानमन्त्रीलाई भन्छु।
3: हायर एन्ड फायर नीति अप्नाउनु पर्यो, रिवार्ड एन्ड पनिसमेन्ट नीति अप्नाउनु पर्यो,
4: अप्नाउनु पर्छ। उहाँ आफू एकदम इमान्दारीपूर्वक यो मुलुक बनाउनु पर्छ लागिराख्ने, होइन, स्वच्छ छवि बनाइराख्ने, अनि अर्कोको छविको कारणले, अर्कोको न्यून क्षमता कारणले गर्दा, अर्को डेलिभरी कमजोर भएको कारणले गर्दा आलोचना प्राइम मिनिस्टर भइराख्नुपर्छ भने प्राइम मिनिस्टरले आफै नै सोच्नुपर्छ।
3: अहिले कुन कुन मन्त्रीहरूको चाहिँ डेलिभरी कार्य सम्पादन अलिक कमजोर र फितलो देखिन्छ?
4: त्यो चाहिँ कि प्रधानमन्त्रीलाई सोध्नुहोस् कि पार्टी सभापतिलाई सोध्नुहोस्, किनभने छाताको रूपमा माथि टक्क बसेर हेर्ने उहाँ हो। पार्टी सभापतिले हेर्नुभयो होला, प्रधानमन्त्री हेर्नुभयो होला, अब हामी सांसदले फेरि यो मन्त्रीको कम।
3: तपाईँहरूले पनि जनताको एजेन्डा लिएर मन्त्रीहरूलाई भेट्न त जानुभएको छ, मन्त्रालयमा मन्त्रीहरूको कार्य सम्पादन पनि हेर्नु भएको छ,
4: होइन? तपाईँको तपाईँलाई कुनै क्याप्टेनको भूमिका दियो भने, तपाईँ क्याप्टेनको भूमिका हुनुहुन्छ भने, अनि निर्णय गर्ने बेलामा अर्को खेलाडी निस्केर निर्णय गरेर तपाईँ मान्नुहुन्छ? भूमिका कसको कि प्रधानमन्त्रीको कि पार्टी सभापतिको? नि
3: तर मैदानमा त सबैले उत्कृष्ट प्रदर्शन त गर्नु पर्यो नि, होइन र?
4: त मैले त्यो भने त कसैको उत्कृष्ट प्रदर्शन नभएको कारणले पार्टीलाई क्षति भइरहेको छ,
3: चाहे गोलकिपर होस्, चाहे क्याप्टेन होस्, चाहे स्ट्राइकर होस्, चाहे डिफेन्डर होस्।
4: मेरो भन्न त दिनुहोस्, कसैको क्षमताको कारणले, कसैको डेलिभरी कमजोर भएको कारणले पार्टीमा यिनीहरूबाट बन्दै नछ भनेर म्यासेज गइराखेको छ, पार्टीको क्षति भइरहेको छ, पार्टीप्रतिको आस्थामा क्षति भइरहेको छ, पार्टीमा जोडिन सक जोडिन आउनेहरूको उत्साह किल भइरहेको छ, सरकारमा प्रश्न उठिरहेको छ, प्राइम मिनिस्टरलाई त्यसले प्राइम मिनिस्टरको क्षमतालाई, प्राइम मिनिस्टरको भावना कमजोर गरिरहेको छ, उहाँको निष्कलङ्कित छविलाई नोक्सान गरिरहेको छ भने त प्राइम मिनिस्टर पार्टी सभाले सोच्नु पर्यो नि।
3: तपाईँहरूको लक्ष्य र गन्तव्य चाहिँ स्पष्ट छ, होइन?
4: हाम्रो लक्ष्य गन्तव्य स्पष्ट छ।
3: अहिले केही व्यक्तिहरूले चाहिँ अर्को प्रस्ताव अघि सारेका छन्, बालेन्द्र शाह होइन, अब रवि लामिछाने आउनु पर्यो, मुलुकको नेतृत्व गर्नु पर्यो, ड्राइभ गर्नु पर्यो, प्रधानमन्त्री बन्नु पर्यो। नेताहरूदेखि
4: तपाईँले भाद्र 3 गते
3: सांसद
4: विपक्षी दलका नेता रामबहादुर थापाले बोल्नु भएको चिजलाई सङ्केत गर्नुभएको है, त्यो राजनीतिक रणनीति हो। तर त्यो दिनको बोलीको उहाँको एउटा स्पष्ट कुरा के थियो भने रवि लामिछानेमाथि उहाँहरू सत्तामा रहँदाखेर, शक्तिमा रहँदाखेर संसदीय दल होइन संसदीय समिति गठन गरेर र अनेक तानामुना बढेर जुन चाहिँ सहकारी लगायतका अपराधमा संलग्न भनेर मुद्दा दर्ता गरेको थियो त्यतिखेर मैले बोलेको थिएँ रवि लामिछाने

0: आफ्नो जानकारीमा लिनुपर्छ। यो अनुमान गर्ने कुरामा
1: अहिलेसम्म सफाई त पाउनु भएको छैन नि होइन अनुमान हुन्छ।
0: सफाई हेर्नुहोस्, कानुन त त्यो प्रक्रिया बाँकी छ होइन, नभएदेखि सफाई त दुई तिहाई मत दिएर जनताले तिमी निर्दोष हो, तिमीलाई दुई तिहाई मत दिन्छ भने दुई तिहाई मत दिएको कुराले एउटा सफाई दिइसक्यो। अर्को सफाई भादर 3 गते विपक्षी दलको नेताले दिनुभयो त, आज कुन परिस्थिति परिवर्तन भयो कि हो? उहाँ हिजो मुद्दा लाग्नु पनि आज आएर देश बचाउन तपाईँ प्रधानमन्त्रीको नेतृत्व लिनुहोस्, नत्र पनि यहाँ के अरे सुनामी आउँछ।
1: त्यसमा रवि लामिछाने अब सहकारी ठगी प्रकरणबाट उन्मुक्ति पाउनुहुन्छ, अदालतले सफाई दिन्छ।
0: अब त त्यो अदालतले पनि त्यो सुनिराखेको हुन्छ नि त, अदालतले पनि त्यो अनुमान गर्न सक्ने भयो। त्यो प्रमाणीय 2001 दफा 7 पढेर हेर्नुहोस् तपाईँ।
1: त्यसपछि रवि लामिछाने आउनुहुन्छ त मुलुकको नेतृत्व
0: होइन, रवि लामिछाने त्यो चिजले आउने त्यो चिजले नआउने भन्ने होइन, त्यो त पार्टीको निर्णय कुरा हो, त्यो त वरिष्ठ नेता के अरे पार्टी सभापति बिचको कुरा, त्यो यसमा अहिले जोड्दै नजोड्नुहोस्। उहाँको के अरे यो मुद्दासँग उहाँको सफाइसँग जोड्ने विषय नै
1: तपाईँलाई
0: के कुरा स्पष्ट भन्छु भने रवि लामिछाने निर्दोष हुनुहुन्थ्यो, यो अहिले सहकारीको मुद्दामा पनि निर्दोष हुनुहुन्छ भन्नेको ज्वलन्त प्रमाण चाहिँ तपाईँले 2 तिहाईको म्यान्डेट र अहिले संसदमा भादर 3 गते रामबहादुर थापाले उहाँलाई नेतृत्व गर्नको लागि आह्वान गर्नुभयो, उहाँको नेतृत्व भएन भने मुलुक बद्दैन, जस्तै गरी यहाँ जनसुनामी आउँछ 7 साल
1: उहाँले नेकपा एमाले संसदीय दलको नेता उपाध्यक्षले स्पष्ट रूपमा भन्नुभएको छ, तपाईँहरूले अथवा घन्टीले प्राप्त गरेको मत पपुलिस्ट अनि अल्गोरिदमबाट आएको 3A AQ भन्नुभएको छ, अल्गोरिदम अमेरिका अनि आर्मी,
0: त्यो त्यसको मल सुन्नुहोस्। अल्गोरिदम भन्ने कुरा टेक्निकल प्राविधिक विषय हो, त्यो जसले जे भने पनि भयो होइन, र अमेरिका जोड्नु भनेको त्यो दुःखद कुरा हो, किनभने यो एउटा सार्वभौमसत्ता सम्पन्न स्वाधीन मुलुकमा कुनै बाह्य शक्ति यो सरकारसँग जोडिएको छ भनेर त्यसरी तथाकथित रूपमा भावनात्मक शैलीमा भन्नु जरुरी छैन, र आर्मी जस्तो संवेदनशील निकायलाई सुरक्षा निकायलाई फेरि राजनीतिसँग जोड्नु र राजनीतिक पार्टीहरूसँग जोडेर त्यसको ब्याकअपमा त्यो ऊ छ भनेर उसलाई विभाजित नागरिकको विभाजन हुने ढङ्गले प्रस्तुत गर्नु दुइटै दुर्भाग्यपूर्ण कुरा छ। यो सम्बन्धमा त आज हाम्रो उसले के अरे संसदको अभिलेखबाट पनि यसलाई हटाउनलाई सभामुखबाट रुलिङ भइसकेको छ तपाईँको यही विषयमा आज, त्यसैले त्यो विषय संवेदनशील थियो, आज रुलिङ भयो, त्यो स्वाभाविक पनि छ। र रवि लामिछानेलाई उहाँले आह्वान जुन ढङ्गले गर्नुभयो त्यसले हिजो रवि लामिछानेलाई सहकारीको मुद्दा तथाकथित रूपमा
1: रवि लामिछानेको तपाईँ बखान गर्दै हुनुहुन्छ
0: लगाएको थियो, बखान होइन
1: बचाउ गर्दै हुनुहुन्छ,
0: बचाउको कुरा होइन, मैले तपाईँको भने कुनै पार्टीमा राजनीति नलाइकन
1: पार्टी उपसभापति अर्थमन्त्री डाक्टर सोनी मगले बिपीसँग तुलना गर्नुभएको थियो रवि लामिछानेलाई,
0: उहाँले उहाँको जे क्षमता उहाँले पहिचान गर्नु त्यही पहिचान गरेर बोल्नुभयो, त्यसमा त कुनै अनौठो भएन नि।
1: तपाईँ पनि त्यस्तै पाउनुहुन्छ, त्यही तहमा राख्नुहुन्छ तपाईँ,
0: तपाईँले मलाई केही देख्नुभयो तपाईँले त्यो भन्नुभयो भने त्यो त तपाईँको विचार भयो नि त। उहाँ त
1: तपाईँको विचार चाहिँ के हो?
0: रवि लामिछाने देशको होनहार, यो समयले पाएको होनहार युवा नेता हो, उहाँमा देश बनाउने हुटुटी छ, गरौँ भन्ने भावना छ, त्यो अनुसारको अहिले नेतृत्व पनि प्रदान गरिराख्नु भएको छ, सबैलाई समेटेर लैजान सक्ने क्षमता म्याच्युरिटी ज्ञान सबै कुरोले भयो।
1: अब तपाईँलाई के भनेर लेख्छन् थाहा छ? मन्त्री बन्न चाहन्छ विश्वराज पोखरेल, मन्त्री बन्नको लागि चाखडी गर्दैछ।
0: मन्त्री
1: हेर बोलेको
0: मन्त्री भएन, मन्त्री बन्ने नबन्ने मेरो कुनै मन्त्री भयो, म एउटा एक किसिमले तपाईँको सांसदै पनि बन्दाखेरि मैले हिजो बन्छु भनेर त्यो ठाउँमा गएर लडेको होइन, हेर्नुहोस् मलाई जनताले विश्वास गरेको होइन। अब कसैको बारेमा सत्य कुरा बोल्दाखेरि त्यो चाहनाले बोल्यो भनेर भन्ने कहाँबाट चाहिँ त्यो ठिक राइट कमेन्ट हुन्छ र त्यो हुँदैन।
1: विश्वराज पोखरेलजी, तपाईँ रवि लामिछाने प्रधानमन्त्री बनेको चाहिँ हेर्न चाहनुहुन्छ होइन?
0: अब तपाईँको हरेक नेताको एउटा लक्ष्य हुन्छ, उद्देश्य हुन्छ, प्रधानमन्त्री हो, भोलिका दिनमा उहाँ पनि एउटा यो देशमा ड्राइभ गर्छु, देश ड्राइभ गर्छु भनेर चाहिँ उहाँ आउन सक्नुहुन्छ, उहाँको नेतृत्वकाल पनि हेर्ने जनतालाई धेरै इच्छा हुन्छ, राजनीति गर्नु अझै 15-20 वर्ष राजनीति गर्नु होला, प्रधानमन्त्री नबनी जानु होला त उहाँ
1: यो 5 वर्षको अवधिमा चाहिँ बन्नुहुन्न,
0: 5 वर्षमा त

0: प्रधानमन्त्री बालेन शाहलाई उहाँले दिनुभएको छ, त्यो उहाँहरूको सहमतिमा केही कुरा निस्क्यो भने निस्क्यो, नत्र भने त्यो राजनीतिक विभाजन हुने गरेर लडाइँ गर्ने गरेर कुर्सीको लागि पक्कापु गर्ने गरेर उहाँहरूको त्यो चरित्र देखिँदैन।
1: अब जाँदा जाँदै गृहमन्त्री सुदन गुरुङलाई के सुझाव दिनुहुन्छ?
0: यो गृह मन्त्रालयलाई सफल बनाउनुहोस्, हाम्रो पार्टी सफल हुनुपर्छ, उहाँ मिहिनेत गरिराख्नु भएको छ।
1: हस्, समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।
2: नमस्कार। स्वदेश FM 93.2 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका जोड्ने सडकको इको खण्ड झन्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु। नाडा अटो सो आजदेखि सुरु हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात। नेपाल खबरमा अब पूरा खबर। पहिरोले अवरुद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सडक डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। डाकलाङमा सडक भाँसिएपछि सडक डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोसी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सडक भाँसिएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सडकमा गाडी गुड्न थालेका हुन्। सडक खुलाउन टिपर र ठुला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 विषयबाट लिपिङ बस पार्कसम्म गाडी आवत जावत गर्ने अवस्था बनेको छ। सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सडकलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ। लिपिङमा पहिरोले सडक मुनिको जमिन बगाएको र भोटेकोसी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो, अन्तर्राष्ट्रिय राजमार्ग झन्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झन्डै 85 कन्टेनर अझै अल्पत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाडपर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायको विश्वास छ। इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोसी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ। 2081 साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दुई नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान DDC र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत, कानुनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवडा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जयले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रुपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो 2026 सुरु हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिक उत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठुलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्रान्ड, 17 साना तथा मझौला व्यावसायिक ब्रान्ड र 13 दुई पाङ्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झन्डै 70 कम्पनीका साथै 10 बैङ्क, वित्तीय संस्था तथा बिमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनुभयो। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मङ्गलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभएको। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपा भित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरुद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा सहित सरकारमा रहेका 3 मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कारवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसद मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मी परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुर्नाकीमा रहेको सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा 30 ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्यान्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपडीहरू पुरिएका थिए। यसले 30 ज्यान गएको छ भने 6 घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो। तर पहिरो जाँदा धेरै मानिस त्यहीँ रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्यान्डफिलमा सहरबाट निस्कने फोहोर थुप्रेर ठूलो ढिस्को बनेको थियो। गिनी फलाम, सुन र हिरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैङ्कका अनुसार त्यहाँको 43.7% जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालेलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले 5 थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर सेयर सैलुन क्लबलाई 4-1 हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता 5 थर प्रहरीले नगद 1,05,000 रुपियाँ तथा उपविजेता बर्दर सेयर सैलुनले 55,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 देखि हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरुषतर्फ 32 र महिलातर्फ 4 टोली सहभागी थिए। न्यू स्टार बहुउद्देश्य कृषक समूहले मेला आयोजना गरेको हो। खेलकै अर्को खबरमा इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजय सुरुवात गरेको छ। गैराति भएको खेलमा चेल्सीले फुलमलाई 3-2 ले हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले एक एक गोल गरे। पेड्रोले खेलको 31 सेकेन्डमा गोल गरेका हुन्। मोर्गान एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाडी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले एक एक गोल फर्काए। जितसँगै चेल्सीले 3 अङ्क जोडेको छ। चार बन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातोपानी नाका जोड्ने सडकको इको खण्ड झन्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु। नाडा अटो सो आजदेखि सुरु हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड
5: प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भक्तपुरको चाँगुनारायण नगरपालिका 9 ताथलीमा 3 दशक अघिदेखि रोकिएको ऐतिहासिक खङ्गा भैरव नाच पुनः सञ्चालनको तयारी भइरहेको छ। ताथलीको मौलिक सांस्कृतिक पहिचान बोकेको तथा 100 वर्षभन्दा पुरानो इतिहास रहेको खङ्गा भैरव नाचलाई पुनः सञ्चालनमा ल्याएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले तयारी अघि बढाइएको हो। यसका लागि नाचका पात्रहरूलाई तालिम दिने, भैरवको मुखुण्डो निर्माण गर्ने लगायतका काम भइरहेको खङ्गा दाफा भजन व्यवस्थापन समितिका अध्यक्ष हरि सुन्दर कुछाले जानकारी दिनुभयो। ऐतिहासिक खङ्गा भैरव नाचको पुनर्जागरण, सञ्चालन तथा संरक्षणका लागि खङ्गा दाफा भजन समूह व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको हो। काठमाडौँको पशुपतिनाथमा रहेको ग्वालदे नवाली टोलमा लिच्छवकालीन नित्यनाथ मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। झन्डै 2,27,00,000 रुपियाँ लागतमा पुनर्निर्माण गरिएको 3 तले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले मन्दिरको समुद्घाटन गर्ने क्रममा भौतिक तथा अभौतिक सम्पदा जोगाउने नीति, योजना, बजेट र कार्य प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभएको छ। यसैबीच ललितपुरको गाबहल हख बहालमा निर्मित जीवित देवी कुमारीको घर समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। भारत सरकारको सहयोगमा रत्नाकर महाविहार हख बहालमा निर्मित जीवित देवी कुमारीको घर समुद्घाटन तथा हस्तान्तरण समारोह गरिएको रत्नाकर महाविहार संरक्षण समितिले जनाएको छ। र भक्तपुरमा 6ठौँ मिस्टर भक्तपुर तथा 3रो महिला एथलेटिक्स फिटनेस 2083 शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले यो प्रतियोगिता जित्नेले 1,00,000 रुपियाँ पुरस्कार पाउने जानकारी दिएको छ। सङ्घका अध्यक्ष ज्ञानेन्द्र मानन्दरले विभिन्न क्लबबाट प्रतियोगितामा पुरुषतर्फ 55, 60, 65 र 70 केजी र त्योभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने बताउनुभयो। असोज 2 र 3 गते आयोजना हुने प्रतियोगितामा महिलातर्फ महिला एथलेटिक्स फिजिक्समा खुला समूहमा प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो। प्रतियोगितामा जिल्लाभित्रका झन्डै 60 जना खेलाडीको सहभागिता रहने अनुमान छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सडकको इको खण्ड झन्डै 1.5 महिनापछि अस्थायी रूपमा खुलियो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठुलो वर्षाको सम्भावना। नाडा अटो सो आजदेखि भिरकुटी मण्डपमा सुरु हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी पाउन सकिने र 3 दशकदेखि रोकिएको ऐतिहासिक भैरव नाच सञ्चालनको तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र ujyaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गर्नु

0: महाकाली अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड बाट
1: 24 घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564397738 मोबाइल 98550880002
4: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
6: तत के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
7: नारायणी होटल एंड रेस्टुरेंट बसंतपुर बजार माड़ी प्रोप्राइटर धनप्रसाद ढुंगाना संपर्क 97 45 23 91 63
8: ओहो क्यामेरामैन खसेछ हत्तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
9: पर्ख दीपक
8: किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पेको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
11: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
11: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
11: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
11: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 5189353

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सरोज कोइरालाको नमस्कार। नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ। नेकपा एमाले गण्डकीको संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको हो। एमाले संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने र सरकार गठनका लागि अन्य दलहरूसँग छलफल सँगै जारी राख्ने विषयमा निर्णय हुने बताइएको छ। बागमती प्रदेश सभामा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ। यसका लागि दिउँसो 4 बजे प्रदेश सभा बैठक बोलाइएको छ। हिजो पटक पटक बैठक बसेर राति 8 बजेका लागि तय भए पनि निर्धारित समयमा बस्न नसकेपछि आजका लागि बैठक आह्वान भएको हो। आइतबारदेखि नै मुख्यमन्त्री थापाले विश्वासको मत लिन खोजेका थिए, तर गठबन्धनभित्रै असन्तुष्टिसँगै समर्थन गरेको राप्रपामा पनि विवाद भएर अदालतसम्म मुद्दा दर्ता भएपछि यस्तो समस्या भएको हो। बागमतीमा कंग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्, तर सरकार गठनमा समर्थन गरेका दुवै दलभित्र आन्तरिक विवाद देखिएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी हुने 3 मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाले 7 जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ। मन्त्री छनौटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपाललाई आइपरेको छ। नेकपाले कर्णालीमा पाएको 3 मन्त्रालयमा मन्त्री छनौटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि 7 जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णालीका इन्चार्ज चन्द्रबहादुर शाहीले बताउनु भएको छ। यसअघि सोमबार बिहान 11 बजे 3 मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुखको कार्यालयले समेत शपथका लागि समय तय गरिसकेको थियो, तर अन्तिम समयमा मन्त्रीको नाम सिफारिस हुन नसकेपछि मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। अपरान्ह 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने। यसैबीच बिहान 10:15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। संघीय सरकार स्थानीय र प्रदेश सरकारको अधिकार खोज्न उद्धत देखिएको छ। सरकारले ल्याएको केही संशोधन विधेयकहरू मार्फत गिट्टा ढुङ्गा गिट्टी बालुवा लगायत खानी तथा खानीजन्य पदार्थको उत्खननको अधिकार संघमै राख्न खोजेको छ। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न सरकारले प्रचलित संशोधन विधेयक ल्याएको हो। संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड गरेको भए पनि सरकारले प्रदेश तथा स्थानीय तहको अधिकार खुम्च्याउने संकेत गरेको हो।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौ
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने अटोमोबाइल्समा भन्सार महसुल दर ट्यारिफ लगाउने चेतावनी दिएका छन्। दुई छिमेकी देश बीचको व्यापार युद्ध थप चर्किँदै गएपछि ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ। ट्रम्पले सोमबार क्यानाडाबाट आयात हुने कार, ट्रक तथा अटो पार्ट्समा लाग्दै आएको 25% भन्सार दरलाई आगामी जनवरी 1 बढाएर 50% पुर्याउने बताएका छन्। अब खेल र खेलाडीका खबर। नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियाको डाबिनमा भइरहेको T20 सिरिजमा पहिलो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले होबार्ट हरिकेन्सको एकाडेमी टोलीलाई 39 रनले हरायो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको होबार्ट 18.3 ओभरमा 155 रनमै अल आउट भएको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। हामी 2 बजे फेरि पनि उपस्थित हुनेछौ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाई इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73098 94 0744 46 182 र 98 4 91 95 225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा अर्पना खनालको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएरै भोलिको संसदमा उपस्थित हुनुहुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गर्नुभएको थियो। कालो चस्मा लगाउनु पर्ने अवस्था रहे स्वास्थ्य परीक्षण रिपोर्ट सहित कारण खुलाउन उहाँले आग्रह गर्नुभएको थियो। यस्तो आग्रहपछि पनि प्रधानमन्त्रीले आँखामा समस्याका कारण कालो चस्मा लगाउनु परेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट नै संसद सचिवालयमा पठाउनु भएको छ। भोलि प्रधानमन्त्रीको सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। आजका बैठकका कार्यसूचीहरू भोलिको बैठकमा सर्नेछ। अर्को बैठक बुधबार दिउँसो 1 बजे बस्नेछ। नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने भएको छ। नेकपा एमाले गण्डकीको संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने तयारी भएको हो। एमाले संसदीय दलको बोर्ड बैठक बसेर मन्त्रीहरू फिर्ता बोलाउने र सरकार गठनका लागि अन्य दलसँग छलफल पनि सँगै जारी राख्ने विषयमा निर्णय हुने बताइएको छ। बागमती प्रदेश सभामा आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसूची तय भएको छ। यसका लागि 2:04 बजे प्रदेशसभा बैठक बोलाइएको छ। हिजो पटक पटक बैठक सरेर राति 8 बजेका लागि तय भए पनि निर्धारित समयमा बस्न नसकेपछि आजका लागि बैठक आह्वान भएको हो। आइतबारदेखि नै मुख्यमन्त्री थापाले विश्वासको मत लिन खोजेका थिए, तर गठबन्धनभित्रै असन्तुष्टिसँगै समर्थन गरेको राप्रपामा पनि विवाद भएर अदालतसम्म मुद्दा दर्ता भएपछि समस्या भएको हो। बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको छ, तर सरकार गठनमा समर्थन गरेका दुवै दलभित्र आन्तरिक विवाद देखिएको छ। मुख्यमन्त्री थापाले विश्वासको मतका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि 2 मत अपुग हुने भएकाले राप्रपाका 12 सांसद मध्ये कम्तीमा 9 जनाको समर्थन आवश्यक पर्ने अवस्था छ। राप्रपा केन्द्रले बागमती प्रदेशमा कुनै पक्षलाई समर्थन नगर्ने निर्णय गरे पनि संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको तर्फबाट सरकारलाई समर्थन जनाएपछि थापा मुख्यमन्त्री बनेका हुन्। यो निर्णय विरूद्ध राप्रपा बागमती प्रदेशकी सचेतक कुमारी तामाङले उच्च अदालत हेटौडामा रिट दायर गर्नुभएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी हुने 3 मन्त्रीको नाम टुङ्ग्याउन नसकेपछि नेपाली कम्युनिष्ट पार्टी नेकपाले 7 जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ। मन्त्री छनौटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई आइपरेको छ। नेकपाले कर्णालीमा पाएको 3 मन्त्रालयमा मन्त्री छनौटका लागि सोमबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि 7 जना आकांक्षीको नाम केन्द्रमा पठाइएको नेकपा कर्णाली प्रदेश इन्चार्ज चन्द्र बहादुर साईले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: युरोपमा असामान्य तापक्रम र लगातार बढ्दो गर्मीका कारण जलवायु परिवर्तनको इतिहासमै चिन्ताजनक वर्षका रूपमा देखिएको छ। युरोप अन्य कुनै पनि महादेशको तुलनामा तीव्र गतिमा ताती रहेको अवस्थामा यस वर्षका तापक्रम सम्बन्धी रेकर्डले थप चिन्ता बढाएको छ। गर्मीका समयमा युरोपका केही दक्षिणी क्षेत्रमा 40 डिग्री सेल्सियस भन्दा बढी भन्दा माथि तापक्रम पुग्नु सामान्य जस्तै भइरहेको छ। तर सन् 2026 सामान्य तया तुलनात्मक रूपमा चिसो मानिने युरोपका मध्य उत्तरी र पश्चिमी क्षेत्रमा समेत पहिलो पटक 40 डिग्री सेल्सियसको सीमा पार भएको छ। न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम जनकपुर बोल्समा फर्किएका छन्। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि निम्सलाई अनुबन्ध गरेको जानकारी दिएको हो। निसमले पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। पहिलो सिजनमा 247 रन बनाएका निसमले 7 विकेट पनि लिएका थिए। जनकपुरबाट टेस्ट खेलाडीको कोटामा खेलेका उनी समर्थक माझ निकै लोकप्रिय छवि बनाएका थिए। काठमाडौँ उपत्यकामा रेडियो यन आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: घाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: साथीहरू सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
0: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98 71 88 254 र 98 456 90 042।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98 042 21 343 र 98 184 29 230।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5 98 550 7071 र 98 550 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमालेले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटोसो आजदेखि सुरु, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्रान्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि सुरु गरिने। इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध, आम्दानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्युजिल्यान्डका अलराउन्डर निसम एनपिएल टोली जनकपुरमै फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डोल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना 4 मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाउने थापाले बताउनुभयो। काङ्ग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटोसो 2026 आजदेखि सुरु भएको छ। काठमाडौँको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटोसोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटोसोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पुरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्रान्ड, 17 साना तथा मझौला व्यावसायिक ब्रान्ड र 13 दुई पाङ्रे ब्रान्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झन्डै 70 कम्पनीका साथै 10 बैङ्क, वित्तीय संस्था तथा बिमा कम्पनीहरू पनि सहभागी छन्। आजदेखि सुरु भएको नाडा अटोसो यही 14 गतेसम्म चल्नेछ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिस गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिस सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाउ सामान्य घट्यो, जापानमा घर पालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

ਹੋ ਹਮਲੇ ਹੋਏ ਦੇਖਾਉਂਦੇ ਹੋ ਹਮਲੇ ਇਸ ਤੋਂ ਕੀ ਕਰੇ ਰਾਦੇ।

0: शिक्षा चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित को पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट

0: ले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556-493-440 493-580 र 98550-26440
1: It's 1 o'clock अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। कांग्रेस आधिकारिकता विवाद र महाधिवेशन रोक्न भन्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्चले निवेदनको पेशी आगामी 11 गतेलाई तोकेको छ। सर्वोच्च अदालतले सोमबार निवेदन दर्ता गरेको थिएन। त्यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका बारेमा प्रक्रिया नमिलेपछि रेट फिर्ता लिएर गएका थिए। काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ। आज बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाएर फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगा अधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यान आकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चेरी बाबु महर्जनले जानकारी गराउनुभयो। प्रधानमन्त्रीसँग हुने भेटघाटमा पाँच पदौमा सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि सांसद आशिका तामाङले गरेको व्यवहारबारे समेत ध्यान आकर्षण गराउने फोरमले जानकारी दिएको छ। उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अगाडि बढ़ाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लामा स्थलगत अध्ययन शुरू गरिसकेको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार यसै सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिनेछ। अहिले भइरहेको अध्ययनमा अघिल्ला वर्षको तुलनामा ढुवानी, उत्पादन तथा अन्य विविध खर्चमा भएको परिवर्तनको समेत सूक्ष्म मूल्याङ्कन गरिने उहाँले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 26 वर्ष यताकै सबैभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो सो 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, मेरो 36 वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको उहाँको भनाइ छ। नयाँ सरकारले बजेटको प्रतिबद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको भनाइ उहाँको छ। अटोमोबाइल क्षेत्रमा गत आर्थिक वर्षमा 1.6 अर्बको आयात भएको तथ्याङ्क प्रस्तुत गर्दै सो आयातबाट राज्यले 81 अर्ब राजस्व संकलन गरेको भनाई अध्यक्ष श्रेष्ठको छ। नेपालमा सवारी साधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारी साधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो सो 2026 काठमाडौँको भिरकुटी मण्डपमा शुरू भएको छ। र लगातारको वर्षाले ठाउँ ठाउँमा सड़क भाँचिएर 40 दिनदेखि ठप्प चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने कोदारी सड़क आजबाट अस्थायी ट्र्याक मार्फत सञ्चालनमा आएको छ। अस्थायी ट्र्याक खुलेसँगै 1.5 महिनादेखि कोदारी क्षेत्र र चीनतर्फ रोकिएका मालवाहक कन्टेनर धमाधम तातो पानी भन्सारतर्फ भित्रिन थालेका छन्। सड़क अवरूद्ध हुँदा चीनबाट नेपालतर्फ आउने र नेपालबाट चीनतर्फ जाने माल सामानको ढुवानी प्रभावित भएको थियो। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
1: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9852512200 छ।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 9765073089, 9804746182 र 9491952525।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाउ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ, जहाँ प्रधानमन्त्री बालिन शाहलाई 11 जना सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समीक्षा बासकुटा, कृष्णहरि बुढाथोकी र अमरेश कुमार सिंहले प्रश्न सोध्दै हुनुहुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्नुहुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महर र सांसद गणेश सिंह गुन्नाले प्रश्न सोध्ने गरी नाम टिपाउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुन र परमेश कुमार हमालले पनि प्रश्न सोध्नुहुनेछ। कांग्रेस आधिकारिकता विवाद र महाधिवेशन रोक्न माग गर्दै भन्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिनुभएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्चले निवेदनको पेशी आगामी 11 गतेलाई तोकेको छ। सर्वोच्च अदालतले सोमबार निवेदन दर्ता गरेको थिएन। यसअघि शुक्रबार पनि सर्वोच्च पुग्नुभएका देउवाका बारे प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालिन शाहलाई भेटेर फोहोर व्यवस्थापनका विषयमा अवगत गराउने भएको छ। मंगलबार बसेको उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री शाहसँग जति सक्दो छिटो भेटघाटको समय मिलाई फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन लगायतमा ध्यान आकर्षण गराउने निर्णय भएको फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो। प्रधानमन्त्रीसँग हुने भेटघाटमा सिंहदरबारमा भएको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यमाथि सांसद आशिका तामाङले गरेको व्यवहारबारे पनि ध्यान आकर्षण गराउने फोरमले जानकारी दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायको मनोबल पछिल्लो 36 वर्ष यताकै सबभन्दा कमजोर बिन्दुमा पुगेको बताउनु भएको छ। 18 नाडा अटो सो 2026 को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, मेरो 36 वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु। अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको उहाँको भनाइ छ। नयाँ सरकारले बजेटको प्रतिबद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उहाँको भनाइ छ। र उखु किसानलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अगाडि बढाएको छ। यसका लागि कृषि विभागले उखु खेती धेरै हुने तराईका 11 जिल्लामा स्थलगत अध्ययन शुरू गरिसकेको छ। विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलफ्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्याङ्क जुटाइरहेको विभागले जनाएको छ। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर् त, तलाई हेरौँ।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
6: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98 52 0 28 40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-6353, 98-550-77-061 र 98-550-77-053।

चार बोल्ने धेरै खाने काम रहेन छ अरू, हे चार बोल्ने धेरै खाने काम रहेन छ अरू, हे आफ्नै थुतुनो सिलाओ न ज्यान घट्थ्यो कि बरु, हो मुख सिलाओ भात खान पाउँदैन शरीर घट्छ फुलेर आउँदैन।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि।

0: राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले काङ्ग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुङ्ग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीडित परिवारमाथि दबाव दिएर भिडियो छायाङ्कन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको सुरुवात गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 मा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अङ्कगत त्रुटि भएमा पनि सच्याउन लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानुन अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडिडिएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या आउने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आइड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस मा पाउनुहोस् एक जोडीको लागि बाली टूर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै उता श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड दिन आग्रह गर्नुभएको छ उद्योगदेखि रोजगारसम्म नाडासहित भ्रुकुटी मण्डलमा आजदेखि अटो सो शुरू भएको छ जसमा 53 गाडीका ब्रान्ड र 200 भन्दा बढी स्टल रहेका छन् मेला आउँदो 5 दिनसम्म चल्नेछ अब विदेशको खबर अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान उत्तर कोरिया क्युबा गरी 3 देश मात्र बाँकी छन् ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढाएको छ उहाँले अल कायदामा आबद्ध सङ्गठनको नेतृत्व समेत गर्नुभएको छ गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी सङ्गठनलाई आफ्नो आतंकवादी सङ्गठनहरूको सूचीबाट हटाएको थियो अब खेल खबर नेपालले एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डिएसएल नियमका आधारमा 9 विकेटले हराएको छ मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो नेपालका आसिफ शेखले 161 अर्जुन कुमारले नट आउट 61 रन बनाए आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए मलेसियाका असलम खान मलिकले विकेट लिएका छन् यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो मलेसियाका मोहम्मद स्याहदाता रमलीले 61 रन बनाएका छन् नेपालका कप्तान सन्दीप लामिछानेले 4 करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो नेपाल 2 खेलमा विजयी भएको थियो एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा सुरु हुँदैछ प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो
6: स
4: शालिनदीको शिर,
2: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841549481, वेबसाइट झुले.com.np।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: NBL Auto Loan।
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापन लगायत समसामयिक विषयमा प्रधानमन्त्री बालिन्द्र शाहसँग छलफल गर्ने निर्णय गरेको छ। फोरमको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्कालै छलफल गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जति सक्दो छिटो भेटघाटको समय मागेर उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, पालिकाको प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनका विषयमा ध्यान आकर्षण गराउने निर्णय भएको जानकारी दिनुभयो। फोरमले उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपोस्ट बीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनको वैकल्पिक मार्ग खोल्ने विषयमा पनि निर्णय गर्न आग्रह गर्ने बताउनु भएको छ। फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको जनाएको छ। भक्तपुरमा तहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ। गाईजात्रा पर्वलाई लक्षित गरी भक्तपुरमा बाँसको व्यापार सुरु भएको हो। गाईजात्रा तहासा बनाउन बाँसको प्रयोग गरिन्छ। व्यापारीले भक्तपुरको 5 तले मन्दिर परिसरबाट प्रतिकुटा 500 रुपियाँमा धमाधम बिक्री गरिरहेका छन्। आउँदो शनिबार भदौ 13 गते गाईजात्रा पर्व मनाइँदैछ। यो पर्वलाई लक्षित गरी 4 वटा बाँस प्रयोग गरी तयार पारिएको तहासाको मूल्य 2000 देखि 2500 रुपियाँसम्म बिक्री हुने गरेको छ। सूर्यनारायण नगरपालिका 8 आशापुरीबाट 5 तले मन्दिर परिसरमा बाँस बिक्रीका लागि ल्याउने गरिन्छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापाकी 29 वर्षीय सुषमा भण्डारी, सिन्धुलीकी 28 वर्षीय करिना देवकोटा, झापाका 27 वर्षीय साजन खनाल, दोलखाका 34 वर्षीय पेमा लामा र ओखलढुङ्गाकी 27 वर्षीय तोम कुमारी थापा रहेका छन्। सुषमाले चेक रिपब्लिक पठाइदिने भन्दै 1 जनाबाट 5,35,000, करिनाले लिथुआनिया पठाइदिने भन्दै 1 जनाबाट 2,50,000, साजनले फिनल्यान्ड पठाइदिने भन्दै 1 जनाबाट 12 लाख, पेमाले रोमानिया पठाइदिने भन्दै 1 जनाबाट 1 लाख, र तोम कुमारीले माल्टा पठाइदिने भन्दै 1 जनाबाट 1,35,000 रुपियाँ लिई सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका आपद अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। ललितपुर महानगरपालिका 2 बल्खुचोक सडकमा गैराती बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। दुर्घटनामा गोर्खाको गण्डकी गाउँपालिका 3 घर भए। काठमाडौँ बस्ने 18 वर्षीय विकास श्रेष्ठको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। र विश्वविद्यालय अनुदान आयोगले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप कलेज अफ इन्जिनियरिङ सहित रूपन्देहीका हरैया बहुमुखी क्याम्पस र परहोरा बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चित तथा तयन प्रमाण विद्यालय अनुदान आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा हिजो आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्नु खुसीको विषय मात्र नभई शैक्षिक संस्थाको उज्जवल भविष्यतर्फको महत्त्वपूर्ण सङ्केत भएको समेत बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। फोहोर व्यवस्थापनका विषयमा मेयर्स फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने, जग्गा व्यवस्थापन मुख्य चुनौती, अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने व्यवसायीको भनाई, स्वदेशी उत्पादन बढाएर रोजगारी सृजना गर्नुपर्नेमा जोड, र भक्तपुरमा तहासा बनाउन बाँसको व्यापार सुरु। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

Swadesh FM, Tirana Pithuplo, 2 MHz.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ। आज अटोमोबाइल क्षेत्रको मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताउनु भएको हो, नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नारा सफल हुनेछ। उहाँले भन्नुभयो, उहाँले जलविद्युतको धनी देश नेपालले पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतीय सवारी साधनको प्रयोगलाई जोड़ दिनु भएको छ। उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अरबौं रूपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनु भएको हो। मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटोमोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राख्नु भएको छ। जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका 3 सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ। पार्टी महासचिव डाक्टर सुरेन्द्र कुमार झाले, सांसदहरू सन्तोष कुमार पाण्डेय, हेमा बेलवासे केसी र भण्डारी लाल अहिरलाई पुनः स्पष्टीकरण पेश गर्न भन्नुभएको हो। अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णय

विपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकाले सात दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र मार्फत भनिएको छ। यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नको चित्त बुझ्दो र सन्तोषजनक जवाब प्राप्त नभएको जसपाको ठहर छ। नयाँ बानेश्वर चोकमा ड्यूटीमा खटिएको प्रहरीमाथि आत्पात भएको छ। ड्यूटीमा खटिएका महिला तथा पुरूष प्रहरीमाथि नै आक्रमण भएको हो। आक्रमण गर्ने जुम्ला घर भएका 27 वर्षीय राज कठायत नाम गरेका युवकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान शुरू गरिएको छ। सड़क सचेतना जगाउँदै जथाभावीबाट बाटो काट्नेलाई आकाशे पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको थियो। सोक्रममा कठायतले उल्टै ट्राफिक प्रहरीमाथि हातपात गरेको एसपी सुवेदीले बताउनुभयो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पोखरा दुवै नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स राजदूत अब्दुल बिन साइद मुबारक जरवान अल शाम्सीबीच छलफल भएको छ। पोखराबाट दुवै नियमित उडान भर्न सके पोखरा गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो भन्ने बताइएको छ। पोखराका व्यवसायीले राजदूतसँग पोखरालाई दुवै जस्तो अन्तर्राष्ट्रिय सञ्जालमा जोडिनु ऐतिहासिक हुने भन्दै सहयोगका लागि अनुरोध गरेका छन्। र आज शेयर बजार परिसूचक नेप्से 5.30 अंकले घटेको छ। अघिल्लो दिन 19.13 अंकले घटेको बजार साताको दोस्रो कारोबार दिन घटेरै बन्द भयो। आजको कारोबार पछि नेप्से परिसूचक 2594 अंकमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम पनि बढेको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर् त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घन्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर। फोन 98042-21343 र 98184-29230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
0: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो।
1: वयस्क नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
2: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्युटीमा खटाइयो, ट्राफिक नियम उल्लङ्घनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दाबी।
1: र श्रीलङ्काका स्पिनर प्रभात जय सूर्य आइसिसीको कार्यवाहीमा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: 360 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेक कामदार अर्थात् आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ्दो आउटसोर्सिङ अर्थात् नियमित क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। रासोपाकी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अध्यक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनु भयो। बैठकमा सहभागी धेरै सो सांसदहरूले आउटसोर्सिङ अर्थात् नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
5: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढिरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्न नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नपिन्ने स्पष्ट पारेको छ।
4: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा 3 वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुङ्ग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीडित परिवारमाथि दबाब दिएर भिडियो छायाङ्कन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीडालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
5: नेपाली कांग्रेसको 15 महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात् पर्सीका लागि पेशी तोकिएको छ। देउवा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुङ्गो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउबा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि त्यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुङ्गो नलाग्दासम्म दीर्घकालीन महत्त्वका निर्णय तथा महाधिवेशन जस्तो महत्त्वपूर्ण राजनीतिक प्रक्रिया अघि बढाउन नहुने उनीहरूको भनाइ छ। यसअघि देउबा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानुनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढक्याइरहँदा काङ्ग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै 15 महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढेको छ।
4: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 2081 सालसम्मको अवधिमा 3,71,84,551 रुपियाँ गैर कानुनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
5: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाडी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन, रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिगुडी मण्डलमा आजदेखि सुरु भएको 18 नाडा अटो सो 2026 उद्घाटन समारोहमा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढाउन सके गाडी र पाठपूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाइ छ। अहिलेसम्म नेपालमा 63,000 बढी विद्युतीय गाडी नेपाल भित्रिसकेका छन्। झन्डै 2,000 चार्जिङ स्टेसनको सञ्जाल तयार छ। तर विद्युतीय गाडीको बढ्दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औँल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाडीका गरी 53 ब्रान्ड सहभागी छन्। 200 बढी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, बैङ्क तथा बिमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि सुरु भएको प्रदर्शनी आउँदो भदौ 14 गतेसम्म सञ्चालन हुनेछ।
4: काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातापानी गाउँपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्ती आएका 27 राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक धानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशी पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: एनबिएल अटो लोन। अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण, 15 औं महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात् जेईको संक्रमण तीव्र रूपमा बढ्दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ्न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90% भन्दा बढी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुस यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरू मध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा, मोरङ लगायतका तराईका जिल्लाहरूमा, विशेष गरी कोशी प्रदेश बाढी प्रभावित भएका प्रदेशमा बढी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
12: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ, त्यही खोप वयस्कलाई पनि दिने मिल्ने खालको खोप हो।
10: कुन कुन जिल्लामा कुन उमेर समूहकालाई दिन लागेको हो?
12: गत सालदेखिकै कुरा गरौँ, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौँ। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथिलाई यो राष्ट्रिय सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब करिब 1,14,000लाई हामीले खोप लगाएका थियौँ। चितवनको माडी त्यसै गरी नै 35 वर्षभन्दा माथिको सबैले लगायौँ र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौँ। जहाँ बढी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौँ। यसपालि हामीले 9 वटा जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 वटा जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढी आइरहेको छ, झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 वटा जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
10: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 वटा जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
12: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटेन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 महिनामा काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 हप्तामा अलिअलि उसले लड्न थाल्छ। त्यो मेच्योरिटी चाहिँ 1 महिनामा हुन्छ। त्यही भएर 2 हप्तादेखि 1 महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
10: कस्तोले चाहिँ खोप लिन मिल्दैन?
12: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनुको लागि सिफारिस गर्दैनौँ। गर्भको बच्चालाई असर गर्न सक्छ, उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ उहाँहरूलाई अहिले खोप लाउनुको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने औषधिहरू खाइराख्नु भएको छ उहाँहरूलाई यो खोप नलगाउनुको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठुलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउन भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ, ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउन मिल्यो।
10: पर्याप्त खोप छ कि छैन यतिखेर?
12: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 महिनाको उमेरमा दिइरहेका छौँ। 12 महिनाको उमेरमा दिनको लागि 1 वर्षको लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
10: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौ भन्ने केही छ प्रक्षेपण?
12: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाईबाट बच्ने हो डेङ्गी होस् अथवा जापानी इन्सेफ्लाइटिस होस् होइन हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
4: मुख्यमन्त्री स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरुद्ध कुदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। डाकलाङ सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कुदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सडकमा गाडी गुड्न थालेका छन्। सडक खुलाउन टिप्पर र ठुला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिसे लिपिङ बस पार्कसम्म गाडी आवाजात गर्ने व्यवस्था बनेको छ। सडक डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सडकलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सके लगतै चिन्साको सीमा क्षेत्रमा आवाज जावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
5: आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण बिहानसम्म देशका धेरैजसो भूभागमा मौसम बदलिरहने र विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढिरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा घिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
4: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै बिदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले बिदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिस गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पूर्ण सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
5: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 सांसदलाई कारवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासी र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कारवाहीको तयारी भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले 4 प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कारवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित 4 सांसदलाई पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
5: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपा भित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। 6 सांसदले मुख्यमन्त्री मंगलबहादुर साई विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम नै हुन सकेन। यसअघि एमालेसँग भागभण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
4: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परिसरमा ल्याएको छ। विभागले आजदेखि यसको सुरुवात गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अङ्कगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनु पर्ने बाध्यता थियो।
5: शेयर बजार लगातार 3 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अङ्कले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैङ्क र निर्जीवन बिमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड यता सेयर 4.10 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नलप्रासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगत तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया सहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाइट ट्राफिक ड्युटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले सञ्चालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेसन सेन्टरका प्रमुख काउ हुईका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाडी र ट्राफिक सङ्केतको उल्लङ्घन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ। यी रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हङजुङमा 15 रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाडी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मद्दत गरेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले श्रीलङ्काका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आइसिसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलङ्काको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउन्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आइसिसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अङ्क दिएको छ। यससँगै जयसूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि आइसिसीले भारतका ब्याटर एजेसबी जयसवाल र श्रीलङ्काका तीव्र गतिका बलर असिता फर्नान्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नान्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाडी बीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाडी अघि बढ्दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलङ्काले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृङ्खलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग। नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
4: 15 महाधिवेशन रोक्न माग गर्दै काङ्ग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता। पर्सि बिहिबारका लागि पेशी तोकियो।
5: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तयारी। प्रकोपका रूपमा फैलिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
4: चीनमा रोबोकप लाई ट्राफिक ड्युटीमा खटाइयो। ट्राफिक नियम उल्लङ्घनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
5: र श्रीलङ्काका स्पिनर प्रभात जयसूर्य आइसिसीको कार्यवाहीमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनर बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
3: स्वदेश FM 93.2 MHz। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनवाई हुने श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक छनौटका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल। कृष्ण जन्माष्टमीको अवसरमा माडीमा महिला तथा पुरुष 7A साइड फुटबल प्रतियोगिता सञ्चालन हुने। चितवनमा कर छुटपछि राजस्व संकलनमा 28 करोड वृद्धि। बागमतीमा एमाले नेकपा र राप्रपा बीच सत्ता सहकारीको सहमति। सरकारी सिस्टम फिर्ता यातायातमा बिजोग। लाइसेन्सको फर्म तथा भर्न तथा नवीकरणमा शास्ति। र सरकारद्वारा बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक विदा। मुद्दा हारेको झुकमा एक व्यक्तिले सर्वोच्चको भवनबाट हाम फाल्ने प्रयास। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण योजना रिउखोला बनकट्टा देउराली नयाँ पुल ध्रुवघाट जगतपुर सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन EIA प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनवाई हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त सडक खण्ड 7.813 किलोमिटर लामो हुने प्रस्ताव गरिएको छ। सडकको फर्मेसन चौडाई 12 मिटर, गाडी गुड्ने चौडाई 7 मिटर तथा दुवैतर्फ 2.5 देखि 2.5 मिटर सोल्जर चौडाई रहने र सडकको डिजाइन गति प्रति घण्टा 40 किलोमिटर तोक्ने प्रस्ताव रहेको छ। यही अध्ययनका क्रममा योजना कार्यान्वयन हुँदा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे स्थानीयवासीको राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सुनवाई आयोजना गरिएको हो। आयोजनाले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, भरतपुर महानगरपालिका 23 र 24 तथा माडी नगरपालिका 1 र 2 क्षेत्रमा प्रभाव पार्ने जनाइएको छ। सार्वजनिक सुनवाई 2083 भदौ 14 गते बिहान 9 बजे केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालय जगतपुर चितवनमा हुने। हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ। निर्देशनालयले सम्बन्धित क्षेत्रका स्थानीयवासी, सरकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आयोजना सम्बन्धी आफ्ना राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। माडी नगरपालिका 9 भालुखोला स्थित श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक छनौटका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल भएका छन्। सोमबार सम्पन्न पुनः शिक्षक छनौट परीक्षाको नतिजा अनुसार महत्त्व सफल भएका हुन्। विद्यालयको चुनाव सूचनामा सफल उम्मेद्वारलाई नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र विद्यालयमा सम्पर्क गर्न भनिएको छ। तर विद्यालयमा लामो समयदेखि पठन पाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै महत्त्वले 7 दिनको समयसीमा नपर्खी मंगलबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। माडी नगरपालिका 2 जीवनपुरका स्थायी बासिन्दा महत्त्वले आफू विद्यार्थीको पढ़ाईलाई प्राथमिकता दिँदै विद्यालयतर्फ लागेको बताएका हुन्। यसअघि प्रक्रियागत तथा प्राविधिक त्रुटिका कारण पहिलो पटक सञ्चालन गरिएको शिक्षक छनौट परीक्षा रद्द गरिएको थियो। उत्तर पुस्तिका कोडिङका क्रममा त्रुटि देखिएपछि परीक्षा प्रक्रिया प्रभावित भएको भन्दै माडी नगरपालिकाले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। पुनः परीक्षा निष्पक्ष रूपमा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयोजक तोकिएको थियो। समितिमा 2 जना विषय विज्ञ, विद्यालयका प्रधान अध्यापक तथा स्थानीय सरकारका कर्मचारी सहभागी थिए। परीक्षाको अनुगमनका लागि माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी डाक्टर सन्तोष छेत्री खटिनु भएको थियो। परीक्षामा सफल भएपछि महत्त्वले आफू विरुद्ध भएको अन्यायका विषयमा न्याय र सुशासनका लागि आवाज उठाएको थारू कल्याणकारी डी सभास माडीप्रति आभार व्यक्त गरेका छन्। कमजोरी गर्ने निकायले आफ्नो कमजोरी स्वीकार गरिसकेको भन्दै उनले त्यसलाई सम्मान गर्नुपर्ने बताएका छन्। महत्त्वले अब आफू आफ्नै क्षमतामाथि विश्वास गर्दै व्यक्तिगत तथा पेसागत जीवन अगाडि बढाउन चाहेको उल्लेख गर्दै शिक्षक छनौट प्रक्रियालाई लिएर थप आन्दोलन विरोधका कार्यक्रम नगर्न सम्बन्धित व्यक्ति तथा संस्थाहरूसँग आग्रह गरेका छन्। माडीको यो पवित्र, शान्त र सहिष्णु भूमिमा मेरो कारण थप सामाजिक अन्यल नहोस् भन्ने कामना छ। महत्त्वले जारी गरेको वक्तव्यमा भनिएको छ, पुनः परीक्षा सम्पन्न भई योग्य उम्मेद्वार छनौट भएसँगै जनजागृति आधारभूत विद्यालयमा लामो समयदेखि प्रभावित पठन पाठन नियमित हुने, माडी नगरपालिकामा देखिएको गतिरोध अन्त्य हुने अवस्था बनेको छ।
कृष्ण जन्माष्टमीको अवसरमा चितवनको माडीमा महिला तथा पुरुष 7S फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जनकल्याण तमु समाज माडी छ कल्याणपुरको आयोजनामा हुने प्रतियोगिता जनकल्याण स्कूलको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन भदौ 13 गते बिहान 11 बजे गर्ने आयोजकले जनाएको छ। पुरुष तथा महिला दुवै विधाका विजेता टिमले नगद 50,000 रुपियाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई 25,000 रुपियाँ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीलाई 2,500 रुपियाँ, उत्कृष्ट गोलरक्षकलाई 2,000 रुपियाँ तथा सर्वाधिक गोलकर्तालाई 2,000 रुपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई 500 रुपियाँ र मेडल प्रदान गरिने आयोजकले बताएको हो। सरकारले आर्थिक ऐन 2083 जारी गरेपछि हालसम्म चितवन जिल्लामा 2,906 फर्मले छुट सुविधा लिएका छन्। आयकर मूल्य अभिवृद्धि कर र अन्त शुल्कको हालसम्म रहेको बक्यौता मध्ये बक्यौता र थप 1% कर बुझाएमा बाँकी ब्याज र जरिवाना विलम्ब शुल्क मिना हुने व्यवस्था ऐनले गरेको हो। ऐन जारी भएसँगै बक्यौता भुक्तान गर्ने क्रम शुरू भएसँगै राजस्व समेत बढेको छ। लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसकी व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरूलाई एकपटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले बताउनुभयो। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने भएको छ। यसका लागि जिल्ला समन्वय समिति चितवनको नवौं जिल्ला सभाले साबिक जिल्ला विकास समितिको नाममा रहेको किता नम्बर 1959 जग्गामध्ये 1 बिघा 16 कट्ठा 14 धुर जग्गा शहीद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो। महानगरपालिकाका कार्यभाग प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिक कालदेखि देशका लागि योगदान गरेका शहीदहरूको सम्मान र सम्झनामा व्यवस्थित शहीद मैदान निर्माण हुन लागिएको जानकारी दिनुभयो। बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच छबुधे समझदारी भएको हो। मंगलबार भएको समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढाउने सहमति भएको छ। यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। सार्वजनिक सेवा प्रवाहमा प्रविधि मैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गल्पासो बन्छ भन्ने एउटा टटकारो नमुना बनेको छ। यातायात व्यवस्था विभागको नयाँ ईडीएल प्रणाली साउने गतेदेखि लागू गरिएको नयाँ अनलाइन प्रणालीका कारण देशभरका यातायात कार्यालयहरूमा सेवाग्राहीको बिचल्ली भएको छ भने कर्मचारीहरू निरै बनेका छन्। नयाँ भनिएको यो प्रणालीले सेवा सुलभ बनाउनुको साटो उल्टे जनतालाई शास्ति थपेको छ, जसका पछाडि बालेन र नेतृत्वको सरकार र मन्त्रालयले गरेका भेन्डर परिवर्तन मुख्य कारक देखिएको छ। बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। अदालतमा नियुक्ति सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा संसदमा विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने भन्दै काङ्ग्रेसले यस्तो निर्णय गरेको हो। जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी प्रदेशका 3 जना प्रदेशसभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष खड्का पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलबासे र बाँकेका भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार हाम फाल्ने प्रयास गरेका छन्। यद्यपि ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ। ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगे सम्बन्धी मुद्दा हारेका थिए। अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरेको थियो। त्यसपछि सर्वोच्चले आफूलाई हराएको भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको 5 तल्लामा पुगेका थिए। उनलाई उद्धार गरेर मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। सत्ता र शक्ति संघर्षका कारण राप्रपा केन्द्रको निर्णय विरूद्धमा प्रदेश समिति उभिएको हो। पार्टीको केन्द्रीय नेतृत्वले बागमती प्रदेशका 3 जना सांसदलाई पदमुक्त गर्न निर्देशन सभा सचिवालयमा पठाएको पत्रको विरूद्धमा बागमती प्रदेश कार्य समिति नै उभिएको हो। काठमाडौँको फोहोर व्यवस्थापनको समस्या यति बेला धेरै फेरि एकपटक सतहमा पुगेको छ। गत शुक्रबार
पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा काठमाडौँका मेयरहरू र धादिङकी सांसद आशिका तामाङ बीचको भनावनपछि शुरू भएको विवाद अहिले 15 दिन अल्टिमेटमको अवस्थामा छ, जसले मेयर्स फोरममा हलचल उत्पन्न गराएको छ। सोही सन्दर्भमा मंगलबार काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको थियो। उक्त बैठकले फोहोर व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति बुढाबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। देउवाको वारिस भएर काँग्रेस नेता दीपक खड्का र खड्काको वारिस भएर अधिवक्ता श्रवण कुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेश गरेका थिए। नरेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने सम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद सचिवालयमा पठाउनु भएको छ। स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनु परेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद सचिवालयलाई स्वास्थ्य प्रतिवेदन सहितको पत्र पठाएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। र सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनवाई हुने श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक छनौटका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल। कृष्ण जन्माष्टमीको अवसरमा माडीमा महिला तथा पुरुष 7A साइड फुटबल प्रतियोगिता सञ्चालन हुने। चितवनमा कर छुटपछि राजस्व संकलनमा 28 करोडले वृद्धि। बागमतीमा एमाले नेकपा र राप्रपा बीच सत्ता सहकारीको सहमति। सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग। लाइसेन्सको फर्म तथा नवीकरणमा शास्ति। सरकारद्वारा बुधबार मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा। मुद्दा हारेको चुकमा एक व्यक्तिले सर्वोच्चको भवनबाट हाम फाल्ने प्रयास। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14##7# गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा र यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानुनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यान आकर्षण गराउनु भएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको

0: एशिया पैसिफिक इंस्टीट्यूट फर ब्रॉडकास्टिंग डेवलपमेंट एआईबीडी को 24 सम्मेलन संबोधन करते संचार मंत्री डॉक्टर तिमल सिन्हा कृत्रिम बौद्धिकता एआई डिजिटल प्लेटफॉर्म र नया प्रविधि आत्मसात करते सत्य तथ्य सहित विश्वसनीय समाचार में जोड़ दिनुभयो। वहां संचार प्रविधि परिवर्तन भएपनि नागरिक को सूचना पाउने अधिकार प्रेस स्वतंत्रता र अभिव्यक्ति स्वतंत्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धांत परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारणले व्यवसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारी समेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। एसिया प्रशान्त क्षेत्र युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका संचारकर्मी नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेत नारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज कंग्रेसको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। कंग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16-19 काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। विराटनगर सहित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। कोशी अस्पतालको अहिलेको संरचना साँगुरो हुँदा सेवा दिन असहज भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो। विराटनगरबाट संवाददाता कुमार अधिकारीको रिपोर्ट।
1: सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण विराटनगरले 2,46,00,00,000 रुपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,000 रुपियाँको लागतमा 259 बेडको आईसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याथ थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनीले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
2: सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गति भएको छ। यसमा एक पटक म्याथ थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%। निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेको छौँ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेको छौँ।
1: मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुनिल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनु भयो।
3: एग्रिमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्ष पछि हामीले साइटमा पिकअप बढायौँ र अहिले हामीले लगभग 240 मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबहाल झाको भनाइ छ।
4: सेवा एकदम सकस भइरहेको अवस्था छ। दुईटा भवन निर्माण अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो, न्युरो, नेफ्रो सबैको छुट्टै भवन हुन्छ। त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
1: ओपिडीमा दैनिक 2,000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रवाह भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 का 1 जना र वडा नम्बर 6 का 2 गरी 3 पुरुषको उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 जना र अन्य स्थानमा 11 जना गरी 41 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले भूमि क्षयीकरण, मरुभूमिकरण, खडेरी तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारी, प्राविधिक सहकार्य र नवीन वित्तीय संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय मरुभूमिकरण नियन्त्रण सम्बन्धी महासन्धि अन्तर्गत मङ्गोलियामा जारी COP17 नेपालको तर्फबाट सम्बोधन गर्दै सचिव मिश्रले हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दो भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। नेपालले सन् 2030 सम्म भूमि क्षयीकरण तटस्थता LDN हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले भूमि संरक्षण, पुनस्थापना र दिगो व्यवस्थापनलाई राष्ट्रिय विकास योजनामा क्रमशः समावेश गर्दै आएको बताउनुभयो। पर्वतको मोदी गाउँपालिका 4 मा रहेको क्याङ कर्बा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवन उपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो संकलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्बा केली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 मा अध्ययनरत छात्र निरज पुन र छात्रा सजमी अगामी
6: साथीभाइहरू मिलेर काम गर्ने, बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगोरो टिप्ने कार्यहरू गर्छौ।
7: यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
5: विद्यार्थीले हालै मात्र 215 किलो न्युरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
8: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रुटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
5: 72 जना विद्यार्थी अध्ययनरत कर्बा केली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताब सँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सम्मको अवधिमा 3,71,00,000 रुपियाँ भन्दा बढी गैर कानूनी रूपमा आमदानी गरेको र सोको स्रोत समेत देखाउन नसकेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सुडीले 2046 सालदेखि 81 सालसम्म वैध आमदानी तर्फ 6 करोड भन्दा बढी रकम वैधानिक आय आर्जन गरेको र बाँकी रकमको स्रोत खुलाउन नसकेको हो भन्दै जफत गर्ने परियोजनार्थ उहाँकी पत्नी सुमित्रा देवी शाह विरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा 5 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा झापा घर भई अहिले काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने 29 वर्षीय सुषमा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहारा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय राजन खनाल रहेका प्रहरीले जनाएको छ। यस्तै दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पेमा लामा तथा ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जना भन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोपको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनस्थापित गर्ने प्रतिबद्धता जनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् 2025 को सुरुवातमा 2 महिनाको अवधिमै केन्सकोपमा भएका गिरोहका आक्रमणमा 260 भन्दा बढी मानिस मारिएका थिए। ती आक्रमणमा करिब 200 घर ध्वस्त र जलेका थिए भने करिब 3000 मानिस विस्थापित भएका थिए। राजनीतिक, आर्थिक र सुरक्षा संकटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसात्मक घटनाहरू तीव्र बनेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। अमेरिका र क्यानाडा बीचको बढ्दो व्यापार विवादले उत्तर अमेरिकाको अटोमोबाइल उद्योग र आपूर्ति श्रृङ्खलामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा शुरू भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको रहेको बताउनु भयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योग तर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1900 38 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाइ सुर्खेतले चालु आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम अन्तर्गत रुकुमका विभिन्न नगरपालिकामा फलफूल बगैंचा स्थापना गरिने आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायले जानकारी दिनुभयो। त्यस्तै कालीकोट जुम्ला मुगु हुम्ला र डोल्पामा स्याउ ओखर कागती बदाम र किवी लगायतका फलफूल खेतीलाई प्राथमिकता दिएर खेती गरिने आयोजना व्यवस्थापक रोकायले जानकारी दिनुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 5.30 अङ्कले घटेर 2600 अङ्क तल झरेको छ। अघिल्लो दिन 19.13 अङ्कले घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको हो। मंगलबारको कारोबारपछि नेप्से परिसूचक 2594 अङ्कमा कायम भएको छ। यस दिन बजारमा परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन 3.23 अर्ब कारोबार भएको बजारमा मंगलबार 4.10 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
0: अब खेल समाचार अझै बमबाट। एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई टीएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले 12 चौका र 6 प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवस्थित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहरादत रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्णाटकसँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो। अगस्त 31 बहरानसँग खेल्दै नेपालले प्रिमियर कपको सुरुवात गर्नेछ। नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले कुर्सियाको शीर्ष डिभिजन महिला फुटबल क्लब जेडएनके स्लिपमा अनुमोदन भएकी छिन्। उनले अब कुर्सियाको शीर्ष महिला फुटबल प्रतियोगिता ए डिभिजनमा खेल्ने छिन्। सीमाले एएफसी बुद्धबाट आफ्नो फुटबल यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले सङ्कटा फुटबल क्लबबाट समेत खेलेकी थिइन्।
11: अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.3 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 19.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको जोड। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
12: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
13: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
14: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
15: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
14: ग्रुप राइटर नरेश महतो, गीता महतो।
16: सम्पर्क 97625 73089 98074 46182।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
5: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
5: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 056-493-580, मोबाइल 98550-26440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख र फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो
2: तर के डियर
1: आजै गएर कहाँ बस्ने हो र
2: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
3: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
4: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
13: अहिले बेलुकीको 7:30 बजेको छ सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: कार्यवस्था परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन, विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह, अन्तर्राष्ट्रिय विज्ञहरू बीच संवाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मिडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले चाहिँ यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठुलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश, उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु, 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान सुरु, एसिसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित, आरसिफको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि संसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 संसदले प्रश्न सोध्नेछन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएर सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ, कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने यदि गर्नु परे चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाइ थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंह दरबारबाट आज दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ्दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन बारे छलफल गर्न संसदीय समितिको बैठक पर्सिका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सेनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एसिया प्रशान्त प्रसारण विकास संस्था एआईडिबीले एआईबीडीको 24 साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिन्सेनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रिम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित सञ्चारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। एआईबीडीमा महासचिव फिलोमिना प्रागोसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एसिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एसिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवरले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 भन्दा धेरै प्रसारण विज्ञ तथा सरोकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छन्। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, तनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कोइरालाले सिआइएनसँग बताउनुभयो।
6: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त
3: कृषि विभागले बाली विकास हेर्ने केन्द्र, बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टिम बनाएर विभिन्न 3-4 टिम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ। कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुट्टी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ। यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने, उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ, अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ।
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ। 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दै नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनु पर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। बागमती प्रदेश निर्वाचनलाई साझा उद्देश्य बनाउँदै 3 दल बीच 6 बुँदे समझदारी भएको हो। समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढाउने सहमति भएको छ। त्यस्तै प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दाबी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सिआइएनसँग बताउनुभयो।
6: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 स्थित बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणिक पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ।
5: साझा खबरमा अब विदेशको खबर। चीनमा हरियो बन्दागोभीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान सुरु गरिएको छ। अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोभीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान सुरु भएको हो। वातावरण सम्बन्धी एक ब्लगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए। जैविक नमुना संरक्षणमा प्रयोग हुने रङ्गहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ। अब खेल खबर। नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ। मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो। नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो। आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो। उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो। आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो।
7: संतोषी रावल। रेडियो पत्रकारिताको भविष्य कता। रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेको छ होइन, कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ।
0: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फुडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
10: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
10: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: एंसेल नेपाल के लागी
1: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं
3: अब पत्रकार महासंघमा रेडियो कर्मीहरू धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्त्वपूर्ण थियो अहिले पनि छ त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन अब गाउँ गाउँमा रेडियो सुन्ने चलन रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्त्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ यसलाई चाहिँ सस्टेन गर्नुपर्छ रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनु पर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ
4: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ रेडियोमा चाहिँ फेज आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ राम्रो काम गरिरहेछ केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि
3: मलाई चाहिँ एकदमै धेरै चिन्ता पत्रकार महासंघको अध्यक्ष भइसक्यो जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरह हुन्छु अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
4: सूचना सरकारी
3: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठुलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गऱ्यौँ जसको सफलता पनि हासिल गऱ्यौँ हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि
4: यसमा अब नेपालमा 700 बढी रेडियोहरू जसमा 380 बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुन धिपधिप छन् होइन त्यो धिपधिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अप्नाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
3: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
4: अहिले अब AIVD सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
3: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर 2-4 यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन एउटा सम्मेलन भइरहेछ रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ र एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फ्लिक्टले चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
4: अझै मरेको छैन
3: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसो हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न सञ्चार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो?
5: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
2: पहिरोबारे दस भ्रम र वास्तविकता के हो? पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम, मौसम र मौसमी विपद बारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
7: ठुलो पानी परे मात्रै पहिरो जान्छ? पहिरोको जोखिम कसरी चिन्ने? पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान्? नमस्कार, म सन्तोष गन्धर्व। कहिलेकाहीँ हल्का वर्षाले पनि ठुलो पहिरो निम्त्याउने गर्दछ। बर्खामा मात्रै पहिरो जान्छ भन्ने भ्रममा रहँदा कतिपय समयमा हिउँदोमा पनि ठुलो जनधनको क्षति भएका छन्। यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन्? के पहिरो बर्खामा मात्रै जान्छ? आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिलसिना शर्मासँग कुराकानी गरेका छौँ।
4: समाजमा रहेको चलन विश्वास भनौँ न एक किसिमको छ, मान्यता छ, यो चाहिँ सही हो कि गलत हो त के हो त? सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ। मेरो पहिलो प्रश्न, यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने। पहिलो प्रश्न, पहिरो बर्खा याममा मात्रै जान्छ?
5: गलत गलत। जुनसुकै यो चाहिँ अघि पनि मैले भने पहिरोका प्रकार हुन्छन्, सधैँ पानीले मात्रै यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
4: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोक्नु पर्छ?
5: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
4: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
5: गलत, जान सक्छ,
4: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ। प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
5: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुनसक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कङ्क्रिटको पर्खाल हुनसक्छ, पर्खाल चाहिँ ले काम गर्छ।
4: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढी हुन्छ?
5: सही, किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
4: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
5: गलत, यसका विभिन्न कारणहरू हुनसक्छन्, तर दुईटै पाटो रहन्छ। पानी कहिले कस्तो हुन्छ भने, एक लाइनमा भन्नु अलि अप्ठ्यारो, मैले लामै भने, कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
4: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
5: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुनसक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
4: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
5: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ। घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
4: छन्,
5: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्ने चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
4: प्रश्न नम्बर नौ, भिरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
5: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो जो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
8: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
5: गलत, यो हरेक नागरिकको हो,
8: सबैलाई
5: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
8: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छन्?
5: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त, होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन्, होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो डिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुनसक्छ भन्ने सङ्केतहरू गर्छन्। ढल्केका रुखहरू हुनसक्छन्, चिरा दरारहरू देखिनु, होइन, त्यही कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गऱ्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पुरा

0: निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछु। नमस्कार।
1: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल, स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउनै पर्ने भन्दै संसद सचिवालयमा पत्र पुगेको छ। दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन रहेको छ। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाले आग्रह गर्नुभएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूबीच संवाद हुँदा फाइदा पुग्ने विश्वास गरिएको छ। पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूची सार्वजनिक भएको छ। दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश छ। र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोग भएको आरोप भएको छ, अनुसन्धान शुरू गरिएको छ। एसिसी प्रिमियर कप अघि नेपालको मलेसियामाथि शानदार जित हासिल गरेको छ। आसिफको 161 रन रहेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: तर स्वच्छ पानी स्वस्थ जीवनको आधार, हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: संचार थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि प्रतिनिधि सभाको बैठकमा पहिलो पटक सांसदले सोधेका प्रश्नको जवाब दिनुहुने भएको छ। संसदको नियमावली अनुसार प्रधानमन्त्री शाहलाई 11 सांसदले प्रश्न सोध्ने भएका छन्। संसद सचिवालयका अनुसार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अमरेश कुमार सिंह, समीक्षा बास्कोटा र कृष्ण हरि बुढाथोकीले प्रश्न सोध्न नाम टिपाउनु भएको छ। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङ, नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महर र सांसद गणेश सिंह ठगुन्ना र नेकपाका तर्फबाट सांसद वर्षमान पुन र परमेश कुमार हमालले प्रश्न सोध्नुहुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओली र श्रम संस्कृति पार्टीका संसदीय दलका नेता अर्क साम्पाङले पनि प्रश्न गर्ने तयारी गर्नुभएको छ। सांसदहरूले प्रश्न सोध्न चाहेको प्रश्न संसद सचिवालयमा दर्ता गराइसकेका छन्। यसअघि भदौ 1 गतेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरका लागि प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ। करिब 3 महिना अघि गत जेठ 17 प्रधानमन्त्री शाह आकस्मिक रूपमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर केही सांसदको प्रश्नको जवाब दिनुभएको थियो। त्यसक्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि हालसम्म विपक्षी दलले त्यसको जवाब खोज्दै सदन अवरोध गर्दै आएका छन्। आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि विशेष कारणवश भन्दै स्थगित गरियो। दिउँसो 1 बजे तय भएको बैठक सभामुख अर्यालको स्वास्थ्यमा समस्या देखिएको र पारिवारिक समस्याका कारण स्थगित भएको बुझिएको छ। अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सो बैठकमा उपस्थित हुने जानकारी प्रधानमन्त्री शाहले संसद सचिवालयलाई गराइसक्नु भएको छ। साथै उहाँले कालो चस्मा लगाउने कारण खुलाएर पत्र नै पठाउनु भएको छ। सभामुखको निर्देशन अनुसार अस्पतालको रिपोर्ट समेत पेश गरी कालो चस्मा लगाउनु बाध्यता भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ।
4: राष्ट्रिय सभाको आजको बैठक भने केही समय बसेर एक साताका लागि स्थगित गरिएको छ। बिहान 10:15 सुरु बैठकमा समसामयिक विषयमा सदस्यले सरकारको ध्यानाकर्षण गराएका हुन्। आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक विषयमा

0: सरकारको ध्यानकर्षण गराएका थिए। सदस्य जगत तिमल सिन्हाले 21 दूतावासमा राजदूत नफुदा समस्या भएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो। सदस्य धर्मेन्द्र पासवानले रौतहटको लाल बकैया नदी नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। अर्का सदस्य खम्बबहादुर खातीले बाजुरा जिल्लामा स्वास्थ्य कर्मी पठाउन सरकारसँग माग गर्नुभयो। सदस्य गीतादेव कोटाले बालिकामाथि हुने बलात्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिनुपर्नेमा जोड़ दिनुभयो।
1: नेकपा एमालेले गठन गरेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वको कार्यदलका सदस्य सचिव एवं महासचिव शंकर पोखरेलले सातवटै प्रदेश कमिटिको सुझाव लिएर तयार पारेको 65 पेज लामो प्रतिवेदन विभिन्न संचार माध्यम मार्फत सार्वजनिक भएको हो। सो प्रतिवेदनमा फागुन 19 गते भएको प्रतिनिधि सभाको चुनाव हार्नुको 6 कारण उल्लेख छ, जसको प्रमुख कारण जेएनजी आन्दोलनपछि पनि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछाड्नु भनिएको छ। ओलीकै नेतृत्व र नीतिको कारण चुनावमा सर्वनाश हार भएको निष्कर्ष निकाल्दै पार्टी पुनर्गठनको माग गरिएको छ। ओली सरकारकै विरुद्धमा भएको जेएनजी आन्दोलनपछि पनि उहाँलाई नै भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु गल्ती भयो प्रतिवेदनमा लेखिएको छ। त्यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयका कारण पार्टी पंक्ति विभाजित हुँदा पनि चुनावमा असर परेको स्वीकार गरिएको छ। पार्टीको महाधिवेशनमा महासचिव पोखरेल सहितका नेताहरूले भण्डारीलाई पार्टी सदस्यता नदिने ओलीको निर्णयको बचाउ गर्दै आएका थिए। अहिले सोही निर्णय गलत साबित गरेर पोखरेल नेतृत्व हत्याउने उद्देश्यमा देखेपछि ओली छक्क पर्नु भएको छ। महासचिवको प्रतिवेदन पढेपछि अध्यक्ष ओलीले भदौ 25, 26 र 27 गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन निर्देशन दिनुभएको छ। ओलीले एकै पटक बहुमत देखाएर आफूलाई बलियो देखाउन खोजेपछि महासचिव पोखरेलले पहिले कार्यदल र सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ। साथै ओलीले उक्त प्रतिवेदन पुनरेखन गर्न उपाध्यक्ष बादललाई निर्देशन दिनुभएको छ।
0: कार्यदलले भू राजनीतिक चलखेल र सामाजिक सञ्जालको अल्गोरिदमलाई पनि एमाले पराजयको कारण मानेको छ। चुनावकै बेला सामाजिक सञ्जालमा प्रतिस्पर्धी शक्ति आक्रमक हुनु र एमाले रक्षात्मक हुनुको परिणाम पनि ठूलो नतिजासँग जोड़िएको छ। विशेष गरी जेएनजी आन्दोलनका क्रममा देखिएका केही संस्थाहरूको नामै उल्लेख गरेर प्रतिवेदन तयार पारिएको छ। त्यसअघि कांग्रेससँग गरिएको सहकार्य संविधान संशोधनका निम्ति नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने स्थापित हुँदा जनता अझ असन्तुष्ट बन्न पुगेको प्रतिवेदनमा लेखिएको छ। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनले चुनावी नतिजा बिग्रनुको अन्तिम कारण भने पार्टीभित्रकै समस्यालाई मानेको छ। उम्मेद्वार चयन गुटबन्दी र अराजकताका कारणले एमाले पराजित हुनु परेको उहाँको निष्कर्ष छ। निर्वाचनको मौन अवधिमा प्रशासित बीबीसीले डकुमेन्ट्रीलाई पनि एमाले हार्नुको कारण मानिएको छ। खर्चका कारणले इमान्दार कार्यकर्ता राजनीतिबाटै पाखा लाग्ने र निराश हुने प्रवृत्तिले पनि चुनावी पराजयको कारण मानिएको छ। निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कार्यवाही नहुँदा संगठनात्मक अराजकता र जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हुर्कियो प्रतिवेदनमा लेखिएको छ। एमाले नेतृत्वकै सरकारले पनि पार्टीका नीति र कार्यक्रमलाई जोड़ दिन नसक्नुलाई चुनाव हार्नुको अर्को कारण भनिएको छ। कार्यदलले पार्टीमा यसअघि खारेज गरेको 70 वर्ष उमेरहत र 2 कार्यकालको सीमा पुनर्स्थापना हुनुपर्ने र गर्नुपर्ने र निर्वाचनका उम्मेद्वार प्राइमरी चुनावबाट छान्नुपर्ने प्रस्ताव पनि गरेको छ। यसअघि ओलीले उक्त व्यवस्था बहुमतको बलमा जबरजस्ती हटाएर नेतृत्वमा ह्याट्रिक गर्नुभएको थियो। 2 कार्यकालको प्रावधानले पार्टीमा नेतृत्व विकास र हस्तान्तरणलाई सहज बनाउने मात्र होइन पार्टीमा गतिशीलता ल्याउन र नयाँ पुस्तालाई पार्टीमा जोड्न समेत सहयोग पुग्ने बुझाइ कार्यकर्ताको रहेको प्रतिवेदनमा उल्लेख छ। अवसरको न्यायोचित वितरण नभएका कारण पार्टीमा कार्यकर्ताको समर्पण र क्रियाशीलता कम भएको उल्लेख गरिएको छ।
1: नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा र खड्का समूहको वारिस भएर अधिवक्ता श्रवण कुमार देवले निवेदन दर्ता गराउनु भएको हो। निवेदनमाथि पर्चेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले कंग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निशा दिएपछि कंग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ। सर्वोच्चले सुरुदेखि नै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया तत्काल रोक्न सर्वोच्चमा हिजो निवेदन पेश गरेको थियो। अब पुनरावलोकनको मुद्दाको टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गर्दै देउबा समूहले निवेदन दिएको हो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन

0: ढुकढुक होइन ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिनुभएको छ। कांग्रेसले उच्च अदालतमा हालेको रिट उपर हिजो कारण देखाउ आदेश आएको थियो, जसका कारण हिजोदेखि पटक पटक सारिएको प्रदेशसभा बैठक आज बेलुकी बसेको थियो। साथै रिट निवेदक पक्ष र सरकार पक्षलाई अदालतले भदौ 10 गते छलफलका लागि बोलाएको छ। सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागेको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो। कांग्रेसका प्रमुख सचेतकले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 जना सांसदलाई व्हिप जारी गर्नुभएको थियो। आजको बैठक मार्फत मुख्यमन्त्री थापाले विश्वासको मत पाएको सभामुख अप्सरा चापागाईले घोषणा गर्नुभएको हो। उहाँका अनुसार विश्वासको मतको पक्षमा 57 र विपक्षमा 0 मत परेको छ। 104 सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन 53 जना सांसदको समर्थन आवश्यक पर्छ। थापालाई नेपाली कम्युनिष्ट पार्टी नेकपाका 26 र नेकपा एमालेका 25 उपसभामुख सहित र राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्। राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज वज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिनुभएको हो। सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो। सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापा सहित मन्त्री बनेका 3 जनालाई राप्रपा केन्द्रले कार्यवाही समेत गरेको छ। उनीहरू 4 जनालाई पदमुक्त गर्न राप्रपाले हिजो प्रदेशसभा सचिवालयलाई पत्रचार समेत गरेको थियो। राप्रपाका 12 जना सांसद मध्ये 7 जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहनु भएको छ। राप्रपाका बाँकी 5 जना बैठक सदस्य बैठकमै उपस्थित हुनु भएन। यसै गरी विपक्षी दल नेपाल मजदूर किसान पार्टी नेम्किपाका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख गरिएको छ। मुख्यमन्त्री थापा गत भदौ 4 एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: बागमती प्रदेशमा भागबण्डा मिलाउन 3 दलबीच 6 बुँदे सहमति भएको छ। एमाले, नेकपा र राप्रपा बीच सरकार सञ्चालनबारे सहमति भएको सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडा, नेकपाका दलका नेता शालिकराम जमरकटेल र राप्रपा दलका नेता उद्धव थापाले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा दलीय हैसियतको आधारमा साबिक 8 मन्त्रालय नबढाउने गरी भागभण्डा गर्ने, सभामुख नेकपाबाट निर्वाचित गरिने उल्लेख छ। सरकार सञ्चालन बारे 7 दिनभित्र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने, नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गर्ने, मन्त्री परिषदको मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपाको तर्फबाट रहने उल्लेख छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दिपेन्द्र पुन सिजलराई स्वास्थ्य तथा वर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ। केन्द्रमा भएको सहमति अनुसार एमालेका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना 3 मन्त्रीको नाम सिफारिश गरेको थियो। सोही सिफारिशका आधारमा मुख्यमन्त्री आचार्यले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त 3 मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएको छ। अब लुम्बिनीमा मुख्यमन्त्री सहित 9 मन्त्री रहेका छन्।
3: जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 जना प्रदेशसभा सदस्यसँग फेरि स्पष्टीकरण सोधेको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासे र बाँकेका भण्डारीलाल अहिरसँग 24 घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो। केन्द्रीय कार्यालयबाट आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्रमा सांसदहरूलाई स्पष्टीकरण सोधिएको हो। पार्टीले भदौ 1 गते पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न भनेको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 दिने स्पष्टीकरण सोधिएको थियो। तोकिएको समयभित्र पुनः स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुद्ध नभएमा पार्टी विधान र प्रचलित कानून निर्णय बमोजिम आवश्यक अनुशासनात्मक कार्यवाहीको प्रक्रिया अघि बढाइने चेतावनी पत्रमा भनिएको छ।
4: महिला प्रहरीलाई गाली गलौज र हातपात गर्ने युवकलाई 5 दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ। काठमाडौँको नयाँ बानेश्वरमा आज बिहान आकाशी पुलबाट बाटो काट्न आग्रह गर्दा पैदल यात्री राज कठायतले गाली गलौज गरेका थिए। वाद विवाद बढ़दै जाँदा उनले महिला प्रहरीमाथि हातपात गरेका थिए। त्यतिखेरै प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले 5 दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभयो। प्रहरीका अनुसार कठायत विरूद्ध 2 कसुरमा अनुसन्धान भइरहेको छ। राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको एसपी थापाले बताउनुभयो।
3: सरकारले गठन गरेको वीरगंज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सीडी श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको हो। त्यस अवसरमा कारखाना भवन सहितका भौतिक संरचना, मेसिनरी तथा पाठ पूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरिएको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले 15 दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन दिनेछ।
4: स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत 115 सेवा प्रदायक अस्पतालहरूलाई 27 करोड़ भन्दा बढ़ी रकम शोध भर्ना गरेको छ। बोर्डका अनुसार विपन्न नागरिक औषधि उपचार मार्फत दिँदै आएको मृगौला फेल भएर डायलासिस सेवा लिइरहेका, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर आदिको उपचार बीमा मार्फत गरे बापत सेवा दिइरहेका ती अस्पतालहरूलाई 27,14,22,117 रूपियाँ 18 पैसा रकम शोध भर्ना गरेको हो। बोर्डको गत भदौ 5 गतेको निर्णय अनुसार सेवा प्रदायक अस्पतालबाट उपलब्ध कागजात एकिन गरी दावी स्वीकृत भएको रकम सम्बन्धित स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानी पठाएको बीमा बोर्डले जनाएको छ। यसअघि यो काम स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाबाट हुँदै आएको थियो। बोर्डका अनुसार स्वास्थ्य संस्थालाई पनि फागुनसम्मको हिसाब क्लियर भइसकेको र बाँकी 5 महिनाको रकम पनि छिट्टै शोध भर्न हुने गरी काम अघि बढ़िरहेको जनाएको छ।
3: आन्तरिक राजस्व विभागले करदातालाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। अन्त शुल्क जन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ।
4: यस वर्ष मनसून प्रवेश गरे ता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर रहेको जानकारी दिनुभयो। सो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको उहाँले बताउनुभयो। यस अनुसार मनसूनको उक्त अवधिमा सरदरभन्दा 83.8 मिलिमिटर कम वर्षा भएको देखिन्छ। सुविधिले मनसून नेपालको सबैभन्दा संवेदनशील मौसम प्रणाली भएको उल्लेख गर्दै वार्षिक वर्षाको करिब 80% हिस्सा मनसून अवधिमै हुने जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले यस मनसून अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको थियो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: जीवन में थोड़े कुराहरू छन् जहाँ हामीलाई चोइस करने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com मा
3: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा thahasanchar.com र thahakhabar.com बाट पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार मध्य प्रदेश सरकारले मोहम्मद जयन्ती मोहम्मद दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर भोलि विदा दिने निर्णय गरेको छ मध्य प्रदेश सरकारको गृह संचार तथा कानून मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले आज सूचना जारी गर्दै भोलि परेको मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि विदा दिने निर्णय भएको जानकारी दिनुभएको छ
4: आर्थिक मन्दी लगायतका कारणले मध्य प्रदेशमा 1000 बढी उद्योग व्यापार बन्द भएका छन् गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका हुन् मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएको छ गत आर्थिक वर्ष 2082-83 7,540 उद्योगको नवीकरण भएको छ नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,562 राजस्व संकलन भएको सूचना अधिकारी महतोले बताउनुभयो विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु पूँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नु लगायतका कारणले उद्योगको लगत कट्टा हुने संख्या बढेको सूचना अधिकारी महत्वको भनाइ छ विभिन्न संचार माध्यममा चीनबाट जनयात भइरहेको समाचार सार्वजनिक भइरहँदा भन्सार विभागले पनि जनै आयात नभएको प्रश्न पारेको छ विभागको तथ्याङ्क अनुसार भारत र चीनबाट कटन थ्रेड्स अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने कोड नाम राखिएको हुन्छ जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक हरिओम पोखरेलले बताउनुभयो उहाँका अनुसार आर्थिक वर्ष 2082-83 118,468 किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ यसै गरी चालु आर्थिक वर्षको अहिलेसम्ममा 10,184 केजी धागो आयात भएको उहाँले बताउनुभयो त्यसमध्ये भारतबाट 7,144 केजी र चीनबाट 2,996 केजी आयात भएको छ जापानबाट पनि 44 केजी धागो आयात भएको विभागले जनाएको छ
5: अठारौं संस्करणको नाडा अटो सो 2026 काठमाडौँको ब्रिगेडी मण्डपमा आज शुरु भएको छ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाले आयोजना गरेको अटो सोको उपराष्ट्रपति रामशाह यादवले उद्घाटन गर्नुभयो सोमा दुई पाङ्रे चार पाङ्रे तथा व्यावसायिक सवारी साधनका गरी 53 ब्राण्डको सहभागिता रहेको छ ती ब्राण्डले 1.5 दर्जन भन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् यसपटकको अटो सोको मुख्य आकर्षक मध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कूटर यात्री P2 पनि रहेको आयोजकले जनाएको छ प्रदर्शनी स्थलमा मेड इन नेपाल मेड फर नेपाल पेभिलियन राखिएको छ जसमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारी साधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ
4: भन्सार छली गरी भित्राइएको 10,00,000 रुपियाँ बराबरको कपडा सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगंज महानगरपालिका 17 का 25 वर्षीय दिपेन्द्र शाहलाई प्रहरीले जिरा भवानी गाउँपालिका एक बलुवाबाट कपडा सहित नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी चौकी महादेवी महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा चौकीबाट खटिएको टोलीले शाहको साथमा रहेको मोटरसाइकल तथा 12 बोरा कपडा बरामद गरेको छ। र साताको दोस्रो शेयर कारोबार दिन आज निफ्टी परिसूचक 5.30 अङ्कले घटेको छ। हिजो 19.13 अङ्कले घटेको बजारमा आज पनि सोही क्रमले निरन्तरता पाएको हो। आजको कारोबार पछि निफ्टी परिसूचक 2594 बिन्दुमा कायम भएको छ। घटेको बजारमा कारोबार रकम भने आज बढ्यो। हिजो 3.23 अर्ब कारोबार भएको शेयर बजारमा आज 4.10 अर्ब रुपियाँको शेयर किनबेच भएको छ। आज 78 कम्पनीको शेयर मूल्य बढ्दा 187 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटो क्षेत्रमाथि कर दोब्बर बनाउने चेतावनी दिनुभएको छ। कार, ट्रक र अटो पार्ट्समा यसअघि 25% लाग्दै आएकोमा ट्रम्पले अब 50% पुर्याउने चेतावनी दिनुभएको हो। उहाँका अनुसार नयाँ ट्यारिफ आगामी जनवरी 1 लागू गरिनेछ। अमेरिका र क्यानाडा बीच व्यापार सम्बन्धी वार्ता समाप्त भएको र दुई देशबीच तनाव बढ़िरहेका बेला ट्रम्पको यस्तो धम्की आएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ट्रम्पको पछिल्लो कर धम्कीलाई अप्रत्याशित नभएको बताउनु भएको थियो। उहाँले ट्रम्पमाथि क्यानाडाको अटो उद्योगलाई समाप्त पार्ने प्रयास गरेको आरोप लगाउनु भएको छ। कार्नेले यदि अमेरिका सही दृष्टिकोणका साथ वार्ताको टेबलमा फर्कन्छ भने क्यानाडा पनि वार्ता पुनः शुरू गर्न तयार रहेको पनि बताउनु भएको छ। यसअघि भएको एक वार्तामा अमेरिकी अधिकारीले क्यानाडाले कुन कुन देशसँग व्यापार सम्झौता गर्न सक्छ भन्ने विषयमा सीमा तय गर्नुपर्ने प्रस्ताव गरेका थिए, जुन क्यानाडाले अस्वीकार गरेको थियो। उता अमेरिकी अधिकारीहरूले भने वार्ता असफल हुनुमा क्यानाडालाई जिम्मेवार ठहराएका छन्। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार सीएनबीसीसँगको कुराकानीमा क्यानाडाको तर्फबाट थप मागहरू राखिएको बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेटको प्रतियोगिताको तयारीका रूपमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि सहज जित निकालेको छ। मलेसियाको सेलाङ्गोर टर्फ मैदानमा आज भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। जितका लागि मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याएको नेपालले जवाबी ब्याटिङ गर्दै गर्दा वर्षा भएको थियो। त्यसपछि निर्धारित 50 ओभरको खेललाई छोटाएर 48 ओभरमा झारिएको थियो। यससँगै नेपालले 48 ओभरमा 228 रनको नयाँ लक्ष्य प्राप्त गर्यो। उक्त लक्ष्य नेपालले 28 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक 161 रनको योगदान दिएका थिए। उनले 85 बलमा 12 चौका र 12 छक्का प्रहार गर्दै 161 रन बनाएका हुन्। त्यस्तै अर्जुन कुमार 61 रनमा अभिजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले 48.2 ओभरमा सबै विकेट गुमाउँदै 232 रनको एक फल तयार पारेको थियो।
5: न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि जनकपुर बोल्समा फर्किएका छन्। एनपीएलको आगामी संस्करणका लागि 35 वर्षीय निसमलाई अनुबन्ध गरिएको जनकपुर बोल्सले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। निसमले सन् 2024 पहिलो सिजनमा जनकपुर बोल्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्रीलाई संसदमा भोलि 11 सांसदले प्रश्न सोध्ने। बालिनलाई कालो चस्मा प्रयोग गर्न अस्पतालको रिपोर्ट पेश।
4: ओलीलाई हटाउने शंकरको प्रतिवेदनले एमालेमा तरंग। कंग्रेसका देउबा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता। पेशी पर्सी
5: बागमतीमा एमाले नेकपा र राप्रपा बीच 6 बुँदे सहमति। लुम्बिनीका 3 सांसदसँग जसपा नेपालले माग्यो 24 घण्टे पुनः स्पष्टीकरण।
4: अमेरिका र क्यानाडा बीचको सम्बन्ध थप चिसिँदै। अटो क्षेत्रमाथि 50% कर लगाउने ट्रम्पको घोषणा।
5: र मलेसिया विरूद्धको अभ्यास खेलमा नेपालको शानदार जित। न्यूजील्याण्डका अलराउण्डर जिम्मी निसम फेरि जनकपुर बोल्समा अनुबन्ध।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्क।
7: नेपालीपनको आभास, नेपाली मनको आवाज।
8: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
7: स्वदेश एफएम 93.2 मेगाहर्ज।
9: छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
10: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
9: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
11: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
12: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
11: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550703959 र 98550673959।
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
13: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौँ।
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
14: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
10: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
14: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
10: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
15: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556569653, 98550703061 र 98550703053।
10: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
16: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
10: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
16: 24 घन्टा इमर्जेन्सी सेवा,
10: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
16: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
10: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
16: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
10: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
16: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
10: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
16: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
10: भेन्टिलेटर सेवा,
16: होल बडी चेकअप जाँचको सुविधा
10: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
16: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि, भरतपुर 10 चितवन। फोन 0656588353, 5189353।

0: विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हान थापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्री भोज जस्तो पछि के हो के हो, अहिले नै लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मजल गरेको छ, अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसङ्घ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसङ्घका महासचिव र आइसिआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौँ। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौँ। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात् हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्युयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रुसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा सञ्चालित उक्त ड्रोन सुरुमा मानवद्वारा सञ्चालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्द्वका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारिल्यान्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी ग्रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाडका कारण सामान्यतया अगस्तमा प्याजको माग बढेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ, तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख सहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। 2 वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली काङ्ग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। प्रस्तुत छ एक रिपोर्ट। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बिसप सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सरकार निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराशा जसरी पैदा भएको छ यसलाई चाहिँ थप मर्दल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरुद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोऱ्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेतिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठुलो प्रतिक्रियाबाजी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पुरा भइसकेका छैन, यसबिचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेर केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौँ, कहाँनिर भुल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुइटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचातानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेरौ दलहरू सचिन त यो दलको कालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपयको आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: होइन अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरुन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौँ, संहिता भएका थुप्रै देशहरूमा देख्छौँ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिस्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिस्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नि खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नि उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कङ्ग्रेसलाई पनि यसले बदनाम गर्छ, कङ्ग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
7: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
7: सबै दल कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
7: प्रतिनिधित्व नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 मात्रै दर्ता भए भन्नाले चारवटा प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको,
7: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
7: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना भने 6 थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
7: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित
0: अमेरिकाले इरानका व्यापार साझेदारहरू विरुद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने बाचा गरेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
8: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चिनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न पनि माग गर्नुभयो। सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज 1 बजे बस्ने भनिएको बैठक भोलि 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानूनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यान आकर्षण गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपति सहित सरकारवालासँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकता अनुसार कानूनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो। छलफलमा सहभागी विज्ञ तथा सरकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले कृत्रिम बौद्धिकता एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड दिनुभएको हो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका सञ्चारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा 57 मत परेको छ भने विपक्षमा 1 मत पनि परेन। बागमती प्रदेश सभामा हाल 104 सदस्य कायम छन्। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा

0: मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसुमा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। प्रदेश प्रमुख कार्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देवर र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज कांग्रेसको देउबा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 2 गरी 3 पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 अन्य स्थानमा 11 गरी 41 स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कर्बा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो सङ्कलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी अगामी
8: साथीभाइहरू मिलेर काम गर्ने, बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगरो टिप्ने कार्यहरू गर्छौ।
9: यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
7: विद्यार्थीले हालै मात्र 215 न्युरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
10: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रुटिन बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्रमा विद्यालयको नाममा जमिन पनि रहेको हुँदा बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
7: 72 विद्यार्थी अध्ययनरत कर्भाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जनाभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सहोकको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा शुरू भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योग तर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाई सुर्खेतले चालु आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ।
0: अब खेल समाचार अजय बमबाट।
5: एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई टीएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र 6 प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवस्थित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद शहादत रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्णाटकसँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो।
0: अब मौसम आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको जोड। नेपाली काँग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542। के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056050106।
8: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 9745231963।

0: मत तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। चितवन राष्ट्रिय निकुञ्जभित्र सड़क निर्माण योजना रिउखोला बनकट्टा देउराली नयाँ पुल ध्रुवघाट जगतपुर सड़क खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन EIA प्रतिवेदन तयारीका निम्ति सार्वजनिक सुनवाई हुने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले निर्माण गर्न लागेको उक्त सड़क खण्ड 7.813 किलोमिटर लामो हुने प्रस्ताव गरिएको छ। सड़कको फर्मेसन चौडाई 12 मिटर, गाडी गुणे चौडाई 7 मिटर तथा दुवैतर्फ 2.5 देखि 2.5 मिटर सोल्जर चौडाई रहने र सड़कको डिजाइन गति प्रति घण्टा 40 किलोमिटर तोक्ने प्रस्ताव रहेको छ। यही अध्ययनका क्रममा योजना कार्यान्वयन हुँदा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे स्थानीयवासीको राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सुनवाई आयोजना गरिएको हो। आयोजनाले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, भरतपुर महानगरपालिका 23 र 24 तथा माडी नगरपालिका 1 र 2 क्षेत्रमा प्रभाव पार्ने जनाइएको छ। सार्वजनिक सुनवाई 2083 भदौ 14 गते बिहान 9 बजे केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिको कार्यालय जगतपुर चितवनमा हुने हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ। निर्देशनालयले सम्बन्धित क्षेत्रका स्थानीयवासी, सरकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आयोजना सम्बन्धी आफ्ना राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। नगरपालिका नौ भालुखोला स्थित श्री जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक चरणका लागि सञ्चालन गरिएको पुनः परीक्षामा निरज महतो सफल भएका छन्। सोमबार सम्पन्न पुनः शिक्षक चरण परीक्षाको नतिजा अनुसार महतो सफल भएका हुन्। विद्यालयको चुनाव सूचनामा सफल उम्मेद्वारलाई नतिजा प्रकाशन भएको मितिले 7 दिनभित्र विद्यालयमा सम्पर्क गर्न भनिएको छ। तर विद्यालयमा लामो समयदेखि पठन पाठन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै महतोले 7 दिनको समयसीमा नपर्खी मंगलबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। नगरपालिका 2 जीवनपुरका स्थायी बासिन्दा महतोले आफू विद्यार्थीको पढ़ालाई प्राथमिकता दिँदै विद्यालयतर्फ लागेको बताएका हुन्। यसअघि प्रक्रियागत तथा प्राविधिक त्रुटिका कारण पहिलो पटक सञ्चालन गरिएको शिक्षक सरल परीक्षा रद्द गरिएको थियो। उत्तर पुस्तिका कोडिङका क्रममा त्रुटि देखिएपछि परीक्षा प्रक्रिया प्रभावित भएको भन्दै माडी नगरपालिकाले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। पुनः परीक्षा निष्पक्ष रूपमा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयोजक तोकिएको थियो। समितिमा 2 विषय विज्ञ, विद्यालयका प्रधान अध्यापक तथा स्थानीय सरकारका कर्मचारी सहभागी थिए। परीक्षाको अनुगमनका लागि माडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी डाक्टर सन्तोष छेत्री खटिनु भएको थियो। परीक्षामा सफल भएपछि महतोले आफू विरुद्ध भएको अन्यायका विषयमा न्याय र सुशासनका लागि आवाज उठाएको थारू कल्याणकारी माडीप्रति आभार व्यक्त गरेका छन्। कमजोरी गर्ने निकायले आफ्नो कमजोरी स्वीकार गरिसकेको भन्दै उनले त्यसलाई सम्मान गर्नुपर्ने बताएका छन्। महतोले अब आफू आफ्नै क्षमतामाथि विश्वास गर्दै व्यक्तिगत तथा पेसागत जीवन अगाडि बढाउन चाहेको उल्लेख गर्दै शिक्षक चरण प्रक्रियालाई लिएर थप आन्दोलन विरोधका कार्यक्रम नगर्न सम्बन्धित व्यक्ति तथा संस्थाहरूसँग आग्रह गरेका छन्। माडीको यो पवित्र, शान्त र सहिष्णु भूमिमा मेरो कारण थप सामाजिक अन्यल नहोस् भन्ने कामना छ। महतोले जारी गरेको वक्तव्यमा भनिएको छ, पुनः परीक्षा सम्पन्न भई योग्य उम्मेद्वार चयन भएसँगै जनजागृति आधारभूत विद्यालयमा लामो समयदेखि प्रभावित पठन पाठन नियमित हुने, माडी नगरपालिकामा देखिएको गतिरोध अन्त्य हुने अवस्था बनेको छ। जन्माष्टमीको अवसरमा चितवनको माडीमा महिला तथा पुरुष 7S साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। जनकल्याण तमु समाज माडी छ कल्याणपुरको आयोजनामा हुने प्रतियोगिता जनकल्याण स्कूलको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन भदौ 13 गते बिहान 11 बजे गर्ने आयोजकले जनाएको छ। पुरुष तथा महिला दुवै विधाका विजेता टिमले नगद 50,000 रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेतालाई 25,000 रुपियाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै उत्कृष्ट खेलाडीलाई 2,500 रुपियाँ, उत्कृष्ट गोलरक्षकलाई 2,000 रुपियाँ तथा सर्वाधिक गोलकर्तालाई 2,000 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई 500 रुपियाँ र मेडल प्रदान गरिने आयोजकले बताएको हो।
सरकारले आर्थिक ऐन 2083 जारी गरेपछि हालसम्म चितवन जिल्लामा 2906 फर्मले छुट सुविधा लिएका छन्। आयकर मूल्य अभिवृद्धि कर र अन्त शुल्कको हालसम्म रहेको बक्यौता मध्ये बक्यौता र थप 1% कर बुझाएमा बाँकी ब्याज र जरिवाना विलम्ब शुल्क मिना हुने व्यवस्था ऐनले गरेको हो। ऐन जारी भएसँगै बक्यौता भुक्तान गर्ने क्रम शुरू भएसँगै राजस्व समेत बढेको छ। लामो समयसम्म करको बक्यौता रहेर भुक्तान गर्न नसके व्यवसाय अगाडि बढाउन नसकेका करदाताहरूलाई एकपटकका लागि सरकारले यो अवसर दिएको आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले बताउनुभयो। नगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने भएको छ। यसका लागि जिल्ला समन्वय समिति चितवनको नौ जिल्ला सभाले साबिक जिल्ला विकास समितिको नाममा रहेको किता नम्बर 1959 को जग्गा मध्ये 1 बिघा 16 कट्ठा 14 धुर जग्गा शहीद मैदान निर्माणका लागि भरत महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो। महानगरपालिकाका कार्यभाग प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउसहरूको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिक कालदेखि देशका लागि योगदान गरेका शहीदहरूको सम्मान र सम्झनामा व्यवस्थित शहीद मैदान निर्माण हुन लागिएको जानकारी दिनुभयो। बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच छबुदे समझदारी भएको हो। मंगलबार भएको समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढाउने सहमति भएको छ। प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। सार्वजनिक सेवा प्रवाहमा प्रविधि मैत्री बनाउने भन्दै शुरू गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गल्पासो बन्छ भन्ने एउटा टटकारो नमुना बनेको छ। यातायात व्यवस्था विभागको नयाँ ईडीएल प्रणाली साउन 1 गतेदेखि लागू गरिएको नयाँ अनलाइन प्रणालीका कारण देशभरका यातायात कार्यालयहरूमा सेवाग्राहीको बिचल्ली भएको छ भने कर्मचारीहरू निरयी बनेका छन्। नयाँ भनिएको यो प्रणालीले सेवा सुलभ बनाउनुको साटो उल्टे जनतालाई शास्ति थपेको छ, जसका पछाडि बालेन र नेतृत्वको सरकार र मन्त्रालयले गरेका भेन्डर परिवर्तन मुख्य कारक देखिएको छ। बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेस संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। अदालतमा नियुक्ति सम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा संसदमा विश्वासको मत लिनु असंवैधानिक र अदालतको अवहेलना हुने भन्दै काङ्ग्रेसले यस्तो निर्णय गरेको हो। जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी प्रदेशका 3 जना प्रदेशसभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष खड्का पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलबासे र बाँकेका भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार हामफाल्ने प्रयास गरेका छन्। यद्यपि ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ। ती व्यक्तिको परिचय लाल बहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगी सम्बन्धी मुद्दा हारेका थिए। अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरेको थियो। त्यसपछि सर्वोच्चले आफूलाई हराएको भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको 5 तल्लामा पुगेका थिए। उनलाई उद्धार गरेर मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्रको आन्तरिक शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ। सत्ता र शक्ति सङ्घर्षका कारण राप्रपा केन्द्रको निर्णय विरूद्धमा प्रदेश समिति उभिएको हो। पार्टीको केन्द्रीय नेतृत्वले बागमती प्रदेशका 3 जना सांसदलाई पदमुक्त गर्न निर्देशन सभा सचिवालयमा पठाएको पत्रको विरूद्धमा बागमती प्रदेश कार्य समिति नै उभिएको हो। व्यवस्थापनको समस्या यति बेला धेरै फेरि एकपटक सतहमा पुगेको छ। गत शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा काठमाडौँका मेयरहरू र धादिङकी सांसद आशिका तामाङ बीचको भनावनपछि शुरू भएको विवाद अहिले 15 दिन अल्टिमेटमको अवस्थामा छ, जसले मेयर्स फोरममा हलचल उत्पन्न गराएको छ। सोही सन्दर्भमा मंगलबार काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठक बसेको थियो। उक्त बैठकले फोहोर व्यवस्थापनको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ। नेपाली काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति बुढाबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। देउवाको वारिस भएर काङ्ग्रेस नेता दीपक खड्का र खड्काको वारिस भएर अधिवक्ता श्रवण कुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेश गरेका थिए।
नरेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएर उपस्थित हुनुपर्ने सम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संघ सचिवालयमा पठाउनु भएको छ। स्वास्थ्यमा देखिएको समस्याका कारण चस्मा लगाउनु परेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद सचिवालयलाई स्वास्थ्य प्रतिवेदन सहितको पत्र पठाएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। र सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिएको जानकारी दिएको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

हे के भनम खै हे।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छ

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

0: व्यर्थ चिन्ता गर्छौ, कोदेखि व्यर्थै डराउँछौ, तिमीलाई कसले मार्छ, आत्मा न जन्म लिन्छ न मर्छ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। म प्रातः कालमा यो शुभ बिहानीमा मेरा सद्गुरुको चरणमा परेर कार्यक्रम शुभारम्भ गर्दछु। भगवान् श्रीकृष्णले अर्जुनलाई बक्सेको ज्ञान गीता, यो गीताको प्रसङ्ग यहाँहरू समक्ष राख्ने अनुमति माग्छु। आउनुहोस् अब कार्यक्रम शुभारम्भ गर्छु। भगवान् भन्नुहुन्छ आफ्ना प्यारा अर्जुनलाई, यसै धामसी समेत धोग्नी भस्मसात कुरुतेर्जुन, ज्ञानाग्नि सर्वकर्माणि भस्मसात कुरुते तथा। ज्ञान अग्नि जलाउन पर्यो। मेरा श्रोताहरू, मेरा आदरणीय श्रोतागण, यो प्रातःकालीन कार्यक्रम जो गीता उपदेश सुनिरहनु भएको छ, ज्ञान रूपी आगो जलायो भने पाप कर्म सबै नष्ट हुन्छन् अरे। हे भगवान्, त्यो ज्ञान रूपी आगो के हो? त्यो कहाँ गएर पाइन्छ? वल्लो घर गएर पाउने, पल्लो घर गएर पाउने हो कि? त्यो ज्ञान रूपी आगो जलाउन पर्छ अरे, त्यसले पाप जलाइदिन्छ अरे। त्यस्तो महत्त्वपूर्ण वस्तु हजुरहरूले कहाँ देख्नु भएको छ कि? के अनुभव गर्नुभएको छ कि? मेरा मित्रहरू, कहिलेकाहीँ हजुर हामी भेट भयौँ भने यसो केही कुरोहरू मलाई पनि सम्झाइदिनुहोस्। हजुरहरूबाट म केही ज्ञान पाउन सक्छु कि? यसरी हामी त्यो ज्ञान रूपी आगो जलायौँ रे भने पाप जलेर जान्छ रे। त्यो ज्ञान रूपी आगो कस्तो भन्दा, सबै हामी शरीर होइन रहेछ। शरीर जन्मिएको थियो, तन्नेरी भएको थियो, अहिले बुढो भएछ, लौरी टेकेर हिँड्ने भए, कान सुन्दैन, आँखा देख्दैन, यो ज्ञान हो। यो ज्ञानमा म बुद्धि छ भने त्यसलाई फालिदिइहाल, ज्ञान म होइन रहेछु। हेर्नु देहै लाई त आत्मा जानिरहन, राम गीतामा भन्नुभएको छ परमात्माले, देहलाई आत्मा जान्ने मान्छे अज्ञानी हो। त्यो देहभित्र सबै हाम्रो म रूपले, ज्ञान रूपले जुन ज्योति बलिराखेको छ, त्यो ज्योतिले बाहिरको उज्यालोलाई पनि प्रकाश गरिदिन्छ। हो त्यो ज्योतिलाई ज्ञान भन्छ, हो त्यो ज्योतिले अज्ञानलाई जलाउँछ। अज्ञान के हो त? शरीरलाई म भन्ने बुद्धि। ल हजुर, शरीर म होइन रहेछु, म शरीरभित्र बसेको चैतन्य वस्तु रहेछु। मेरो मित्रहरू, अहिले म यति नै कुरा यहाँहरू समक्ष राख्छु। ज्ञान भनेको शरीर होइन रहेछु, शरीरभित्र बसेको चैतन्य वस्तु रहेछु भनेर याद गर्नु। थप कुराहरू हाम्रो भेट भयो भने फेरि गरौँला। यसरी त्यो शरीरभित्र रहेको चैतन्य वस्तु रहेछु भनेर जानियो भने त्यसलाई ज्ञान अग्नि भन्दो रहेछ, हो त्यसले अज्ञान फाल्दिन्छ। अहिले यति नै कुरा राखेर म अगाडि बढ्छु। हे अर्जुन, जसरी जलिरहेको आगोले सुकेको दाउराहरूलाई खरानी पारिदिन्छ, त्यसै गरी ज्ञान रूपी अग्निले भौतिक कर्मका समस्त फलहरूलाई, पापहरूलाई डढाएर भस्म पारिदिन्छ। भगवान श्री कृष्ण हामी माथि दया गरेर यस्तो सिकाउनु भएको छ। आत्मा परमात्मा सम्बन्धी पूर्ण ज्ञान र त्यस ज्ञानको सम्बन्धलाई यहाँ जलेको आगोसँग तुलना गरिएको पाइन्छ। जलेको आगो र हजुर हाम्रो भित्र बसिराखेको त्यो ज्ञान हो। यो ज्ञान रूपी अग्निले समस्त पाप कर्मका फललाई मात्र होइन पुण्य कर्मका फललाई पनि जलाइदिन्छ। पाप गरे पनि जन्म लिन पर्ने, पुण्य गरे पनि जन्म लिन पर्ने यो संसारमा। पाप पनि पुण्य पनि दुइटैलाई जलाइदियो भने मुक्ति हुन पाउने, जन्म लिनै परेन। यस्तो कुराहरू यहाँ बताउनुहुन्छ। कर्मफलका धेरै अवस्थाहरू छन्। शुभारम्भ, बीज, सञ्चित आदि, तर जीवात्मालाई आफ्नो स्वरूपको ज्ञान हुनासाथ कर्मफलहरू चाहे ती पूर्ववर्ती कर्म हुन् चाहे परवर्ती सबै भस्म हुन्छन्। त्यो परमात्माको ज्ञान गरेपछि जो ज्योतिषको स्वरूप छ, जसले यो संसारलाई उज्यालो पारिराखेको छ, वैदिक साहित्यमा अर्थात् बृहदारण्य उपनिषद्मा भनिएको छ, उभे उहै वैस यति तर त्यो मृतः साध्वा साधुनि, यस प्रकारको मन्त्र त्यहाँ लेखिएको पाइन्छ। अर्थात् मानिसले पाप तथा पुण्य दुवै प्रकारका कर्मफलमाथि विजय प्राप्त गर्दछ। यसरी परमात्मा हामीलाई सिकाउनुहुन्छ। सबैभित्र हामीभित्र बसेको ज्योतिषको स्वरूप उज्यालो सधैँ फेरि फेरि कुराले म थप गर्छु तपाईँसित। यो कतिखेर थाहा पाइन्छ त? अहिले त बाहिर त सूर्यको प्रकाशले जगत उज्यालो भएको छ, त्यो सूर्यलाई पनि तपाईँले उज्यालो पार्ने हो। अथवा हजुरलाई म अर्को सूत्र सिकाउँछु। हजुर हामी सुतेपछि उज्यालोमा सपना देख्छन्, त्यो उज्यालो कसले बनाइदियो? तपाईँ हामीले त ढोका थुनेर बत्ती निभाएर झुलभित्र पसेर आनन्द भोगिराखेको त्यो उज्यालो सपनामा उज्यालोमा हामी रहेका हुन्छौँ। त्यो उज्यालो वस्तु हजुर हाम्रो आत्मा हो, त्यो उज्यालो वस्तु। यसरी हामीले त्यो उज्यालो वस्तु ज्योति स्वरूप हजुर हाम्रो भित्र बसेको त्यो स्वरूपलाई याद गर्नु पर्यो। त्यो स्वरूपको याद भएपछि त्यो ज्योतिले अन्धकार अथवा अज्ञानलाई दग्ध गराइदिन्छ। त्यस कारणले परमात्मा भन्नुहुन्छ, नहि ज्ञाने न सदृशम पवित्र मिह विद्यते तस्मिन् योगसम सिद्ध काले नात्मनि विन्दति भन्नुहुन्छ परमात्मा। यस संसारमा ब्रह्म ज्ञान जतिको महान र पवित्र वस्तु अरू केही पनि छैन। यस्तो ज्ञान सम्पूर्ण योगको पाकेको फल हो। जो व्यक्ति भक्ति सेवामा समक्ष सक्षम र पूर्ण हुन्छ, त्यसैले यथा समय आफैभित्र यो ज्ञानको आस्वादन गर्दछ, यो उज्यालाको अनुभव गर्दछ। हरे भगवान्। यस्तो र जब हामी ब्रह्म ज्ञानका सम्बन्धमा कुरा गरिरहेका हुन्छौँ, त्यति बेला हाम्रो प्रयोजन आध्यात्म ज्ञानसँग हुन्छ। हुन पनि दिव्य ज्ञान जस्तो महान विशुद्ध वस्तु अरू केही छैन। अज्ञान नै हाम्रो बन्धनको कारण हो भने ज्ञान मुक्तिको कारण हो, यसरी बुझ्नु पर्यो। ज्ञान मुक्तिको कारण हो भनेर यो आफ्नो स्वरूपको ज्ञान गर्ने, यसैलाई परमात्मा श्री कृष्णले जीवनको सफलता, मनुष्य जीवनको सफलता भनिकन यसरी बताउनु भएको छ। यो ज्ञान भक्ति सेवाको परिपक्व फल हो। यस किसिमको दिव्य ज्ञानको अवस्थामा पुगेका व्यक्तिका लागि अरू ठाउँमा शान्ति खोज्न जानु आवश्यक छैन। यहाँसम्म प्रवचन गरेर म यहीँनिर विश्राम लिन्छु। जयतु संस्कृतम्। भोलि भोलि पुनः भेटौँला। हरि ओम।

विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज़।

0: आज 2083 भदौ 10 गते बुधबार, साउन शुक्ल त्रयोदशी, आज मोहम्मद जयन्ती, 26 अगस्त 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीर सामुतेसँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: नियुक्तिमा पुरानै प्रवृत्ति, पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री, ओलीलाई नेतृत्व छाड्न दबाब, फेरि अदालतको पुल्टामा कंग्रेसको खिचलो, प्याजको मूल्य प्रति किलो 100 रुपियाँ नाघ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
0: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई, रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौडामा आयोजित प्रविधि संवाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई, रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यवहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआईको व्यवहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआईको प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको सुरुवात गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाडौँबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट का आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो। तर घुमी फिरी रुम्जाटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशी तारा भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ, न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले सुरुमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सुविता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता बादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रुलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रुलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रुलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ दल रासोपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरुचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात् कालो चस्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिस गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
2: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालेन पर्खिरहेको बन्सरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुनासाथ बन्सरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालेनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बन्सरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोर को समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बन्सरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईँहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन, उहाँले भन्नुभएको थियो। गत फागुन 21 निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालनलाई त्यही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि। उहाँको जवाब थियो, तपाईँहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा 5 चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको वाचा झण्डै 2/3 बहुमत सहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा आउँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बन्सरे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनीतिक पहुँचभित्र छ, तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
0: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुङ्गो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 बसेको बैठकले भदौ 24 वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवारा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देवा र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनीतिक सहमति मार्फत विवाद टुङ्ग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनीतिक सहमति गरेर अगाडि बढ्न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ्न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दाबी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निशा दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
2: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टकरावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्न दबाव, नागरिक दैनिकले खबर लेखेको छ।
0: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेल सहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगइ नछाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कारवाही गर्ने र कारवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका 4 सांसदलाई कारवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिश गर्दा समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल